नाफा हुने संकेत देखिन्छ। स्वास्थ्यमा सुधार हुने योग छ भने विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानीबाट नाफा आर्जनको समय रहेको छ। सिंह राशि, तपाईको काम सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ भने शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ। हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने दिन देखिन्छ। महत्वाकांक्षी योजनाहरू गोप्य राखेर अगाडि बढ़न उपयुक्त होला। प्रेम सम्बन्धमा मनमुटावको पनि सम्भावना रहेकाले संयम व्यवहार आवश्यक छ। सामान हराउने वा काममा लापरवाहीका कारणले समस्या आउन सक्ने भएकाले विशेष सतर्क रहनुहोला। कन्या राशि, कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमनले पारिवारिक वातावरण रमाइलो बन्नेछ। लाभदायक यात्रा र नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ। आमदानी बढ़नेछ। विश्वास गरेका पात्रबाट सहयोग हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ भने राजनीतिक क्षेत्रमा तपाईँको पहुँच विस्तार हुनेछ। आर्थिक लाभ हुन सक्छ। तुला राशि, धन लाभ हुनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। दाजुभाइको साथले महत्वपूर्ण काम बन्न सक्ने संकेत देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति होला। राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्नेछ भने सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन देखिएको छ। आफन्त मित्र र सहयोगीहरूको साथले महत्वपूर्ण काम आज सम्पन्न हुनेछ। गोपनीय ढंगले अगाडि बढ़ाइएका योजनाहरू पनि सफल हुनेछन्। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुनेछ। वृश्चिक राशि, आफ्नै क्षमता र दक्षताका कारणले विभिन्न काम सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ भने घरमा कुटुम्बजनको आगमन हुनेछ। परिवारजनमा खुशीको वातावरण सृजना हुनेछ। सोचेको काम बन्नेछ। साथीभाइसँगको भेटले नयाँ योजना पनि बन्न सक्ला। रोगबाट मुक्त हुने योग छ। राजनीतिक क्षेत्रमा भने सचेत रहनु पर्ला। घर परिवारभित्र पीड़ा बढ़ने जोखिम देखिन्छ। धनुराशि, तपाईको लागि आजको दिन राम्रो छ। मन प्रसन्न रहनेछ। विदेशको यात्राको बाटो खुल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार होला। शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बनेर जानेछन्। विवाद र मनमुटावको सम्भावना पनि थोरै थोरै भएकाले कसैसँग बोल्दा वा मजाक गर्दा संयम अपनाउनु राम्रो हुनेछ। आर्थिक क्षेत्रमा केही दबाव महसुस हुनेछ। साझातिर साथीभाइसँगको भेटघाटले मन हलुका र प्रसन्न बन्नेछ। मकर राशि, भाग्यले आज साथ दिनेछ। आफन्तजनको प्रगति र सफलताले मन खुशी बन्नेछ। विशिष्ट व्यक्तिबाट सम्मान पुरस्कार र हौसला प्राप्त होला। परोपकार र सामाजिक सहयोगहरूमा सक्रिय हुने अवसर प्राप्त हुनेछ। आमदानी बढ़ेर जानेछ। ठूला व्यक्तिहरूसँगको छलफलले मन प्रसन्न होला। राज्यको माथिल्लो निकायबाट पनि साथ र सहयोग मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नुहोला। कुम्भ राशि, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ। गुरूबाट असहयोग हुनेछ। मेहनतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित देखिएको छ। जिम्मेवारीपूर्ण काम सफलतापूर्वक पूरा गर्नुपर्ने समय छ। मठ मन्दिरको दर्शन र धार्मिक गतिविधिले मनमा सकारात्मक ऊर्जा प्रदान गर्नेछ। परोपकारी कार्यमा सहभागी हुने अवसर पनि छ भने मित्र र आफन्तजनहरूले सहयोग गर्नेछन्। अन्त्यमा मीन राशि, रोकिएको काममा फेरि प्रयास गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। टाढिएका साथीभाइहरूसँग भेटघाट र सम्बन्ध सुमधुर हुने सम्भावना छ। प्रेम तथा प्रणय सम्बन्धका लागि समय अनुकूल रहेको छ। व्यापार र शेयर बजारबाट मध्यम खालको लाभ मिल्न सक्ने संकेत देखिन्छ। आजको दिन आमदानी पनि हुनेछ। शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन प्रसन्न बन्नेछ। यस्तै यात्रामा
कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्दा आज उचित देखिन्छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा हामीले जन्मदिनको शुभकामनाहरूलाई पनि प्राथमिकताका साथ प्रसारण गर्नेछौ। रेडियो ढोरबाराही मार्फत कसैलाई जन्मदिनको शुभकामना तपाईँले दिन चाहनुहुन्छ, रेडियोबाट प्रसारण होस् भन्ने चाहनुहुन्छ भने तपाईँले जन्मदिन भएको अघिल्लो दिनमा नै शुभकामना हामीलाई फोन नम्बर 06 65414 100 अथवा हाम्रो इमेल अथवा सामाजिक सञ्जाल जुन माध्यमबाट भए पनि हामीलाई जानकारी चिपाउनुहोला, हामी प्रसारण गर्नेछौ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबारही परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

श्रोता वृन्द यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो धरवाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98066 81166, 98461 49304 र 98462 26743।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476081।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166095301।
13: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
14: आज 2083 साल भदौ 23 गते मंगलबार, सन 2026 सेप्टेम्बर 8 तारीक भदौ कृष्ण पक्षको द्वादशी तिथि।
15: काया कैरनका साथमा
16: किसान पाइप प्रोडक्ट प्राली,
15: राष्ट्रको साथ किसान,
16: अ कम्प्लिट पाइपिङ सोल्युसन।
13: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
14: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
13: भोटेकोसी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
14: भोटेकोसी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति, नयाँ पुस्ता आकर्षित गर्न चुनौती, सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
17: गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ।
13: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
14: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जी।
18: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
14: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
18: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
14: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
18: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
14: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2561-596-617
18: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरको समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गरिरहेको अभूतपूर्व विद्रोहको 1 वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। सरकारी आयोगको प्रतिवेदन अलपत्र, नवयुवा आन्दोलनको 1 वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म 3 शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 वटा एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते 2 जनाको सकुशल उद्धार तथा 1 शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोज गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली 1 मा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म 3 शव

0: मा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 जना मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 देखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि संचालनमा आउने भएका छन्। बाढ़ीको 2 हप्तापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय संचालनमा रहे पनि तत्काल 65 वटा मात्र संचालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि संचालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
0: युवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा। भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगायतका खबर प्रस्तुत गरे।

0: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थलप्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास, श्रमिक सुरक्षा, सुरक्षित आवास, पूर्व सूचना प्रणाली, बीमा, जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथी महेश केवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेललाई सोध्नु भएको छ।
1: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति, म्यान पावरहरूको यो जुन क्षति भयो, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू, ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स, नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। म्यान पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
1: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन्झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ अहिले।
2: हाइड्रो प्रोजेक्ट शुरू हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया, लामो प्रक्रिया लाग्छ?
1: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठूलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको, 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट 4-5 वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा नसकेर ठूलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइमलाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग 25 वर्ष पिपिए गरेको छौँ। त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो।
2: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ?
1: हजुर, पक्कै पनि। कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि अब जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाको धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भनेर चाहिँ अब प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिलेकाहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ।
2: जति जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
1: एक्सपिरियन्स म्यान पावर हामीले जसलाई लुज गर्यौं त्यो एक्सपिरियन्स म्यान पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिसरमा पनि। सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त अब हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला। यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, म्यान पावर डिप्लोयमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा, प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्ने पर्ने देखिया छ।
3: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापनबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको अभाव चुलिएको छ। एकातिर व्यवसायीले काठमाण्डुका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी बाड़ा भनेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाण्डुभित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाण्डुका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन। बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: कृषि मन्त्र नार्कसँग
5: बरसातमा गाई भैंसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जफना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्। अझै पनि 112 पालिका निरक्षरता देखिएको छ। अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेस प्रदेशका जिल्ला छन्। मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छारका ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढा टाढा फैलिने भएकोले आगलागी भएको ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
4: प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, प्रगवात लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
5: भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
4: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
5: एक उदाहरण सय उपदेश।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
4: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 सेना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
5: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
4: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
5: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन् बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103 थोप्लो 8
1: अन्तर्मनको आवाज।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845610950।
8: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9701105090।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: नमस्ते, म डाक्टर नवीन चापागाई, होमियोपेथिक चिकित्सक। के तपाईँ डिप्रेसनको समस्याबाट पीडित हुनुहुन्छ? मन चञ्चल हुने, बेचैनी हुने, निन्द्रा नलाग्ने, मनमा कुरा खेल्ने, मरिन्छ कि जस्तो लाग्ने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, एकदमै डर लाग्ने आदि समस्या भएर तपाईँ चिन्तित हुनुहुन्छ? तपाईँलाई पनि डिप्रेसन पो भएको छ कि? अब चिन्ता नलिनुहोस्, डिप्रेसनको बारे महत्वपूर्ण कुराहरू लिएर आएको छु। सर्वप्रथम, डिप्रेसन भनेको के हो? डिप्रेसन एउटा सामान्य मानसिक विकार हो। विश्वव्यापी रूपमा अनुमानित 5-10% वयस्कहरू डिप्रेसनबाट पीडित छन्। डिप्रेसनबाट पुरुष भन्दा महिला बढी प्रभावित हुन्छन्। डिप्रेसनले आत्महत्या पनि गर्न सक्दछ। मानिस मुड अफ हुने, कुनै काम गर्न रुचि नहुने, कता कता डर लागे जस्तो भइरहने इत्यादि यसमा समावेश हुन्छ। डिप्रेसन कसैलाई पनि हुन सक्छ। दुर्व्यवहार, गम्भीर हानि वा अन्य तनावपूर्ण घटनाहरूबाट बाँचेका मानिसहरूलाई डिप्रेसनको सम्भावना बढी हुन्छ। पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन हुने सम्भावना बढी हुन्छ। अनुमानित 5% जनसंख्याले डिप्रेसनको अनुभव गर्दछन्। संसारमा लगभग 280 मिलियन मानिसहरू डिप्रेसनको शिकार छन्। डिप्रेसन पुरुष भन्दा महिलाहरूमा लगभग 50% बढी पाइन्छ। विश्वव्यापी रूपमा 10% भन्दा बढी गर्भवती महिलाहरू र भर्खरै जन्म दिएका महिलाहरू डिप्रेसनको अनुभव गर्दछन्। हरेक वर्ष आत्महत्याका कारण 7 लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ। एक रिसर्चको आधारमा 15-29 वर्ष उमेर समूहमा बढी आत्महत्या भएको पाइन्छ। डिप्रेसन एउटा मूड डिसअर्डर हो जसले उदासीपनको निरन्तर अनुभूति र तपाईँले हरेक पटक रमाइलो गरेको चीजहरू र गतिविधिहरूमा चासो गुमाउनु हुनेछ। यसले सोच्ने स्मरण शक्ति, खानपिन र सुत्नमा पनि समस्या ल्याउन सक्छ। क्लिनिकल डिप्रेसन अर्थात् मेजर डिप्रेसिभ डिसअर्डरलाई अक्सर डिप्रेसन भनिन्छ। यो सबैभन्दा गम्भीर प्रकारको डिप्रेसन हो। उपचार बिना डिप्रेसन अझ खराब हुन सक्छ र लामो समयसम्म रहिरहन सक्छ। गम्भीर अवस्थामा यसले आत्महानि वा आत्महत्याद्वारा मृत्यु पनि हुन सक्छ। डिप्रेसनका लक्षणहरू कस्ता हुन्छ? उदास, चिन्तित अर्थात् खाली खाली महसुस हुनु, आशाहीन, बेकार र निराशावादी महसुस गर्नु, धेरै रुनु, मूड भइरहनु, चिन्तित, रिसाएको वा रिसाएको महसुस हुनु, तपाईँले एकपटक रमाइलो गरेको शोक र रुचिहरूमा रुचि गुमाउनु अर्थात् रुचि नहुनु, आलस्य, अल्छी, जोश जागर नहुनु, ध्यान केन्द्रित गर्न नसक्नु अनि निर्णय गर्न कठिनाई हुनु, धेरै बिस्तारै हिँड्ने वा बोल्ने हुनु, सुत्न गाह्रो हुनु, बिहान सबेरै उठ्नु वा धेरै सुत्नु, भोकमा कमी र तौलमा परिवर्तन हुनु, कुनै दीर्घ रोग लागेर निको हुँदैन भन्ने थाहा पाएर चिन्तित भइरहनु, मृत्यु, आत्महत्या, आत्महानि वा आत्महत्या प्रयासको विचार गर्नु, कसैलाई मर्न एकदमै डर लाग्ने। डिप्रेसनका लक्षणहरू पुरुष, महिला, किशोर किशोरी र बालबालिकाहरू सबै नै प्रभावित हुन्छन्। कसैलाई क्रोध, आक्रामकता, चिडचिडापन, चिन्ता वा बेचैनी हुनु, अत्यधिक रक्सी पिउनु, लागु पदार्थको प्रयोग गर्नु वा उच्च जोखिम गतिविधिहरूमा संलग्न हुनु, यौन रुचि नहुनु, यौन इच्छाको कमी हुनु, बौद्धिक क्षमताहरू जस्तै ध्यान केन्द्रित गर्न नसक्नु, गर्नुपर्ने कामहरू पनि पूरा गर्न कठिनाई हुनु, कुराकानीको क्रममा ढिलो प्रतिक्रिया जनाउनु, निन्द्रामा समस्या, अत्यधिक निन्द्रा हुनु वा रातभर नसुत्नु, शारीरिक अस्वस्थता जस्तै थकान, दुखाई, टाउको दुखाई, पाचन प्रणालीमा हुने समस्याहरू, पेट दुख्नु, फुलिनु, झाडिनु, कब्जियत, अपच इत्यादि हुनु, त्यस्तै सास फेर्न गाह्रो हुनु, मुटु ढुकढुक हुनु, डिप्रेसन ग्रस्त समयमा मनमा चैन र आनन्द भन्ने कुरो हुँदैन। मान्छे चाहिँ यहाँ छ तर मन अर्कैतिर डुलिरहेको हुन्छ। पुअर कन्सन्ट्रेसन, कमजोर एकाग्रता, अत्यधिक अपराध अर्थात् आत्मग्लानीको भावना, भविष्यको बारेमा आशाहीनता, मर्ने वा आत्महत्या गर्ने बारे विचार गरिरहनु, धेरै थकित वा आलस्य, कमजोर महसुस गर्नु, जोश जागर नहुने, पेट फुलिने, दुख्ने, ढाडिने, छाती पोल्ने, घाँटीमा के अड्के जस्तो हुने, मुटु ढुकढुक भइरहने इत्यादि हुन्छ। डिप्रेसन के कारणले हुन्छ त? डिप्रेसनका धेरै सम्भावित कारणहरू छन्। तिनीहरू बायोलोजिकलदेखि परिस्थितिजन्य हुन सक्दछन्। जस्तै पहिलो छ ब्रेन केमिस्ट्री। डिप्रेसन भएका व्यक्तिहरूमा मूड, विचार, निन्द्रा, भोक र व्यवहार व्यवस्थापन गर्न मस्तिष्कका भागहरूमा रासायनिक असन्तुलन हुन सक्दछ र डिप्रेसन हुन सक्दछ। दोस्रो हर्मोन लेभल्स। महिलाहरूको मासिक धर्मचक्र, मेन्स्ट्रुअल साइकल, पोस्टपार्टम पिरियड, पेरिमेनोपोज र मेनोपोज को समय में विभिन्न समय में एस्ट्रोजेन र प्रोजेस्टेरोन में होने परिवर्तन डिप्रेशन को लागि व्यक्ति को जोखिम बढ़ाउन सक्दछ। तेस्रो छ पारिवारिक इतिहास। यदि तपाईसँग डिप्रेशन वा अन्य मूड डिसअर्डर को पारिवारिक इतिहास छ भने तपाई डिप्रेशन विकास को लागि उच्च जोखिम में हुनुहुन्छ। चौथो छ अर्ली चाइल्डहुड ट्रॉमा, प्रारंभिक बाल्यकाल को आघात। केही घटनाहरूले तपाईको शरीरले डर र तनावपूर्ण अवस्थाहरूमा प्रतिक्रिया गर्ने तरिकालाई असर गर्दछ। पाँचौ छ ब्रेन स्ट्रक्चर, मस्तिष्क संरचना। यदि तपाईको मस्तिष्कको फ्रन्टल लोब कम सक्रिय छ भने डिप्रेसनको लागि ठूलो जोखिम हुन सक्छ। त्यस्तै छैठौ मेडिकल कन्डिसन, चिकित्सा अवस्था, जस्तै दीर्घकालीन रोग, अनिद्रा, दीर्घकालीन दुखाई, पार्किन्सन्स रोगहरू, स्ट्रोक, हृदयघात र क्यान्सर इत्यादि। सातौं छ लागू पदार्थको प्रयोग, विभिन्न पदार्थ वा रक्सीको दुरुपयोगको इतिहासले डिप्रेसनको जोखिमलाई असर गर्न सक्छ। आठौं छ पेन अर्थात दुखाई, लामो समयसम्म भावनात्मक वा पुरानो शारीरिक पीड़ा महसुस गर्ने व्यक्तिहरूमा डिप्रेसनको विकास हुने सम्भावना बढी हुन्छ। डिप्रेसनका कारणहरू प्राय तपाईँको स्वास्थ्यका अन्य तत्वहरूसँग जोडिएका हुन्छन्, जस्तै बायोकेमिकल, मेडिकल, सोसियल, जेनेटिक र सर्कमस्टान्सियल हुन सक्दछ। त्यस्तै नौ छ सामाजिक आर्थिक स्थिति, आर्थिक समस्याहरू र कथित कम सामाजिक स्थिति सहित सामाजिक आर्थिक स्थितिले तपाईँलाई डिप्रेसन जोखिम बढाउन सक्छ। माया, प्रेम, पारिवारिक झगडाको कारणले पनि डिप्रेसन हुन सक्दछ। त्यस्तै दशौं भिटामिन डी को कमी, विश्वसनीय स्रोतले डिप्रेसन का लक्षणहरूलाई भिटामिन डी को कमी हुनु पनि यसको कारणको रूपमा लिएको छ। त्यस्तै विभिन्न भिटामिनहरूको कमीको कारणले पनि डिप्रेसन हुनमा उल्लेखनीय रोल रहेको पाइन्छ। एघारौं लैंगिक पहिचान, 2018 को एक अध्ययन अनुसार ट्रान्सजेन्डर मानिसहरूको लागि डिप्रेसनको जोखिम सामान्य मानिसहरूको तुलनामा लगभग चार गुणा पाइएको छ। बाह्रौं छ विभिन्न चिकित्सा रोगहरू, डिप्रेसन अन्य पुराना चिकित्सा रोगहरूसँग सम्बन्धित छ। हृदय रोग भएका व्यक्तिहरूमा डिप्रेसन नहुने मानिसहरूको तुलनामा लगभग दोब्बर सम्भावना रहेको पाइन्छ, जबकि क्यान्सर भएका चार मध्ये एकजनामा पनि डिप्रेसन भएको पाइएको छ। थाहा पाउनुभयो त? अब यसको उपचार के हुन्छ त? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु आवश्यक हुन्छ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। डिप्रेसनमा होमियोपेथी उपचार उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन्, जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको असन्तुलित अवस्थालाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिहरूद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्दछ। होमियोपेथिक उपचारको क्रममा मानसिक विकारहरूको कारण धेरै नै महत्वपूर्ण छ। डिप्रेसनको उपचारको लागि होमियोपेथिक उपचार सबैभन्दा राम्रो छ, किनकि यसले लक्षणहरूलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरीबाट हटाउने शक्ति पनि हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले डिप्रेसनको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिइरहन पनि सकिन्छ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित छ। अन्य स्वास्थ्य समस्या भएका र अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहेका व्यक्तिहरूले पनि डिप्रेसनको लागि होमियोपेथिक औषधिहरू सुरक्षित रूपमा लिन सक्दछन्। डिप्रेसनका केही मुख्य होमियोपेथिक औषधिहरू म तपाईँलाई जानकारी गराउँदैछु, जस्तै औरम मेटालिकम, नेट्रम म्युर, सिपिया, इग्नेसिया, पल्सिटिला, आर्सेनिक एल्बम, किल्किरिया कार्बोनिका, कस्टिकम, सिमिसिफ्युगा, कालीफॉस, स्टेफिसिग्रिया, लैकेसिस, नेट्रम कार्ब, एसिड फॉस इत्यादि। तर यी औषधिहरू विज्ञ होमियोपेथिक चिकित्सकसँग जाँच गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। त्यत्तिकै पसलमा चाहिँ किनेर कदापि नखानुहोला। थाहा पाउनुभयो? औषधिको साथसाथै तपाईँले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। भिडियो हेरिरहनुहोला। जस्तै आफूलाई रमाइलो लाग्ने गतिविधिहरू पनि गरिरहने प्रयास गर्नुपर्छ। साथी र परिवारसँग सम्पर्कमा रहिरहनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। विभिन्न खेलकुदमा पनि सामेल हुनुपर्दछ। सकेसम्म नियमित खानेकुरा र सुत्ने पानीमा अडिग रहनुपर्छ। अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन गर्नु हुँदैन र अवैध लागु पदार्थहरूको प्रयोग पनि गर्नु हुँदैन जसले डिप्रेसनलाई अझ खराब बनाउन मदत गर्दछ। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुपर्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। टेन्सन लिनु हुँदैन। आफूलाई कस्तो महसुस हुन्छ भन्ने बारे आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ अनि स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारसँग कुरा गर्नुपर्छ। आफ्ना समस्याहरू भन्नुपर्छ। त्यसै गरी डिप्रेसन हुने मानिसहरूले खानपानमा पनि ध्यान दिनुपर्छ। जस्तै भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खाना खाने गर्नुपर्छ, हरियो पत्ता भएको सागसब्जी र मौसमी फलफूल धेरै सेवन गर्नुपर्छ। चुकन्दरमा धेरै मात्रामा पोषक तत्व हुन्छ जसबाट शरीर स्वस्थ हुन्छ। चुकन्दरले हाम्रो दिमागमा न्युरो ट्रान्समिटरको जस्तै कार्य गर्दछ अनि हाम्रो व्यवहार परिवर्तन गर्न मदत गर्दछ। त्यस्तै खानामा तेलको प्रयोग एकदमै कम गर्नुपर्छ। फास्ट फुड, जङ्क फुडबाट टाढा रहनुपर्छ। सलादको रूपमा टमाटर लाभकारी हुन्छ। टमाटरमा लाइकोपिन नामको एउटा पदार्थ हुन्छ जुन एउटा एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई डिप्रेसनसँग लड्न ताकत प्रदान गर्दछ। चिनी अनि नुनको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ किनकि यसले पनि विभिन्न शारीरिक समस्याहरू उत्पन्न गराउँछ। त्यसै गरी मांसाहारी अनि बासी खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। यसले पनि डिप्रेसनका बिरामीलाई राम्रो गर्दैन। धुम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ, लागु पदार्थको सेवन गर्नु हुँदैन। धेरै क्याफिन युक्त चिया, कफी पनि धेरै प्रयोग गर्नु हुँदैन अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगर विभिन्न औषधिहरूको सेवन पनि गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथै उचित जीवनशैली पनि अपनाउनु आवश्यक हुन्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योगा, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू गर्नुपर्छ। यसबाट डिप्रेसनका बिरामीलाई जादुमय फाइदा भएको हामी देख्न सक्छौ। त्यस्तै जुन कारणबाट डिप्रेसनको समस्या भएको छ सोको पहिचान गरी त्यसबाट टाढा रहनुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्काएर बस्नु पनि हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई समावेश पनि गर्नुपर्छ। सर्वप्रथम एन्जाइटी भनेको के हो? एन्जाइटी अर्थात् चिन्ता भनेको डर र बेचैनीको भावना हो। यसले तपाईँलाई पसिना आउन सक्छ, बेचैनी र तनाव महसुस हुन सक्छ, छिटो छिटो मुटुको धड्कन हुन सक्छ, सास फेर्न गाह्रो हुन सक्छ, कुनै पनि काममा कठिन समस्याको सामना गर्नुपर्दा वा महत्वपूर्ण निर्णय लिनु अघि तपाईँ चिन्तित महसुस गर्न सक्नुहुन्छ। अर्को कुरा, एन्जाइटीले तपाईँलाई कुनै पनि समस्याको सामना गर्न मदत पनि गर्न सक्छ। चिन्ताले तपाईँलाई ऊर्जा बढाउन वा ध्यान केन्द्रित गर्न मदत पनि गर्न सक्छ। तर चिन्ता विकार अर्थात् एन्जाइटी डिसअर्डर भएका मानिसहरूका लागि भने डर, टेन्सन, चिन्ता, घबराहट मुटु ढुकढुकी, सास फेर्न गाह्रो इत्यादि हुन सक्दछ। व्हाट आर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरू के हुन्? एन्जाइटी डिसअर्डर ती अवस्थाहरू हुन् जसमा तपाईँको चिन्ता सजिलैसँग हट्दैन र समय सँगसँगै खराब बन्न पुग्दछन्। यसले तपाईँको दैनिक गतिविधिहरू, दैनिक गर्नुपर्ने कामहरू, स्कुलको काम र अन्य मानवीय सम्बन्धहरूमा हस्तक्षेप गर्न सक्दछ। व्हाट आर द टाइप्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका प्रकारहरू के हुन्? धेरै प्रकारका चिन्ता विकारहरू हुन्छन् जसमा जेनरलाइज एन्जाइटी डिसअर्डर जीएडी अर्थात् सामान्यकृत चिन्ता विकार, जीएडी भएका मानिसहरू स्वास्थ्य, पैसा, काम र परिवार जस्ता सामान्य समस्याहरूको बारेमा सधैँ चिन्ता गर्छ। त्यस्तै अर्को छ पैनिक डिसअर्डर आतंक विकार। पैनिक डिसअर्डर भएका मानिसहरूलाई पैनिक अट्याक हुन्छ। यो अचानक कुनै खतरा नभएको बेला धेरै डर बारम्बार हुन सक्दछ। आक्रमणहरू चाँडै आउँदछ, छिट्टै अनि धेरै बेरसम्म पनि रहन सक्दछ। अर्को फुटबाट टाढा रहनुपर्छ। चिनी अनि नुनको प्रयोग पनि एकदमै कम गर्नुपर्छ। धेरै मांसाहारी अनि बासी खानेकुराहरू पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसै गरी धुम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ र लागू पदार्थको सेवन गर्नु हुँदैन। त्यस्तै क्याफिनयुक्त चिया, कफी पनि धेरै मात्रामा प्रयोग गर्नु हुँदैन। अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगरै कुनै पनि औषधिको सेवन गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथ उचित जीवनशैली पनि तपाईँले अपनाउनुपर्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योग, मेडिटेशन, ध्यान जस्ता क्रियाकलापहरू पनि तपाईँले गर्नुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ। अनावश्यक चिन्ता पीर लिनु हुँदैन। मनमा कुरा खेलाएर झोक्राएर पनि बस्नु हुँदैन। रिसाउनु हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन। अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई तपाईँले सक्रिय राख्नुपर्छ। आफूलाई कमजोर पनि तपाईँले सम्झिनु हुँदैन। हस्त, आजलाई यति नै। तपाईँको दिन शुभ रहोस्। बाई बाई, नमस्ते।
1: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9860878528 र 9800281642।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौड़ाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2128 98462014726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
15: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
15: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
17: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
15: ग्राहकको चाहना नै हाम्रो श्री जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
15: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
20: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253-59122, 98058-28008 र 98460-69246।
21: स्टुडियो
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
22: धोरबाराही हाइलाइट्स को साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
24: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज भदौको 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाफदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको इच्छा बनेको छ। आन्दोलन अगाडि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़ेको थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा बुझेका थिए। सामाजिक सञ्जालमा नै शुरू भएको विरोध केही दिनमा नै सड़कमा पोखिएको हो। भदौको 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायतका देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना र अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनको प्रमुख विषय बनेको छ। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामहरूको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलन पछाडि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा बेवास्ता गर्नुभएको गुनासो रहेको छ। आन्दोलनका क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने जनाएको छ। यसै प्राकृतिक विपद पछाडिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ीबाट सृजित कठिन घड़ीमा सम्पूर्ण देशवासीलाई संयम रहेर एकताबद्ध हुन आह्वान गर्नुभएको छ। भदौको 10 गते भोटेकोशी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहाली लाग्दो र अकल्पनीय संज्ञा दिनुभएको छ। बाढ़ी र पहिरोका कारणले जनधनको ठूलो क्षति हुनुका साथै सड़क पुल र जल विद्युत आयोजना जस्ता राष्ट्रको महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली र विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन पनि निर्देशन दिनुभएको छ। यस्तै विपदको समयमा प्राविधिक विशेषज्ञ चिकित्सकीय टोली र उपकरण सहित सहयोग गर्ने छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति पनि राष्ट्रपतिले कृतज्ञता व्यक्त गर्नुभयो। यसै सन्दर्भमा उहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोडेर अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायका लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशुली बाढ़ीका कारणले आलसम्म 1356 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ 6 बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ी र पहिरोमा परेर ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै करिब 5,000 व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी चितवन 363 जनाको शव फेला परेको थियो। यस्तै फेला परेका शवहरू मध्ये आलसम्म 98 जनाको मात्रै पहिचान खुलेको छ। पहिचान हुन बाँकी रहेका शवको डीएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित सहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ। विपदमा परेर आलसम्म 6,676 जना घाइते भएका छन्, जसमध्ये 327 जनाको विभिन्न 10 अस्पतालमा उपचार भइरहेको र 242 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै उपचारमा नेपाली सेनाले 3,379 र सशस्त्र प्रहरीले 2,970 जनालाई सेवा प्रदान गरेका छन्। यस्तै प्रभावित क्षेत्रमा आलसम्म 13,396 जनाको सफल उद्धार भएको छ। रसुवा, नुवाकोट र धादिङका 39 ओल्डिङ सेन्टरमा अहिले 3,533 जनालाई सुरक्षित राखिएको छ। यस्तै प्राधिकरणले अझै पनि 4,994 जना व्यक्ति सम्पर्कविहीन रहेको जानकारी दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिनमा शुरू भएको जेएनजी आन्दोलनले सुशासन छैन भने संसदको दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्नुभएको छ। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवस्थामा एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, एक वर्ष अगाडि आजकै दिनमा देशको इतिहासमा एउटा पीड़ादायी घटना भएको थियो। नवयुवाले सुशासन, जवाबदेहिता, पारदर्शिता र उज्जवल भविष्यको मागसहित सड़क र डिजिटल सञ्जाल मार्फत आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवा आर्यको ज्यान लिएको थियो। कैयौं युवा आर्यले जीवनभरि अपाङ्गताको पीड़ा बिहोर्नु पर्ने गरेर घाइते हुनु पर्यो। उक्त घटनामा शहीद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, उहाँले भन्नुभएको छ। जेएनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको भन्दै सुशासन छैन भने संसदको दुई तिहाई बहुमतले पनि स्थिरता दिन नसक्ने उहाँले टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि डाक्टर शेखर कोइराला मध्यस्थकर्ताको भूमिका खेल्न अगाडि सर्नु भएको छ। आइतबार सभापति गगन थापासँग भेटवार्ता गर्नुभएका शेखरले सोमबार हिजो अपरान्ह चुनदेवी पुगेर निवर्तमान सभापति शेरबहादुर देवसँग भेटवार्ता गर्नुभएको हो। संस्थापन इतर पक्षले अगाडि सारेका अधिकांश पूर्ववर्ती मागहरू सम्बोधन गर्ने गरी सभापति थापाले राखेको प्रस्तावबारे शेखरले देउवालाई ब्रिफिङ गर्नुभएको छ। देउवा समूहलाई बाहिरै राखेर सहमति खोज्ने सभापति थापाको प्रस्तावमा कोइराला सकारात्मक रहनु भएको छैन। सभापति थापाले 15 महाधिवेशन गर्ने छुट्टै राजनीतिक संयन्त्र बनाउन तयार रहेको भन्दै त्यसको नेतृत्व लिन शेखरलाई समेत प्रस्ताव गरिएको छ। आइतबार भएको भेटमा सभापति थापाले महाधिवेशनले निष्पक्षताका लागि राजनीतिक संयन्त्रको नेतृत्व लिन प्रस्ताव गरे पछाडि शेखरले देउवा बिनाको एकताको अर्थ नहुने जवाफ दिनुभयो। पार्टीको सम्पूर्ण एकताको जे जति त्याग गर्न पनि आफूहरू तयार रहेको शेखरको भनाइ रहेको छ। शेखरले आफू एक्लै विशेष महाधिवेशन पक्षधरसँग समाहित नहुने पनि जनाएपछि भेटवार्ता सार्थक नभएको सभापति थापाले आफू निकटहरूसँग ब्रिफिङ गर्नुभएको थियो। सरकारले पछिल्लो समय विवादमा परेको ग्रीन आर्मीलाई आफ्नो नाम परिवर्तन गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयको छानबिन तथा निर्देशन पछाडि कम्पनी रजिस्ट्रारको कार्यालयले 35 दिनभित्र संस्थाको नामबाट आर्मी शब्द अटाउन सोमबार पत्रचार गरेको हो। संस्थाका संस्थापक अध्यक्ष सबिन शर्माले सोमबार राति दिएको जानकारी अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त भएको पुष्टि गर्नुभएको छ। उहाँले गृह मन्त्रालयको छानबिन पछाडि नाम फेर्न निर्देशन आएको जानकारी दिनुभयो। यस अगाडि ग्रीन आर्मीको स्वरूप नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदसम्म प्रश्न उठेको थियो। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र नागरिकलाई सहयोग गर्ने उद्देश्यले तनहुँबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा रकम पठाउने कार्य तीव्र बढ़न थालेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका दिनमा हिजो तनहुँका विभिन्न 9 संघ संस्था विद्यालय तथा समूहहरूले मात्रै 2,70,102 रूपियाँ सहयोग रकम कोषमा जम्मा गरेका छन्। शुक्ला गण्डकीको सृष्टि आमा समूहले 51,751, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले 51,000, प्रगति टोल दाजुभाइ समूह खैरनी चारले 20,000, पोस्तकबारी सालघारी सामुदायिक वन उपभोक्ता समिति घारीले 11,000 रकम पठाउने कार्य तीव्र बढ़न थालेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका दिनमा हिजो तनहुँका विभिन्न 9 संघ संस्था विद्यालय तथा समूहहरूले मात्रै 2 लाख

0: हिमालका विभिन्न आमा समूह अरूले पनि प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग उपलब्ध गराएका छन्। कल्याणकारी आमा समूह भिमाद पाँच रिसिङ पाटनले 15,530 रूपियाँ, महिला कल्याण आमा समूह भिमाद पाँच बुडुवा खोला टोलबाट 31,395 र जनज्योति क्याम्पस भिमादका प्राध्यापक र कर्मचारीहरूले 51,205 रूपियाँ सहयोग रकम प्रदान गरेका छन्। यस्तै गरी शुक्ला गण्डकी नगरपालिका 8 ढोरफिर्दीमा रहेको आदर्श विद्या मन्दिर मन्टेश्वरी स्कूलका विद्यार्थी तथा शिक्षकहरूले पनि 8,710 रूपियाँ सहयोग उपलब्ध गराएका छन्। यसैबीच राष्ट्रिय शोकका अवसरमा हिजो तनहुँका विभिन्न पालिका विद्यालय र संघ संस्थाहरूमा दीप प्रज्वलन गरेर राष्ट्रिय शोक मनाइएको थियो भने दिवंगत भएका र बाढ़ीमा परेर बेपत्ता भएकाहरूको सम्झनामा मौन धारण समेत गरिएको थियो। शुक्ला गण्डकी नगरपालिकाका विभिन्न नदी र घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्राक्टर र एउटा मिनी ट्रिपरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको दुवै सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिकामा सिफारिश गरिएको हो। नगरपालिकाले दुवै सवारीहरूलाई जनही 12,000 दरले कुल 24,000 रूपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। तनहुका विभिन्न नदी र घाटबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी बढ़दै गएको भन्दै प्रहरीले निगरानी र कार्यवाहीलाई तीव्र बनाएको जानकारी दिएको छ। तनहुको मेग्दी गाउँपालिका 4 जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी अभिचलन आस्थामणिलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रज्ञा साहित्य सम्मान 2083 अर्पण गरेको छ। हाल स्वास्थ्य अवस्था कमजोर रहनुभएका साहित्यकार अधिकारीको निवासमै पुगेर प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृत्तिमा उहाँले पुर्याएको विशिष्ट योगदानको कदर गर्दै नगद 25,000 सहित सम्मान प्रदान गरेको हो। सम्मान प्रदान गर्नको लागि गण्डकी प्रज्ञा प्रतिष्ठानका सभापति प्राध्यापक डाक्टर कुष्माकर नेपानी लगायतका प्राज्ञहरू उहाँको निवासमा पुगेका थिए। पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित हुनुभएको छ। उहाँले अध्यक्षका प्रत्याशीहरू अन्य 3 जनालाई पछाडि पार्दै पोखराको जेठो एवं निजी क्षेत्रको छात्र संगठन संघको 72 वर्ष इतिहासमा पहिलो पटक महिला नेतृत्वमा रेकर्ड बनाउन सफल हुनुभएको हो। संघको इतिहासमा हीरा बचवाई र बिन्दु कोइरालाले पनि अध्यक्षमा चुनाव लडे पनि सफल हुन सक्नु भएको थिएन। संघको 36 महाधिवेशनमा 2731 सदस्यीय मतदाता मध्ये अध्यक्ष र पदाधिकारीका लागि 2274 मत खसेको थियो। सोमबार साँझ अन्तिम नतिजामा निकटतम प्रतिस्पर्धीलाई 114 मतान्तरले पराजित गर्दै शोभा निर्वाचित हुनुभएको हो। मतपरिणाम अनुसार दोस्रोमा अर्जुन पोखरेल, तेस्रोमा उत्तम मान बुद्धाचार्य र चौथोमा बलराम आचार्य सीमित रहनुभयो। अध्यक्षका प्रत्याशीहरू गौतम र आचार्यले पनि प्यानललाई बनाएर चुनाव लडेका थिए। अवस्था यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबाराही हेडलाइट आजको लागि सकिएको छ। 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा

0: कम खर्च में त्यो पनि बिना झंझट विभिन्न डिजाइन को ढुंगा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घर को भित्ता में लगाउने विभिन्न डिजाइन र कलर का अर्थिंग, माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपीस ढुंगाहरू फिक्स प्राइस में पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशक देखि तपाईको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुंगा कटिंग उद्योग, शुक्लागंजी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852324775 र 9801132475।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
2: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
2: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
2: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
2: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
2: सुरेन्द्र श्रेष्ठ 9856036136,
5: रविन्द्र राज पौडेल 9856062888।
6: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एण्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846015644।
2: बीपी फिजियोथेरापी एण्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा, भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुना,
7: मोबाइल 9805535537।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: मैले
10: सुने छोरी, सुन्नुहोस् न, खाजा खाना त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-78।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
7: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98066-57731।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिटि कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9851166136।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
20: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
21: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0 65 4 14 377 मोबाइल 98 5 60 44 343।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
4: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: टिम दर्ता शुल्क 500 रुपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपिचो।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 98061166, 98461349304 र 98462626343।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
1: अनि बिचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्जन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
7: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235 52763 र 98660 80715 र रामचन्द्र महत 98461 16878।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
14: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: 103.8 अन्तर्मनको आवाज।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने

0: रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
1: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
0: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 9868167।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खाइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्ती सौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
1: एपी स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0654143321,
13: मोबाइल 9865078634 र 9781107090।
14: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
1: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
14: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
14: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
16: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
17: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
16: दीक्षा ब्युटी पार्लर रे?
17: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
16: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
17: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासन पनि गरिन्छ।
16: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
17: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
17: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
16: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
17: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
18: १०३.८ अन्तर्मनको आवाज।

की छे।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
3: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
4: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115
5: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
0: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान दुलेगौडा
0: प्रोपाइटर रबिन थापा सम्पर्क 98560-33398 र 98465-10950 के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644
8: डिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
14: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलैगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850688507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9891435622।
17: एक सय 103.8 अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टूडियो साइड
2: अहिले बिहानको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चो ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू
4: जेएनजी आन्दोलनको एक वर्ष पूरा
3: जेएनजी आन्दोलनको एक वर्ष पूरा शहीद दिवस मनाइँदै सरकारप्रति आशा कायमै रहे पनि कार्यशैलीमा कैयन प्रश्न बाढ़ीपछिको पुननिर्माणका लागि नेपालले बेलायतसँग माग्यो थप सहयोग इजरायलमा 1400 बढ़ी नेपालीलाई रोजगारीका लागि आवेदन खुल्यो फुर्के खोलाको पुल मरमत गर्न पृथ्वी राजमार्ग बन्द बैतडीमा पहिरो खसेपछि महाकाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध अमेरिकासँग युद्धमा रहेको इरानलाई आन्तरिक सुरक्षा खतरा घरेलु सशस्त्र समूहहरूको चुनौती बढ्दै
4: र एसीसी प्रिमियर कपमा हङकङ विरूद्ध नेपाल पहिले फिल्डिङ गर्दै
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
3: समाचार अब विस्तारमा सुशासन भ्रष्टाचारको अन्त्य र पारदर्शिताका लागि जेएनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ गत वर्ष भदौ 23 गते भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना गरिँदैछ सरकारले आज जेएनजी शहीद दिवस मनाउँदैछ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको थियो सो सरकारले गत फागुन 21 गते गरेको प्रतिनिधि सभा चुनाव मार्फत दुई तिहाई बहुमत प्राप्त गरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा सरकार बनेको छ भदौ 23 काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 युवाको मृत्यु भएको थियो सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरी 76 जनाको मृत्यु भएको थियो भने कैयौं घाइते छन् आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत गरिएको थियो आन्दोलनको एक वर्ष हुँदै गर्दा आन्दोलनमा भएको दमन आगजनी लगायतको छानबिनका लागि सरकारले गठन गरेको आयोग र आयोगका प्रतिवेदनहरू अलपत्र परेका छन् एक वर्षको अवधिमा सत्तामा राजनैतिक शक्ति परिवर्तन भए पनि आन्दोलनले उठाएका सुशासन र जवाबदेताका सवाल अहिले पनि बहसको विषयमै बनेका छन् जेएनजी आन्दोलनका घाइतेहरूले सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको गुनासो गरिरहेका छन् जेएनजी अभियन्ता उपार्जन चामलिङ सरकारसँग आम नागरिकको प्रश्न मात्र होइन धेरै गतिविधि दिले शंका बढ़ाएको बताउनुहुन्छ खास गरी संस्था र संरचना बनाउने काममा सरकार चुकेको उहाँको भनाई छ भ्रष्टाचार नियन्त्रण र सुशासनमा केही प्रगति देखिए पनि जेएनजी घाइते र शहीदहरूले मागेको पारदर्शिता युवा सहभागिता तत्कालीन सरकार संचालकहरूमाथि कार्यवाही गर्दा होस् वा संवैधानिक निकायका प्रमुखलाई धार धम्की दिने लगायतका गतिविधिले सरकारले विधिको शासन मिच्न खोजेको अनुभूति भएको बताउनुभयो
4: यसैबीच पूर्व प्रधानमन्त्री सुशीला कार्कीले यस्ता घटना दोहोरिन नदिन सरकार र सबै पक्ष सचेत बन्नुपर्ने बताउनु भएको छ सुशासन छैन भने संसदको दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश जेएनजी आन्दोलनले राज्य र राजनैतिक नेतृत्वलाई दिएको उहाँले उल्लेख गर्नुभएको छ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धांजली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ अब सुशासन र परिवर्तनको लागि जनता फेरि सड़कमा आउनुपर्ने अवस्था सृजना हुन दिन सबै आफ्नो ठाउँबाट इमान्दार जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
3: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। हिजो र अस्ति बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर जाने निर्णय गरेपछि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो। बैठक ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कार्य सम्पादन समिति बैठकमा भोटेको सिबाड़ीबाट सृजित राष्ट्रिय संकट खोज तथा उद्धार राहत र पुनर्स्थापना लगायतका बारेमा छलफल भएको थियो। कंग्रेसले बाढ़ीपछिको खोज उद्धार राहत पुनर्स्थापना स्वास्थ्य शिक्षा सामाजिक आर्थिक अवस्था राष्ट्रिय सुरक्षा र जलवायु न्याय लगायतका विषयमा अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन तयार पार्न प्राध्यापक डाक्टर गोविन्द राज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ।
4: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणको लागि नेपालले बेलायतसँग थप सहयोग मागेको छ। बेलायती संसदमा आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै 1.5 घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन द्वारीले सो आग्रह गर्नुभएको हो। द्वारीले नेपालमा संकटपछिको पछिल्लो अवस्थाबारे मन्त्री र सांसदहरूलाई जानकारी गराउँदै पुनर्निर्माण पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि बेलायतको थप सहयोग आग्रह गर्नुभएको थियो। द्वारीले यस कठिन घड़ीमा नेपालप्रति देखाएको निरन्तर ऐक्यबद्धता र सहयोगको लागि बेलायत सरकार तथा जनताप्रति आभार समेत व्यक्त गर्नुभयो। बाढ़ी लगत्तै बेलायतले मानवीय सहायता स्वरूप 5 मिलियन पाउण्ड उपलब्ध गराउने घोषणा गरेको थियो।
3: इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको सूचना अनुसार गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि 1132 जना महिला र 332 जना पुरूष गरी कुल 1464 जना कामदार माग गरिएको छ। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि असोज 26 गते राति 11 बजेर 59 मिनटसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत पनि दिन सकिन्छ। छनौट भएका कामदारले मासिक 6,443 इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभर टाइम सुविधा समेत उपलब्ध हुने सूचनामा उल्लेख गरिएको छ। कामदारले सातामा 42 घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा 1 दिन मात्र विदा पाउनेछन्। वार्षिक विदा भने इजरायली सरकारको कानून अनुसार हुने बताइएको छ।
4: पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सड़क पनि मरमतको लागि बन्द गरिएको छ। परिवार टार, पिपल टार, अदम टार, बेनी बेलिन टार मास्टर सड़क मरमतको लागि बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म पूर्ण रूपमा सड़क बन्द हुनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको छ। प्रशासनले सो अवधिमा धादिङ बेसी सुनौलो बजार भोरले कोशी खोला फोस्रे टार कल्लेरी टार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न समेत अनुरोध गरेको छ।
3: यसैबीच बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरूद्ध भएको छ। आज बिहान ढुङ्गा सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार रायले बताउनुभयो। अहिले जेसीबीले सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
7: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।
9: यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मकानपुरको मनहरी गाउँपालिका 9 भावरबाट 162 किलो 794 ग्राम अवैध तलाको सत्त गाँजासहित 2 जना पक्राउ परेका छन्। आज बिहान 2:45 विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भाबर स्थित भित्री सड़क खण्डमा चेक जाँचका क्रममा गाँजा बरामद गरेको हो। भाबरबाट खरंगातर्फ आउँदै गरेको बागमती प्रदेश 01025608 नम्बरको कार र G2615 नम्बरको पिकअप गाड़ीलाई रोक्न खोज्दा पिकअप गाड़ी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कारभित्रको सीटमा प्लास्टिकले बेरेर लुकाई छिपाई राखिएको अवस्थामा तीर पोकामा रहेको 162 किलो 794 ग्राम गाँजा बरामद गरिएको हो। कार चालक चितवनको माडी नगरपालिका 5 धोबाहा बस्ने 56 वर्षीय देवनारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका 24 बस्ने 48 वर्षीय टेकबहादुर दोङलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अनुसन्धानका क्रममा पिकअप गाड़ीका चालकले स्कटिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ। गाँजा दुवै चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको युद्धका क्रममा इरानले घरेलु सशस्त्र समूहहरूको समेत खतरा सामना गरिरहेको खुलेको छ। अमेरिकासँगको युद्धको तयारी र युद्धको अवधिमा देशभित्रका साना सशस्त्र समूहसँग भएका झडप र गिरफ्तारीका साथै स्थल सीमामा भएका मुठभेडलाई इरानी अधिकारीहरूले चिन्ताको विषय बनाएका छन्। पछिल्लो एउटा घटनामा राज्य नियन्त्रित संचार माध्यमहरूले क्रान्ति विरोधी र राजतन्त्रवादी समूहहरूसँग सम्बद्ध भनिएका 8 सदस्यीय सञ्जालका सदस्यलाई गिरफ्तार गरिएको बताइएको छ। दक्षिण पूर्वी फार्स प्रान्तमा रहेको इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले गिरफ्तार गरिएकाहरूलाई जनवरीमा भएका राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा मोलोटोप ककटेल पेट्रोल बम प्रयोग गरेको र टायर बालेको आरोप लगाएको छ। इरानको इस्लामिक गणतन्त्रका नेताहरूले हालैका हप्ताहरूमा खस्कदो आर्थिक अवस्थाका बीच सर्वसाधारणमा असन्तोष बढ़दै जाँदा थप सम्भावित विरोध प्रदर्शनप्रति पनि चिन्ता व्यक्त गरेका छन्। इरानको जनवरीमा भएको विरोध प्रदर्शनका क्रममा र सामाजिक सञ्जालमा केही इरानीहरूले देशको राजतन्त्र पुनर्स्थापनाको समर्थन व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेब्रुअरीको अन्त्यमा शुरू भएको युद्धको शुरूआती महिनाहरूमा इरानी सत्ता ढाल्ने लक्ष्यबारे खुलेरै छलफल गरेका थिए। त्यसै त इरानी सरकारले राजतन्त्रका समर्थक भनेर धेरै मानिसहरूलाई गिरफ्तार गरेको घोषणा गरेको छ। यी समयका हप्ताहरूमा खस्कदो आर्थिक अवस्थाका बीच सर्वसाधारणमा असन्तोष बढ़दै जाँदा थप सम्भावित विरोध प्रदर्शनप्रति पनि चिन्ता व्यक्त गरेका छन्। इरानको जनवरीमा भएको विरोध प्रदर्शनका क्रममा र सामाजिक

0: सक्रिय कुर्दिश लड़ाकूहरू देशको सबैभन्दा ठूलो गैर राज्य सशस्त्र समूह खतराका रूपमा देखिएका छन्। रोयटर्सका अनुसार कुर्दिस्तान फ्री लाइफ पार्टी, डेमोक्रेटिक पार्टी अफ इरानी कुर्दिस्तान र कुर्दिस्तान फ्रीडम पार्टी लगायतका समूहका लगभग 5-8 हजार इरानी कुर्दिश लड़ाकूहरूले सम्भावित सीमापार अपरेशनको तयारी गरिरहेका बेला अमेरिकी र इजरायली प्रतिनिधिहरूसँग छलफल गरेको दावी गरिएको थियो।
1: अब खेल समाचार। एसीसी प्रिमियर कप 2026 समूह ए विजेता बन्न नेपाली राष्ट्रिय क्रिकेट टीमले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट ओभलमा जारी खेलमा हङकङले पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा छ। ताजा अवस्थामा हङकङले 29.3 ओभरको खेल सकिँदा 6 विकेट गुमाएर 130 रन मात्र बनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमी फाइनलमा स्थान बनाइसकेको छ। हङकङ विरूद्ध जीत निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल रहेको छ। समूहमा लगातार 3 खेल जित्दै 6 अंकसहित नेपाल शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेटले, दोस्रो खेलमा मलेसियालाई 6 विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई 5 विकेटले हराएको थियो। समूहमा आयोजक मलेसिया हङकङको समान 4 अंक छ। मलेसिया रन रेटमा बलियो रहँदै दोस्रो स्थानमा छ। समूह चरणको अन्तिम खेलमा नेपाल विरूद्ध हङकङ जित्नै पर्ने दबावमा छ। हङकङलाई नेपाल विरूद्ध जितको विकल्प छैन। हारको मलेसिया हारले नै मलेसिया सेमी फाइनलमा पुग्नेछ। यस्तै सेमी फाइनल पुगिसकेका युएई र ओमान बीच समूह बीको विजेता बन्न प्रतिस्पर्धा हुँदैछ। यसअघि नै 6 अंकसहित युएई अर्को चरणमा प्रवेश गरिसकेको छ। समान 4 अंक भए पनि ओमानले कतार कुवेतलाई रन रेटमा पछि पार्दै सेमी फाइनल पुगेको हो। प्रतियोगितामा 10 टीम सहभागी छन्। समूह चरणका शीर्ष 2 टीम सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिता विजेता टीम बंगलादेशमा हुने और बंगलादेशमा अर्को वर्ष हुने एसिया कपमा छनौट हुनेछ।
0: अब मौसम। आज बिहान देशभरको मौसम साधारणतया बदलिरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम साधारणतया बदली भई कतै मध्यमसम्म त कतै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै र तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनेछ। मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी, कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलनको 1 वर्ष पूरा सहित दिवस मनाइँदै सरकारप्रति आशा कायमै रहे पनि कार्यशैलीमा कैन प्रश्न।
0: बाढ़ीपछिको पुननिर्माणका लागि नेपालले बेलायतसँग माग्यो थप सहयोग। इजरायलमा 1400 बढ़ी नेपालीलाई रोजगारीका लागि आवेदन खुल्यो।
1: फुर्के खोलाको पुल मरमत गर्न पृथ्वी राजमार्ग बन्द। बैतडीमा पहिरो खसेपछि महाकाली राजमार्ग पूर्ण अवरूद्ध।
0: अमेरिकासँग युद्धमा रहेको इरानलाई आन्तरिक सुरक्षा खतरा, घरेलु सशस्त्र समूहहरूको चुनौती बढ़दै।
1: र एसीसी प्रिमियर कपमा हङकङ विरूद्ध नेपाल पहिले फिल्डिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।

0: जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
0: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
3: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाजुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811416069 राजु विश्वकर्मा 9807169142
8: सुन न श्रेया यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै
9: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
8: कहाँ
9: गन्धकी मेडिकल हल
10: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
8: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0625903069 मोबाइल 9840826926
11: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भयो
12: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
11: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
12: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हो
11: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: एक सय 103.8 अन्तर्मनको आवाज।

0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856031336
1: रविन्द्र राज पौडेल 9856062888
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर्स सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908816142
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
5: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
6: सेवा लिने क्रम मा चाहिने जानकारी
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
5: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
7: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी
10: को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
0: मोबाइल 9908535537 र 9806615899।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
17: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: ठ्याक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
16: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी। प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9235527763 र 9860607015
17: र रामचन्द्र महत 9641616878।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देन अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देन अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285443 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
6: टिम दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, बेपी चोक।
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: पाइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: आइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै जीडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9852359122, 9800528 र 9460976।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याम, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9151-66136। सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा, यही भदौ 27 गते शनिबार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर,
2: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856-44343।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक,
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
11: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज भदौको 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अगाडि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़ेको थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाहरूले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा बुझेका थिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमा नै सड़कमा पुगिएको हो। भदौको 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायतका देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखिएको थियो। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सृजना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनको प्रमुख विषय बनेको थियो। सुशासन मुख्य एजेण्डा रहेको थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलन पछाडि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्थ गर्नुभएको गुनासो रहेको छ। आन्दोलनका क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने जनाएको छ। प्राकृतिक विपद पछाडिको अवस्था र राहत कार्यलाई ध्यानमा राखेर बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीहरूको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालनको छात्र संगठनसँग सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभएको छ। उहाँले देश र विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनुभयो। योजना अनुसार विद्यार्थीहरूलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्य पुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खाना लगायतको सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरेर तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल च्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल एनप्याप्सन, उच्च शिक्षालय र माध्यमिक विद्यालय संघ, एसोसिएशन अफ फ्री स्कूल एजुकेशन नेपाल, एपिन मन्टेश्वरी एसोसिएशन नेपाल लगायतसँग सहकार्य गरिने जनाइएको छ। त्यस्तै गरी सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य हुनेछ। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी गैर सरकारी संस्थासँग अपील गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त बनेका छन्। बाढ़ीबाट 16 शिक्षा र 217 विद्यार्थी सम्पर्कविहीन रहेका छन्। 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख गरिएको छ। इजरायलको दीर्घकालीन सिहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जनसुकै उमेरका व्यक्तिहरूको सिहारका लागि सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग भएको हो। आवेदन दिन 25 वर्ष पूरा भएर 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोजको 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खाना टोयलेटको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्ने उल्लेख गरिएको छ। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारणले स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा प्राप्त गर्ने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी र क्याम्पिङ हटाउने समिति निर्णय गरेको छ। बीमा अन्तर्गत बहिरंग सेवा तथा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा प्याकिङ हटाउने निर्णय भएको छ। संकटको घड़ीमा बिरामीको उपचार खर्च तोकिएको सीमाभन्दा बढ़ी भए पनि बीमाबाट नै कवर हुने र बिरामीले थप रकम बुझाउन नपर्ने गरी तोकिएको सीमालाई अस्थायी रूपमा हटाइएको छ। परिचय पत्र नभएका बीमितहरूको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस युजर प्रणाली मार्फत स्वास्थ्य बीमा नम्बर एकिन गरेर सेवा उपलब्ध गराउनु पर्ने बोर्डले जनाएको छ। भदौको 10 गते रसुवा जिल्लाको लेन्दे खोलामा आएको बाढ़ीका कारणले प्रभावित भएका जिल्लालाई सरकारले बाढ़ी संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। विपदको यस अवस्थामा नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बीमा बोर्डले यो निर्णय गरेको हो। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। आगामी 15 महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिका सदस्य सचिव राजु कटुवालले बैठक दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएको छ। यस्तै पार्टीको आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो। अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएको तल्लो तहको अधिवेशनहरूको नियमित तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहित सुरेश वाग्ले र वासु र भीमसेन पोखरेल वैरागीको बदलिदानको तत्काल राज्य सत्ता विरूद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। काठमाडौँमा आयोजना गरिएको शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको 27 स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले 2056 सालमा गोर्खाका वाग्ले र पोखरेलले शहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्तै महत्वपूर्ण दिन भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरूद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तोइन खोलामा रहेको डाँडाको जोखिम पूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ। सवारी साधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न शुरू गरिएकोमा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसारिँदैछ। डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सड़क रोकिएको समयमा गलले झार्न लागेको ढिस्को झार्न थालिएको छ। सोमबार दिनैभरि गलको सहायताले ढिस्को झारिएको थियो। आजको ब्याक ह्याम्बरको सहायताले ढिस्को झारिनेछ। 3 वटा ती उपकरण परिचालन गरिएको छ भने आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो। प्राविधिक एवं मजदूरहरू पेटीको सहायताले भीरमा झुण्डिएर काम गरिरहेका छन्। पहिरोको हिसाबले अत्यन्तै जोखिम मानिएको यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरिरहेको हो। पृथ्वी राजमार्गको कृष्णवीरमा पहिरोका कारणले राजमार्ग अवरूद्ध भएको समय पारेर आंशिक सवारी रोकेर काम थालिएको छ। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेबाट 8:30 बजेसम्म 10 बजे 10:30 बजेबाट 11 बजेसम्म दिउँसो 1 बजेदेखि 1:30 बजे 3:30 बजेबाट 4 बजे र साँझ 6 बजेपछि भोलिपल्ट बिहान 6 बजेसम्म सवारी आवागमन सुचारू गरिनेछ। यस बाहेकको समयमा सोही स्थान सवारी रोकेर पहिरो रोकथामको काम गर्न लागि जनाइएको छ। तनहुको मेघदी गाउँपालिका वडा नम्बर चार जफधीमा वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारीलाई गण्डकी प्रज्ञा साहित्य सम्मान 2083 अर्पण गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले उहाँकै निवासमा पुगेर यो सम्मान प्रदान गरेको हो। अधिकारीलाई अभिचलना आस्थामणि उपनामले समेत चिनिन्छ। साहित्यकार अधिकारी अहिले स्वास्थ्यका कारण निकै कमजोर बन्नुभएको छ। नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले सम्मान गरेको हो। उहाँलाई नगद 25,000 रूपियाँ र सम्मान पत्र सहित सम्मान गरिएको छ। सम्मान कार्यक्रममा मेघदी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले दोसल्ला उडाउनु भएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुष्माकर नेपालले उहाँलाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो। प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले नगद रकम अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो। यस्तै कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडकाली सहित प्राज्ञहरू प्राध्यापक डाक्टर ईश्वर चन्द्र वाग्ले बाबुराम बस्ताको टिटुका देवी पौडेल आचार्य र भूपेन बानियाको सहभागिता रहेको थियो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभएर शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन भ्रष्टाचार नियन्त्रण विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। नवयुवा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले देश मार्फत उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभएर शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन भ्रष्टाचार नियन्त्रण विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न

0: सामाजिक सञ्जाल मार्फत गलत सूचना भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरू विरूद्ध प्रहरीले निगरानी बढ़ाउँदै कार्यवाहीलाई तीव्र बनाएको छ। यसै क्रममा भटेकुसी बाढ़ीको क्षतिलाई लिएर लक्षित समुदायलाई अपमान गर्ने र विपत्तिमा खुशी भएको भन्दै भिडियो बनाएको आरोपमा बैतडीको सुरनयाका 24 वर्षका वीरेन्द्र मड्डैलाई साइबर ब्यूरोले चन्द्रगिरी 12 बलम्बुबाट पक्राउ गरेको छ। प्राकृतिक विपत्तिको संवेदनशील घड़ीमा पीड़ित नागरिकलाई थप पीड़ा दिने, त्रास फैलाउने र घृणास्पद सामग्री पोस्ट गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति लिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेले अराजक मानसिकता बोकेर विभत्स तस्वीर र भ्रामक सूचना शेयर गर्नेहरूलाई कानूनको दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको जानकारी दिनुभयो। अब अन्तिममा खेल समाचार। एसियन क्रिकेट काउन्सिलले एसीसी प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले शुरूमा बलिङ गर्ने भएको छ। लगातार 3 खेलमा विजय भएर सेमी फाइनल प्रवेश गरिसकेको नेपाल समूह विजेता बन्दै सेमी फाइनल खेल्न चाहन्छ। आइतबारदेखि मलेसियामा शुरू भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई 7 विकेट, दोस्रो खेलमा आइजक मलेसियालाई 6 विकेटले हराएको नेपालले तेस्रो खेलमा बहराइनलाई 5 विकेटले पराजित गरेको थियो। सेमी फाइनलमा स्थान बनाइसकेको यो समूह 3 खेलमा विजय भएको समूह ए को नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइन विरूद्ध 7 विकेट, आइजक मलेसिया विरूद्ध 6 विकेट तथा साउदी अरेबिया विरूद्ध 5 विकेटको जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा रहेको छ। उता हङकङले भने 3 खेल खेल्दा 2 खेलमा जित र 1 खेलमा हार बिहोरेको छ। अवस्थाले विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: अफिसबाट अमित सरको फोन।
3: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
4: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
6: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
0: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385022।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
2: र 9678168087।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9560231128, 9462614726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: देखो कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
15: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
14: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
15: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
17: हेलो बा
18: कति बन्यो घर अनि ढलान भयो त
19: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
18: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
19: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
15: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
15: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
21: 103.8 MHz present every day 10:30 AM to 12 PM.
22: It's time for calling time.
21: Only on Radio Dhobarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छ यमा, जसले यति बेला रेडियो ट्युन अन गरेर सुन्दै हुनुहुन्छ। रेडियो थोर बाराही 103.8 मेगाहर्ज सन्दर्भका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiothorbarahi.com.np लगइन गरेर व्यस्त भएको छ सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा म उपस्थित भइसकेको छु। कार्यक्रम प्रस्तुता अनुमल्ल रहनसम्मको 12 बजेको समयसम्म र यो घण्टाको समय हामी फरक बार फरक श्रृङ्खलाको साथमा आधुनिक गीत संगीतको साथमा रहन्छौँ भने यहाँले समय अधिवर सुनेर साथ दिन सक्नुहुन्छ र सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा त सधैँ छ। जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुन्चादी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना र आज चाहिँ भदौ 23 गते नव युवा आन्दोलनको ठिक 1 वर्ष पनि पूरा भएको छ। सो आजको लागि भने अब त्यही सम्झनामा चाहिँ हामी अहिलेको लागि यो देश बोलको गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिहाल्छु र आज हामी टपिक पनि के र कसो भनेर म केसीमा साथीहरूलाई पनि जानकारी गराइहाल्छु। सो रेडी भएर चाहिँ बस्नुहोला। जयन जे वाइबा, रोशन थापा, निश्चल बस्नेत लगायतको आवाजमा सोझेको यो गीत अहिलेको लागि स्वीकार्नुहोला है तपाईँ

0: हजुर, बदल्नु छ परिवेश यो देश बोलको गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु। पक्कै पनि यहाँलाई मन पर्यो होला, यस्तै मिठा मिठा गीत संगीतको साथमा पनि रहन्छौ आज हामी भने। प्रोग्राम रहेको छ कलिङ छायम, फरकबार फरक श्रृङ्खलाको साथमा यहाँमा जोडिँदै गर्दा आज चाहिँ हामी निकै चर्चित र महत्वपूर्ण विषयमा पनि कुराकानी चाहिँ गर्दैछौँ, किनकि आज भनेको हामी साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिने दिन पनि हो। विशेष त आजको लागि टपिक भनेको आन्दोलन पछि चाहिँ अब के बदलियो, जेएनजीको आवाज र नेपालको परिवर्तन भन्ने टपिक चाहिँ रहेको छ। आज भदौ 23 गते नव युवा आन्दोलनको ठ्याक्कै एक वर्ष पूरा पनि भएको छ र एक वर्षको अवधिमा देशमा राजनैतिक रूपमा चाहिँ ठूलो परिवर्तन त आएको छ नै, त्यस्तै अब आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवालमा चाहिँ अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा पनि बन्दै आइरहेको छ। सो आज मुख्य त हामी यही कुराकानीमा रहेर चाहिँ कुराकानी त गर्छौँ नै, त्यसमा पनि आजको मुख्य प्रश्न भनेको वास्तवमै आन्दोलन पछि, जेएनजी पुस्ताको आन्दोलन पछि वास्तवमै के बदलिएको छ र हाम्रो श्रोता साथीलाई चाहिँ के कुरामा परिवर्तन पाउनु भएको छ, त यहाँले आफ्नो विचारहरू चाहिँ हामीलाई खुलेर राख्न सक्नुहुन्छ। 0625 4142 0000 टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने, कार्यक्रम सम्बन्धी विस्तृत जानकारी गराउनु पर्दा हप्ताको सातै दिन हामी यसरी नै फरकबार फरक श्रृङ्खलाको साथमा पनि आउने गर्दछौ अनि प्रोग्राम कलिङ टाइममा रहेर यहाँले डेढ घण्टाको समय चाहिँ आफ्नो कुराहरू पनि राख्न सक्नुहुन्छ। आजको टपिकमा 0625 4142 0000 बाटो भएर आउन सक्नुहुन्छ र अहिले भने हामीसँग कता कता साथी चाहिँ लाइनमा जोडिनु भएको छ जस्तो पनि लागिरहेको छ, अहिलेको लागि भने ढिला नगरी स्वागत गरिहालौ। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। हाम्रो जेनिसाजी हुनुहुन्छ हो, जेनिसाजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है। अनि सञ्चारमा हुनुहुन्छ जेनिसाजी? म पनि एकदमै ठिकठाकै सञ्चारमै छु भन्नुपर्छ है। अनि जेनिसाजी के गर्दै हुनुहुन्छ? तल घरमा चाहिँ आज के छ त्यस्तो स्पेसल? ए, अनि तपाईँको ठाउँबाट चाहिँ अब धान कुट्नको लागि मिल चाहिँ कतिको पर छ अथवा के छ जेन्साजी? नजिकै छ हो। अनि जेन्साजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? भर्खरै सुन्दै हुनुहुन्छ है। अनि आज हाम्रो जेनिसाजीलाई चाहिँ अब एउटा कुरा सोधिहाल्नु मन पर्यो, मन लाग्यो है, जुन चाहिँ आजको टपिक पनि रहेको छ। तपाईँले चाहिँ अब जेएनजी आन्दोलन भनेर योभन्दा अगाडि सुन्नु भएको थियो कि थिएन? सुनिराख्नु भएको थियो है। अनि अब जेएनजी आन्दोलन भनेको सुनिरहँदा चाहिँ अब जेएनजी आन्दोलनको समयको तपाईँको अनुभव के कस्तो थियो, अथवा जेएनजी आन्दोलन पछि हाम्रो जेनिसाजीले चाहिँ के कुरामा चाहिँ फेरबदल भएको जस्तो लागेको छ, के कुरामा परिवर्तन पाउनु भएको छ नि? हजुर, के परिवर्तन पाउनु भएको छ देशलाई, अथवा तपाईँको हिसाबमा पनि अब के कुरामा चाहिँ परिवर्तन पाउनु भएको छ हाम्रो जेनिसाजीले? हजुर हजुर, नयाँ प्रधानमन्त्री, नयाँ गृहमन्त्री है नि त? हजुर र सबैभन्दा तपाईँले छुटाउनु भएको एउटा कुरा भन्ने हो, तपाईँ आज पनि छुट्टीमा हुनुहुन्छ अनि हिजो पनि अब के कस्तो भयो त भन्दा अघिल्लो आइतबारको दिनमा पनि छुट्टीमा हुनुहुन्थ्यो हो, अनि शनिबारको दिनमा पनि छुट्टीमा हुनुहुन्थ्यो, अलिक यहाँ चाहिँ अब पहिलादेखि अलिकति धेरै छुट्टीमा पनि बस्नु भएको छ हो, त पनि परिवर्तन हो कि होइन? त पनि हो है। ल, अरू के परिवर्तन रहेछ त भनेर हामी श्रोता साथी मार्फत पनि सुन्छौँ आजको एपिसोड चाहिँ सुन्दै गर्नुहोला। अनि अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनु जेन्साजी, अनि छुटिनु पर्छ है।
1: थ्याङ्क
0: यू सो मच। ओके नमस्ते बाई बाई सुबद्दिन सानी अनि ज्ञानी मान्छे हुनुहुन्छ हाम्रो जेनिसाजी है मिलेसम्म अब हरेक एपिसोडहरूमा चाहिँ उहाँले सहभागिता जनाइराख्नु भएको हुन्छ यसरी नै खुलेर आफ्नो विचारहरू चाहिँ राख्नुहोला कहिलेकाहीँ चाहिँ हामी आफ्नै आवाजहरू राख्न पनि डराइरहेका हुन्छौँ कि अब आफूसँग राम्रो विचार छ अनि आफूले खुलेर राख्दैनौँ भने अनि भलै हामीभन्दा अगाडि कोही कसैले चाहिँ अब त्यो ठिक नलागे तापनि अब विचारहरू राखिरहेको छ सबैले चाहिँ अब त्यसलाई अँगाल्नु भएको छ भने यसको ठाउँमा यो होइन है भनेर हामीले आवाज ननिकाल्दा चाहिँ अब सही कुरा पनि अब गलत कुराहरूमा चाहिँ हामीले सही थापिरहेका हुन्छौँ कि त्यसरी आफ्नो आवाज चाहिँ निकाल्नु पर्ने हुन्छ आफ्नो आवाज चाहिँ खुलेर राख्नु होला विशेष त यो प्रोग्राम भनेको हाम्रो श्रोता साथीको लागि नै हो आफ्नो आवाजहरू चाहिँ राख्नुहोला 97.4 14.2 00 बाटो भएर भने अहिले भने फेरि पनि साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर फ्याफुल्ला ल्यासो झोले जदौ दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई अनि आज जेनजी दिवस यहाँलाई शुभकामना पनि छ है अब ठ्याक्कै एक वर्ष भयो नि त हामीसँग चाहिँ अब धेरै अनुभव पनि छ क्या नरेन्द्रजी अब हाम्रो अनुभवहरू त हामी सुनाउँदै गर्छौँ आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुरुमा चाहिँ त्यो भनिदिनु पर्यो है सुन्नु भएको छ ल त्यसो भए हजुर हाम्रो नरेन्द्रजीले अनुमान लागेर बुझिसक्नु भयो ल त्यसो भए खुलेर आफ्नो विचार राखिदिनुहोस् न त यहाँलाई के लागेको छ जेएनजी आन्दोलन पछि अब हाम्रो नरेन्द्रजीले के कुरामा चाहिँ परिवर्तन पाउनु भएको छ त नि
1: एउटै छन् भनौँ न कतिपय सदस्यहरू चाहिँ अब कोही अब अरू अरू पार्टीको त पुरानो पनि हुनुहुन्छ दुई चारजना होइन भनेदेखि चाहिँ अब अहिलेको सरकारमा चाहिँ नि तपाईँको अल्टुवेल चाहिँ नि एउटा नयाँ अनुहारको मन्त्रीहरू प्रधानमन्त्री सबै चाहिँ एउटा थियो भने जति पनि अब तपाईँको त्यो हाम्रो जेएनजीले उठाएको चाहिँ मुद्दा थियो
0: हेर्नुहोस्
1: यो मुद्दा चाहिँ अहिलेसम्म चाहिँ यो हाम्रो यो अहिलेको सरकारले चाहिँ त्यो जेएनजीको मुद्दालाई सम्बोधन गर्न सकेको छैन चाहिँ दुई तिनजना चाहिँ जेएनजी चाहिँ इन्टरभ्यू पनि लिइरहेको छ उपचार गर्न पनि चाहिँ आफ्नै खर्चले उपचार गर्नको रहेछ भन्ने कुराहरू चाहिँ ल्याइरहेको थियो
0: हजुर हजुर
1: त्यो जेएनजीले गर्दा नै सरकार बनाइदियो
0: है हजुर
1: जेएनजीको सरकार हो तर सरकारले त्यो जेएनजीमा हेर्नु पर्छ पर्दैन
0: हजुर
1: ऊ चाहिँ विदेश भएर उहाँको विदेश फेरि जानुपर्छ भनेर भन्दै गर्दा उसले चाहिँ चन्दा उठाएर विदेश गयो एकजना नाम पनि दिइरहेको छ मैले बिर्सिनु सक्दैन है त्यसैले चाहिँ यो सरकारले चाहिँ अहिलेसम्म तपाईँको 5-6 महिना भइसक्यो
0: केही
1: खासै उपलब्धि केही पनि छैन जता गयो उतै अब तपाईँको चाहिँ मान्छे त्यो 23 गते 24 गते एउटा पुरानो सरकारले मान्छे माऱ्यो होइन जेएनजी माऱ्यो त्यो अहिलेको सरकारले त्यो सुनसरीमा अस्ति किन माऱ्यो 4-5 जना चाहिँ रातै दिनमै किन माऱ्यो त्यसरी गोलिहालेर त्यो पनि हुनु पर्यो नि त्यो पनि छैन
0: बाँकी
1: चाहिँ यो सरकारले पनि अब गर्दै जानुपर्छ गर्दै जानुपर्छ गर्न त गरिरहेको छ जुन सरकारले पनि गरि त रहेको छु तर जेएनजीको एउटा चाहिँ अर्को माग भनेको चाहिँ भ्रष्टाचारलाई चाहिँ नि जरै पाइ फाल्नुपर्छ भन्ने उसको माग भनेको त्यो पनि हो है
0: हजुर
1: त्यो भ्रष्टाचार फाल्ने देशमा झन् सुशासन कायम गर्ने
0: हजुर हजुर
1: त्यो त्यो दुइटै चाहिँ त्यो भ्रष्टाचार भनेको त अहिलेसम्म एउटालाई कारवाही गर्न सके यो सरकारले
0: हजुर
1: कसलाई कारवाही गर्यो खै कारवाही गरेछ गरेछ कसैले कारवाही गरे होइन दुई चार दिन त्यो पुरानो नेताहरूलाई ल हिरासतमा राख्यो र अनि त्यत्तिकै छोडिदियो उति उति बेलै छोडिदियो अहिलेसम्म चाहिँ कतै केही भए होइन जुन सरकार आए पनि त्यो कानै छिरेको जुन योगी आए कानै छिरेको
0: ल अन्त त हाम्रो नरेन्द्रजीले चाहिँ अब के कस्तो परिवर्तन पाउनु भयो भन्दा चाहिँ अन्त त जुन जोगी आयो नि खानै सिरेको जस्तो चाहिँ भएको छ है युवा मन्त्रीहरू चाहिँ हामीले पाएका छौँ होइन तर जुन आन्दोलन चाहिँ के का लागि भएको थियो त्यसको सम्बोधन चाहिँ हुन सकेको छैन भन्ने गुनासो चाहिँ भयो है
1: पहिला त सरकारले गणतन्त्र लोकतन्त्र गणतन्त्रमा आफ्नो विचारहरू राख्न पहिला त सरकारले दिएकै थियो त होइन दिन्छ अहिले पनि पाउँछ बोल्नको लागि एउटा स्वतन्त्र छ त्यति हो
0: हजुर धेरै धेरै धन्यवाद यसरी खुलेर आफ्नो विचार पनि राखिदिनु भयो अनि यसै सन्दर्भमा अहिलेको लागि चाहिँ एउटा कर्तव्य भन्ने हामी प्रकाश सपुतको गीत पनि सुन्दैछौ साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुटिनु पर्छ है हाम्रो जेनी साथी हुनुहुन्छ जेनी साथी नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी र उहाँले चाहिँ के कस्तो परिवर्तन पाउनु भयो त भन्दा फेरि अब जुन भ्रष्टाचारको विरुद्धमा चाहिँ आवाज उठाइएको थियो होइन भलेसम्म अब भ्रष्टाचारको हकमा पनि अब केही नियम प्रक्रिया सँगसँगै अहिले चाहिँ अलिकति कम भए जस्तो भए तापनि अब जसले पहिला चाहिँ अब भ्रष्टाचारको नाममा चाहिँ अब नामहरू जोडिएको छ होइन अब कसैलाई पनि कारवाही गर्न चाहिँ सकेको छैन अनि कुनै पनि कुराहरूको चाहिँ संशोधन हुन सकेको छैन होइन अब जेन्जी आन्दोलनमा चाहिँ जतिको चाहिँ अब उपचारहरूको क्रममा चाहिँ अब घाइतेहरू भए सँगसँगै उपचार हुन सकेको छैन राम्ररी भनेर कुनै कुराहरू पनि उहाँले चाहिँ औलाउँदै हुनुहुन्थ्यो सो यसरी नै आफ्नो विचार चाहिँ राख्न आउँदै गर्नु होला 65474 सुन्ने सुनेको बाटो भएर विशेषता हामी यही विषयवस्तुमा कुराकानी गर्नेछौँ अहिलेको लागि भने अब नयाँ जेनेरेसन नयाँ पुस्तामा चाहिँ अब के कस्तो चाहिँ काम कर्तव्य रहेछ त नि भनेर चाहिँ प्रकाश सपुतको नयाँ गीत पनि रहेको छ तपाईँमा अहिलेको लागि ढिलाइ नगरी राख्दै हामी चाहन्छौँ पहिलो व्यवसाय विश्राममा विश्राम लगतै हाम्रो पुनः भेट त हुन्छ नै यहाँ भने हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू,
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका ताहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ,
12: हो र त्यस्तो के हुन्छ र त्यहाँ
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
12: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
13: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
12: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जगी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
15: वार्ड आईसीयु एनआईसीयु जनरल
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
17: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प हाउस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301
18: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम कलिङ टाइममा रहेर आज भने हामी यहाँहरूमा चाहिँ अब टपिक लिएर आए सँगसँगै साथीहरूको विचारलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौँ र आजको लागि टपिक भनेको चाहिँ जेएनजी आन्दोलनपछि चाहिँ अब के परिवर्तन यहाँले पाउनु भएको छ जेएनजीको आवाज र नेपालको परिवर्तन चाहिँ अब के छ त के महसुस यहाँले गर्नुभएको छ यहाँहरूमा चाहिँ आज टपिक राखेका छौँ र अब नवयुवा आन्दोलनको ठ्याक्कै आज 1 वर्ष पनि पूरा भएको छ अनि 1 वर्षको अवधिमा त अब राजनैतिक रूपमा त अब ठूलै परिवर्तनहरू त भइरहेको छ र आन्दोलनको क्रममा चाहिँ क्षेत्र जनाले ज्यान चाहिँ गुमाएका थिए अब ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानमा चाहिँ सरकारले आज सार्वजनिक विदा पनि दिएको छ है र मुख्य त यो अब कहाँबाट सुरु भयो के भयो त भनेर पनि थोरै पृष्ठभूमितर्फ पनि लागौं हामी चाहिँ अब आन्दोलन अघि चाहिँ तत्कालको त्यो समयको सरकारले चाहिँ अब सामाजिक सञ्जालमाथि प्रतिबन्ध चाहिँ लगाएको थियो। अब सामाजिक सञ्जालका प्लेटफर्ममाथि चाहिँ प्रतिबन्ध लगाएपछि अब युवाहरूमा चाहिँ असन्तुष्टि पनि बढेको थियो। अब डिजिटल पुस्ताका लागि चाहिँ अब सामाजिक सञ्जाल अब मनोरञ्जनको माध्यम मात्र थिएन नि त, अब सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसायको, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। अब त्यसै समयमा अब प्रतिबन्ध लगाएकोमा चाहिँ युवाहरूले चाहिँ आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको चाहिँ हस्तक्षेपको रूपमा चाहिँ दिएको थियो। अनि अब सामाजिक सञ्जालमै सुरु भएको यो विरोध केही दिनमै सड़कमा चाहिँ पोखिएको थियो भदौ 23 र 24 गते। यो दुई दिनको आन्दोलनमा चाहिँ अब धेरै देशको धेरै ठाउँहरूमा चाहिँ युवाहरूले चाहिँ अब प्रदर्शन गरेको थियो र प्रदर्शनकारी चाहिँ एकदमै उल्लेखनीय उपस्थिति पनि थियो। हाम्रै यही ठाउँको कुराकानी गर्नुपर्दा पनि अब त्यो समयको चाहिँ अब दृश्यहरू सम्झिँदा चाहिँ अझै पनि झसङ झसङ हुन्छ कि होइन। जुन तोडफोडदेखि लिएर चाहिँ अब त्यो बेलाको आवाजहरू, जोसहरू होइन देख्दा चाहिँ अब केही चाहिँ हुनुपर्छ जस्तो पनि थियो। अब भ्रष्टाचार नियन्त्रण सँगसँगै राजनीतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, अब रोजगारी सिर्जना अवसरमा चाहिँ समानता हुनुपर्छ है, अनि पारदर्शी पनि हुनु पर्यो, राज्य सञ्चालनमा चाहिँ नयाँ पुस्ताको पनि सहभागिता चाहिँ हुनुपर्छ भन्ने विषय चाहिँ महत्वपूर्ण आन्दोलनको प्रमुख विषय चाहिँ रहेको थियो। सुशासन चाहिँ मुख्य एजेन्डा पनि थियो त्यो समयमा। अब यी कुराहरूले गर्दा चाहिँ अब त्यो समयमा जेएनजी पुस्ताको आक्रोश सँगसँगै आन्दोलन चाहिँ सुरु भएको थियो भने अब त्यो पछिको समयमा चाहिँ यहाँले के कस्तो परिवर्तनहरू पाउनु भएको छ त नि भनेर चाहिँ अब यहाँले भने आफूले महसुस गर्नुभएको कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। 0 45 4 14 2 00 00 बाटो भएर टेलिफोन लाइन पनि खुल्ला रहेको छ। अघि अब हामी पृष्ठभूमितर्फ जाँदै गर्दा कोही साथी लाइनमा हुनुहुन्थ्यो, सुन्दै हुनुहुन्छ भने फेरि पनि आउन सक्नुहुन्छ 0 45 4 14 2 00 00 बाटो भएर। साथी हुनुहुन्छ अहिले भन्ने लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। नमस्ते, नमस्कार हजुरले हजुर, कार्यक्रममा धेरै धेरै धन्यवाद अनि कार्यक्रममा स्वागत है हाम्रो खाकी माझीलाई। अनि के सुनाएन होला, हालखबर सुनाइदिनुहोस् न त तपाईँको पिरुङतिरको।
19: हजुर, नयाँ नयाँ हालखबर त त्यस्तो त्यस्तो छैन, अब घाम लागिरहेको छ, गर्मी पनि भइरहेको
18: छ, त्यस्तै हो। आज चाहिँ घाम लागेको छ।
19: हजुर,
18: अनि के छ यो घमाइलो दिनमा चाहिँ अब काम कार्य गर्ने कि आज घरै बस्ने कि के छ? घरयासी काम भन्ने कुरा चाहिँ कस्तो होला कि होइन, घरयासी काम चाहिँ अब यो गर्छु त्यही त, कहिले जति गरे पनि नभ्याइने, घरयासी काम जति गरे पनि नभ्याइने, अनि घरमा बसेर घरयासी काम के गर्यो त भनेर ठ्याक्कै भन्नको लागि चाहिँ केही पनि भेटिँदैन कि फेरि गालपारा काम अरे कि घरयासी काम भनेको चाहिँ एकदमै पक्कै पनि गालपारा काम अरे कि। सो यो गालपारा काम चाहिँ एकदमै गाली नखाइकन, गाल पारा नदेखिने गरेर मजाले काम देखिने गरी गर्नु
19: हजुर
18: कहिले काहीँ चाहिँ कस्तो लाग्छ भने घर बसेर के गर्यो भन्यो भने उसलाई नै घर राखेर जसले प्रश्न गरेको छ उसलाई घर राखेर ल घर बस्नेले चाहिँ के काम गर्दो रहेछ त भनेर सोध्नु मन लाग्छ कि मन लाग्दैन? एकदम होइन, त्यही त घर कहिले काहीँ चाहिँ अब यस्तो कुराहरू पनि आउँछ कि ठ्याक्कै घरयासी काम भन्नुभयो। सो यदि धेरै कुरा पनि आयो है, किनकि घरयासी काम गर्नेलाई चाहिँ थाहा हुन्छ अरे कि घरयासी काम भन्न भन्दा चाहिँ कसैले प्रश्न उठाउँदा। सो यो कुराकानी सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ भने हाम्रो खगीमायाजीले चाहिँ यो ठ्याक्कै एक वर्षको अन्तरालको समय अवधिमा जेएनजी पुस्ताको आन्दोलन पछि के कस्तो कुराहरूमा चाहिँ परिवर्तन महसुस गर्नु भएको छ, अथवा जेएनजी पुस्ताको चाहिँ आन्दोलन नाम मात्र यहाँले चाहिँ महसुस गर्नु भएको छ कि के छ यहाँको चाहिँ राय सुझाव राख्नु भने
19: भन्नुपर्छ? मेरो लागि त अब अब अब पार्टी परिवर्तन गर्ने लो यताउति लो भ्रष्टाचार चाहिँ पार्ने भनेर यताउता दुई चार दिन उक्रियो अनि बन्द भएन। तपाईँको अब कति कतिको ज्यान, कति जेएनजीको ज्यान गयो, कति के को ज्यान, अब कहाँ कहाँ के भयो, अब त्यो परिवर्तन भन्ने नि त्यो अब पार्टी परिवर्तन भएर पनि यस्तो भयो कि अहिले जेएनजी परिवर्तन भएपछि यो भन्छ यो खाद्यहरूमा ग्यासहरूमा सबै के भन्छ अरे महँगी भयो अथवा के भयो भन्ने हुन्छ गाउँघरतिर नबुझ्ने त
18: हजुर
19: पनि भयो, सुनामी आउँछ, सुनामी हुन्छ, त्यो कारण पनि पार्टी परिवर्तन त्यो त भइहाल्यो. अब देश परिवर्तन हुन सकेन. अब त्यस्तो परिवर्तन हुन्छ खै. अब जुन जग्गा अघि दाइले भनेर जानुभयो चाहिँ अब जुन जग्गा नि कर्णतिरको जुन पार्टी कर्णतिरको भनेको चाहिँ अब ठाउँ ठाउँ गाउँ गाउँमा गएर अब समुद्र महादिन गर्ने भने पार्टी छुट्याउने पार्टीको समिति बनाउने हरेक किसिम गरे नि तर गर्ने केही रहेन जस्तो लाग्छ जहाँसम्म पनि. अब केही गर्ला कि होला कि भने हो. अब होला के होला कि गर्दाखेरि मान्छेले कहाँ कहाँ के कति कति क्षति भइसक्यो कहाँ कहाँ के परिवर्तन भएको छैन. अब परिवर्तन भने नि अहिले नयाँ गृहमन्त्री आएर पनि त्यस्तो परिवर्तन खासै यो देखिनाले भने अब आफ्नो ठाउँ ठाउँ होला देखिनु गर्नुभएको होला तर कसैलाई मन्दिरमा खासै परिवर्तन जस्तो लागि गाउँ ठाउँको लागि यो गाउँहरूको लागि पनि परिवर्तन देखिएन मैले मेरो लागि.
18: भनेपछि तपाईँको हकमा चाहिँ अब हाम्रो गाउँ ठाउँको लागि हाम्रो स्थानीय ठाउँको लागि चाहिँ हक हुने कुरा चाहिँ के देखियो
19: आफ्नै आफ्नै जिल्लामा गर्नुभएको
18: छ हजुर.
19: बजेट हामी आफ्नो ठाउँ होला बजेट के भन्छ गरे होला. अब दिदीहरू आयो त्यो भ्रष्टाचार गर्नु त निर्मूल पार्ने प्रथम प्रत्येक निर्मूल पार्ने हो. त्यसमा त नि अब जति बजेट आएको छ त्यति चाहिँ अब कमसे कम चाहिँ नि अब जनताले पनि बुझ्नु पाऊँ भन्ने कुरोहरू मेरो परिवर्तन हो भन्ने कुरोहरू.
18: हुन्छ, धेरै धेरै धन्यवाद आफ्नो विचार राखिदिनु भयो. अनि आजको विषयवस्तुको सन्दर्भ सँगसँगै अहिलेको लागि भने एउटा च्यातिएको चोली फेरौला भन्ने एउटा मार्मिक गीत हामी सुन्दैछौ. कसलाई सुनाउन चाहनुहुन्छ?
19: हजुर सर, पनि हजुरको लागि.
18: थ्याङ्क यू सो मच.
19: मभन्दा अघि आउने साथीहरूको लागि, अघि आउने बहिनीको लागि, नारायणलाईको लागि, हाम्रो यता हुनुहुन्छ चेतना दिदीको लागि, अनि यता पुबिसी दाई, तारा दाई, टेगुसी दाई, रिश्राम दाई, अनि हाम्रो चन्द्र भाइ लगायत नामसुटेको साथीहरू धेरै धेरै हुनुहुन्छ. उहाँ सबैको लागि भन्दै देख्न सक्नु सबैलाई फोन बुझिरहेको हुन्छ. नमस्ते भाइ, शुभदिन.
18: हस् हुन्छ, सुदिन सब नमस्कार, शुभ दिन. उहाँ हुनुहुन्थ्यो भर्खरै छुटिसक्नु भएको छ हामीसँग कुराकानीको साथमा. सलिमाया थापाजी हुनुहुन्थ्यो पेरुङदेखि. र अहिलेसम्म आउने साथीहरूले चाहिँ परिवर्तनको हिसाबमा चाहिँ अब ठाउँमा आफ्नो ठाउँमा होला तर आफैले महसुस गर्ने गरेर चाहिँ केही परिवर्तन पाएको छैन भन्ने कुराकानीहरू पनि आइरहेको छ. अब देशले चाहिँ अब नयाँ गृहमन्त्री प्रधानमन्त्री चाहिँ पाएका छौँ भन्ने कुराहरू पनि उल्लेख गर्नुभएको छ. अनि अब जेनजीको नाममा चाहिँ अब भ्रष्टाचार चाहिँ नियन्त्रण हुनुपर्छ भन्ने खालको विषयवस्तुमा उठेको यो आन्दोलनको विषय चाहिँ अब जेनजी पुस्ताकै लागि चाहिँ अब केही भएको हो जस्तो चाहिँ महसुस भएको छैन भनेर पनि साथीहरूले कुरा राखिराख्नु भएको छ भने अब भले अरू साथीहरूलाई चाहिँ अब केही न केही चाहिँ परिवर्तन आएको छ पनि भन्ने होला. अनि होइन, साथीहरूले भन्नुभयो जस्तै नै हामीले पनि केही महसुसै गर्न पाएका छैनौँ भन्ने पनि हुनसक्छ. के छ त तपाईँहरूको विचार, होइन, आफूले महसुस गर्नुभएको कुराहरू चाहिँ राख्न सक्नुहुन्छ 0965-4420-0000 बाटो भएर. भर्खरैको साथी लाइनमा हुनुहुन्थ्यो, सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ है 0965-4420-0000 बाटो भएर. टेलिफोन लाइन यहाँको लागि एकदमै खुल्ला रहेको छ. अहिले भने साथीलाई सहभागी गराउँछु. हेलो, नमस्ते हजुर. दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई. अनि एकराजी सन्चै आरामै हुनुहुन्छ?
20: एकदमै
18: खुसी लाग्यो हाम्रो एकराजी पछिल्लो समय हामीसँग जोडिनुहुन्छ, कुराकानी गर्नुहुन्छ. अनि ठिकठाक छ भन्दा चाहिँ एकदमै आनन्द आउँछ क्या एकराजी. अनि के छ उपल्लो पुरीतातिरको हालखबर नि सुनाइदिनुहोस् न त. घाम लागेको छ है? ल ठिकै छ. अनि के छ आज दिनको तयारी, के कस्तो गर्ने? तपाईँको उपल्लो पुरीतातिर चाहिँ तिजको माहौलले छोएको छ कि छैन, के छ सुनाइदिनुहोस् न त.
20: तिजको माहौलले छैन कि अब कोदो पुर्णीको माहौलले चाहिँ छोएको छ.
18: ए, पुरीताको माहौलले चाहिँ छोएको छ हो. अनि के छ, कोदो गोडाईको काम हुँदैछ हो?
20: हजुर, आज हाम्रै हो.
18: साथीहरूले सुनाउनुहुन्छ कि कोदो रोपाईमा पनि अब मेलापात गर्ने, अनि फेरि एकछिनपछि अब धान गोडाईको काम हुन्छ, धान गोडाइसकेपछि फेरि कोदो गोड्नुपर्छ भन्नुहुन्छ कि. सो ल, राम्रोसँग काम कार्य चाहिँ सक्नु होला. अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुनिराख्नु भएको छ साथीहरूको विचार सँगसँगै रेडियो प्रोग्राम सुनिराख्दा हाम्रो एकराजीलाई चाहिँ वास्तवमै अब आन्दोलन पछि चाहिँ के कुराहरू चाहिँ बदलिएको छ जस्तो लाग्छ यहाँले चाहिँ के कुरामा चाहिँ परिवर्तन पाउनु भएको छ त नि
20: यस्तो अब जुन जुन चाहिँ आन्दोलन भयो गऱ्यो होइन त्यो चाहिँ त एउटा चाहिँ त किनभने चाहिँ त एकदम राम्रो गरेको पार्टीले कैदीहरू त कति भागे समान समानाउने
18: समय
20: गरे तर त्यहाँ त्यसपछि जब अब त्यहाँ चाहिँ यस्तो पालन छ ऊ भयो नि त पनि त खास भनियो भने पालन छ पनि चाहिँ त भयो ऊ गऱ्यो होइन त्यो चाहिँ त एउटा चाहिँ त किनभने चाहिँ त एकदम राम्रो गरेको पार्टीले त कहिले

0: Corta Harry o teu pai, o teu ouro. Não está a fazer o teu. Tu não abriste a bosta do ouro, já era coisa de bactéria. Onde três vezes cada. E o ouro já está lá, portanto, já está em Angola, não importa. Já está em Angola, não importa. E não lhe está em Angola, como está? É que tem só uma só, 100%, 100%.
1: भनेपछि तपाईँले चाहिँ अब परिवर्तन पनि पाउनु भएको छ अनि अब ठिक हो जस्तो पनि लाग्छ हो
0: हुन्छ
1: यहाँको सकारात्मक विचार आफूले चाहिँ अब लागेको कुरा सकारात्मक विचार हामीलाई सुनाइदिनु भयो थ्याङ्क यू सो मच भन्दै केही समयमा एउटा गीत पनि सुन्दैछौ साथीहरूलाई दिनुपर्ने सम्झना सन्देशहरू केही छ भने राखिदिनुहोस् अनि हामी चाहिँ दिनुपर्छ है थ्याङ्क यू सो मच
0: अनि त्यसपछि एकबाट भोलिम लागि अघि आउनुभएको फलिमा दिदी सलमा दिदी रोसिका चमसल बहिनीको लागि अनि त्यसपछि लक्ष्मी हेलमसनको लागि अनि त्यसपछि चाहिँ मदन दाईको लागि टोपी दाईको लागि र मलाई आकर्षण आउने चाहिँ त त्यसरी बुवाको लागि र मलाई चाहिँ भन्दा चिन्ने नचिन्ने सबको लागि भन्दै छुट्टिन्छु शुभ दिन
1: शुभ दिन बाई बाई उहाँ हुनुहुन्थ्यो एकराज रामचन्द्र मगरजी उहाँले भने फरक विचार राख्नु भएको छ अनि परिवर्तन सँगसँगै जे गरेको छ त्यो चाहिँ ठिक गरेको छ परिवर्तन सँगसँगै अब यो हुनुपर्ने आन्दोलनहरू आवाजहरू चाहिँ उठ्नै उठ्नुपर्ने नै थियो उठ्यो भनेर चाहिँ उहाँले चाहिँ 100 को 100 भनेर पनि आफ्नो विचार चाहिँ एकदमै खुलेर राखेर गइसक्नु भएको छ अहिलेको लागि भने च्याटिएको चोली फेराउला लासरमबाट रहेको मार्मी गीत पनि रहेको छ मनसुने गीत पनि रहेको छ सुरज पण्डितको आवाजमा सोझेको यो गीत अहिलेको लागि हामी राख्दै जान्छौँ व्यवसायिक विश्राममा विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
1: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
21: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
20: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
21: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, बिपी चोक।
20: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9860026925।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कल टाइममा रहेर आज साथीहरूको विचारलाई नै कार्यक्रममा स्थान दिइरहेका छौँ र प्रोग्रामको टपिक रहेको छ जिन्जी आन्दोलन पछि यहाँले चाहिँ के कस्तो परिवर्तन पाउनु भयो त नि भनेर टपिक चाहिँ राखेको छु, किनकि आज चाहिँ ठ्याक्कै जिन्जी दिवस पनि रहेको छ। भदौ 23 गते नवयुवाको चाहिँ आन्दोलनको ठ्याक्कै 1 वर्ष पुरा पनि भयो छ। सोही सम्झनामा चाहिँ हामीले यो टपिक चाहिँ लिएर आएका छौँ। जति पनि अब जिन्जी आन्दोलनको समयमा चाहिँ ज्यान गुमाउनु हुने सम्पूर्ण आत्माप्रति चाहिँ हार्दिक श्रद्धाञ्जली पनि रहेको छ र व्यक्त गर्दै रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने 0625142000 बाटो भएर यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। साथीहरूले अहिलेसम्म आफ्नो विचारहरू पनि राख्दै आउनु भएको छ र साथीहरूले राख्नु भएको विचार सँगसँगै सहमति जनाउँछु भन्नुहुन्छ कि होइन, म चाहिँ अलिकति फरक विचार चाहिँ रहेको छ। जस्तै अब परिवर्तनको कुराकानी गर्नुपर्दा चाहिँ मेरो हकमा पनि अब धेरै थोरै परिवर्तन चाहिँ पाएको छु भन्नुहुन्छ कि अथवा साथीहरूलाई चाहिँ के लागेको छ परिवर्तन चाहिँ पाएको छैन अब जस्तै भए पनि अब जे भए पनि पहिला जस्तो छ अलिअलि पनि उस्तै नै छ जेएनजी आन्दोलन बाजपछि पनि हामीले चाहिँ के परिवर्तन पाएका छैनौँ भने अब के छ आफूले लागेको राय सुझाव मुख्यतः साथीहरूले चाहिँ आफ्नो विचारहरू कतिर राख्नु होला अहिलेको लागि भने अब अघिबाट एपिसोड नै अलिकति मार्मिक जस्तो नै भइरहेको छ नि त सो अहिलेको लागि भने एउटा तीजको गीत चाहिँ सुनाउँछु र तीजको माहौल भन्ने बित्तिकै देउरानी जेठानीको कुराकानी आउँछ सासु बुहारीको कुराकानी पनि आउँछ होइन घरमा छ्याक्छुको कुराकानी पनि पर्छ सो यो गीत मार्फत पनि देउरानी जेठानीको अलिकति हुने उतार चढावलाई पनि देखाउन खोजिएको छ अहिलेको लागि भने तपाईँ माझ राख्दैछु एलिना चौहान र रोचना रिमाल खवासमा सोझेको यो गीत स्वीकार्नु होला है त

हजुर, किन गर्छौ आफ्नो खाएर कुरा अर्काको होइन, गीतको शब्द सङ्गीत सुन्दा चाहिँ वास्तवमै हो पनि होइन, हामीले अब आफ्नै लाउनु छ, आफ्नै कर्म गर्नु छ होइन, अर्काको कुरा काटेर चाहिँ के नै हुन्छ र तर पनि अब थाहा हुँदा हुँदै पनि कुरा काट्ने बानी हुन्छ नि है। त्यो सँगसँगै विशेष त यो गीतको शब्द सङ्गीत चाहिँ अब देउरानी जेठानीमा चाहिँ हुने ठ्याकथुकमा पनि हुने के कुराहरू हो त भनेर पनि अब शब्द सङ्गीतहरूले भनिरहेको थियो। अब माइतीमा हुँदा हामी दुवैजना चाहिँ गङ्गा जमुना जस्तो होइन, अब मिलिरहने दिदी बहिनी जस्तो, तर एउटै घरमा दुईटा साथी पनि अब बिहे गरेर बिहे भएर आइसकेपछि चाहिँ हामी जेठानी देउरानी पछि चाहिँ अब के भन्छ एउटाले अर्कोलाई चाहिँ अब पागल नमुना भनेको छ होइन। अब त्यसै सँगसँगै अब माइतीबाट के ल्याएको थियो त भन्ने खालको कुराकानीहरू पनि चल्दै थियो। अब यो कुराकानीले भरिएको यो मिठो गीत अब रमाइलो गीतको रूपमा चाहिँ लिनुपर्छ, वास्तवमै अब यो खालको घटनाहरू नभएको राम्रो होइन, यो गीतमा भने जस्तो कुराहरू चाहिँ नभएको राम्रो हुन्छ, किनकि घर झगडा भन्ने कुरा चाहिँ अब आफ्नो भयो भने चाहिँ आफूलाई चाहिँ ठिक हुँदैन, तर देख्नेलाई चाहिँ मजा मान्छ अरे कि। सो यो घरको कुरा हो होइन, घरमा चाहिँ अब जे पनि हुन सक्छ, तर सकेसम्म झगडा नभएको चाहिँ घर राम्रो हुन्छ। अब गीत सुन्दा रमाइलो लागे तापनि यस्तो चाहिँ नहोस् है। सो यो मिठो तिजको गीत सँगसँगै अहिलेको लागि भने अब धेरै दिन छैन है, कुसी औँसी अब बुवाको मुख हेर्ने दिन पनि आउँदैछ, शुक्रबार आज हामी बुधबारको दिनमा छौँ, भोलि पर्सि त अब बुवाको मुख हेर्ने दिन पनि छ। सो अग्रिम शुभकामना सँगसँगै अहिलेको लागि भने छोरी मलाई भागी भागी नसताऊ, बाबाको माया कति लाग्छ अरे, मिठो गीत रहेको छ उदित झा अनि सँगसँगै ईश्वरी प्रधानको आवाजमा सजिएको यो गीत सँगसँगै यहाँहरू प्रोग्राम सुन्दै हुनुहुन्छ भने 65 4142 00 00 को बाटो भएर जोडिन भन्ने सक्नुहुन्छ है। आज जिन्दी पुस्ताको चाहिँ आन्दोलन पश्चात नेपालमा चाहिँ के कस्तो परिवर्तन भन्दा पनि अब नेपाल सँगसँगै यहाँले चाहिँ अब के कस्तो परिवर्तन यहाँले महसुस गर्नुभयो त भनेर आफ्नो विचार पनि राख्न चाहिँ सक्नुहुन्छ। 65 4142 00 00 को बाटो भएर आउँदै गर्नुहोला, हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै, हामीसँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9805678634 र 9781107090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
6: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635930369
0: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। अनि जेएनजी आन्दोलन पछि चाहिँ नेपालमा के कस्तो परिवर्तन यहाँले चाहिँ पाउनुभयो, यहाँ आफैले पनि के कस्तो परिवर्तनहरू चाहिँ महसुस गर्नुभयो भनेर हामीले श्रोता साथीलाई आज टपिक चाहिँ राखेका थियौं, जहाँ चाहिँ साथीहरूले अब कति साथीहरूले चाहिँ अब जे छ अब राम्रो भइरहेको छ पनि भन्नुभएको छ। कति बेर साथीले चाहिँ अब मुख्यत भ्रष्टाचार विरूद्ध भएको यो आन्दोलन, अनि तर पनि अब जेएनजी पुस्ताले गरेको आन्दोलन, तर जेएनजीकै हकितको लागि चाहिँ अलिकति सुनिश्चित भएन, सम्बन्धन चाहिँ भएन भनेर पनि साथीहरूले आफ्नो कुराहरू चाहिँ राख्नु भएको थियो। र कतिपय साथीहरूले चाहिँ यो महसुस मात्र गरियो तर यसको चाहिँ अब सम्बोधन सँगसँगै अब यो हकितको लागि भएन भन्ने खालको कुराकानी राखिराख्दा चाहिँ अब नेपालमा चाहिँ वास्तवमा अब परिवर्तनको कुरा गर्नुपर्दा त अब राजनीतिक रूपमा त एकदमै ठूलो परिवर्तन पनि आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ अब राजीनामा दिएपछि अन्तरिम सरकार गठन पनि भयो, जुन चाहिँ अहिले हामीले भालेन्द्र शाह प्रधानमन्त्रीको रूपमा पनि पाइरहेका छौँ। अब निर्वाचन र राजनीतिक सहभागितामा पनि केही असर पुरेको थियो होइन, अब आन्दोलनपछि चाहिँ नयाँ राजनीतिक शक्तिहरू र युवा मतदाताप्रति पनि दलहरूको ध्यान चाहिँ बढ्यो होइन। अब साथीहरूले पनि यो कुराहरू चाहिँ उठान गर्नुभएको थियो, अब युवा पुस्ताहरूको पनि सहभागिता चाहिँ छ अहिले भनेर चाहिँ कुरा राख्नु भएको थियो। अनि भ्रष्टाचार अनि सँगसँगै सुशासन, पारदर्शिता र राजनीतिक जवाबदेहिताको चाहिँ अब मुद्दा राष्ट्रिय बहसको केन्द्रमा पनि बनिरहेको छ अहिले। अब हामी हेर्छौँ अब संसदको बहसहरू हेर्नुपर्छ, अब मुख्यत अब अहिलेको बहसहरू नै यही छ, भ्रष्टाचार चाहिँ हुनु हुँदैन, सुशासन हुनु पर्यो, पारदर्शिता हुनु पर्यो भन्ने पनि छ होइन त। अब यो कुराहरू पनि अब परिवर्तनकै रूपमा चाहिँ हामीले लिनुपर्छ। अब सामाजिक सञ्जाल प्रतिबन्धबाट शुरू भएको असन्तुष्टि नै जेएनजी आन्दोलन चाहिँ भएको थियो भने अब असन्तुष्टि अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारको पनि अब ठूलो बहसमा चाहिँ परिवर्तन भएको छ, यो पनि हाम्रो एउटा उपलब्धि नै रहेको छ भने यसरी नै अब परिवर्तनको कुराहरू त अब धेरै नै छ। अब त्यसमा पनि साथीहरूले राख्नु भएको विचार सँगसँगै आज चाहिँ अब खुलेर आफ्नो विचार राख्नु भएको थियो। अब सबै साथी हुनुहुन्थ्यो जहाँ चाहिँ सहभागिता जनाउनु भएको थियो, मिलनचोलदेखि जेन्साजी हुनुहुन्थ्यो, स्याङ्जादेखि नरेन्द्र रिमालजी हुनुहुन्थ्यो, पेरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी, पल्लोपुरीटारदेखि हुनुहुन्थ्यो एकराज रामचाली मगरजी भन्ने आजको विजयी साथी चाहिँ हामी बनाउँदैछौँ। खगीमाया थापाजी पिरुङदेखि हुनुहुन्थ्यो, उहाँले चाहिँ सरल ढङ्गमा आफ्नो विचार पनि राख्नु भएको थियो। र अन्तत सहभागी सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद। र जाँदा जाँदै भने अब आन्दोलनपछि चाहिँ अब के बदलियो होइन, अब जेएनजीको आवाज र नेपालको परिवर्तन सँगसँगै अब नेपालले चाहिँ परिवर्तनको माग उठाउन सक्छ, तर अब यसलाई चाहिँ दीर्घकालीन परिवर्तनमा चाहिँ परिणत गर्न निरन्तर नागरिकको चाहिँ हामी सबै हाम्रो अब सहभागिता हुनुपर्छ, जिम्मेवारको नेतृत्व जवाफदेही सरकार र सचेत युवा पुस्ता चाहिँ आवश्यक छ। अन्तत अब हामी आफैले चाहिँ के बदल्न सक्छौँ, अब यही सोचका साथ चाहिँ आजको कार्यक्रम हामी यही अन्त गर्दै जाँदा जाँदै भने सम्बोधन बोलको सुमधुर गीत रहेको छ। यो सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठ्याक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9841168878।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, ज्यापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
9: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस्ती सौनी को ठीक पारीपट्टी
15: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
14: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
15: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: This is Radio Dhor Barahi, 103.8 MHz.
16: Station 1. Studio Tanchek.
17: Aile, Madhyana ko 12 bajyo.
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: 99.4 Radio Thaha Sanchar Studio Time.
20: It's 12 p.m.
21: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलनको एक वर्ष पूरा, सरकारको कार्यशैलीमा चौतर्फी प्रश्न, आन्दोलनमा बल प्रयोग गर्ने र देश जलाउने सबैमाथि कार्यवाही गर्न प्रतिपक्षको माग।
0: धनुषामा पोखरीको अतिक्रमण हटाउने निर्णय विरूद्ध स्थानीय आन्दोलित, भोक चलनमा रहेको जग्गाको स्वामित्व गुठीसँग नरहेकाले पुनरावलोकन गर्न माग।
1: फुर्के खोलाको पुल मरमत गर्न पृथ्वी राजमार्ग बन्द, पहिरोले अवरूद्ध साँफे मार्तडी सड़क तीन दिनपछि खुल्यो।
0: संयुक्त राष्ट्रसंघको 81औं महासभा अमेरिकाको न्यूयोर्कमा शुरू हुँदै सेप्टेम्बर 22 देखि सदस्य राष्ट्रका प्रमुखले सम्बोधन गर्ने।
1: र एससीसी प्रिमियर कपमा हङकङले नेपाललाई दियो 162 रनको लक्ष्य।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुशासन भ्रष्टाचारको अन्त्य र पारदर्शिताका लागि जेएनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 गते भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले ज्यान गुमाएकाहरूको सम्झना गर्दैछ। सरकारले आज जेएनजी शहीद दिवस मनाउँदैछ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। भदौ 23 गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जना युवाको मृत्यु भएको थियो। सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरी 76 जनाको मृत्यु भएको थियो भने 100 जना घाइते भएका थिए। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। एक वर्षको अवधिमा सत्तामा राजनैतिक शक्ति परिवर्तन भए पनि आन्दोलनले उठाएका सुशासन र जवाबदेताका सवाल अहिले पनि बहसको विषय बनेको छ। जेएनजी आन्दोलनका घाइतेहरूले सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको गुनासो गरेका छन्। खास गरी संस्था र संरचना बनाउने काममा सरकार चुकेको उनीहरूको भनाई छ। भ्रष्टाचार नियन्त्रण र सुशासनमा केही प्रगति देखिए पनि जेएनजी घाइते र शहीदहरूले मागेको पारदर्शिता, युवा सहभागिता, तत्कालीन सरकार संचालकहरूमाथि कार्यवाही गर्दा होस् वा संवैधानिक निकायका प्रमुखलाई धाकधम्की दिने लगायतका गतिविधिले सरकारले विधिको शासन मिच्न खोजेको अभियन्ताहरू बताउँछन्।
1: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश कार्यान्वयन गर्न माग गरेको छ। जेएनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता विश्वनाथ आङदम्बेले विज्ञप्ति जारी गर्दै मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गर्नुभएको हो। भदौ 23 मा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन, उक्साउने, घुसपैठ गर्ने, अत्याधिक बल प्रयोग गर्ने तथा 24 भदौमा विध्वंस मचाउने सबै पक्षमाथि कार्यवाहीको लागि सिफारिश मानवाधिकार आयोगले गरिसकेकोले सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उहाँको धारणा छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जेएनजी आन्दोलनको जगमा बनेको सरकारले उक्त आन्दोलनका सम्पूर्ण मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। भदौ 23 मा नव युवाहरूको नरसंहार गर्नेहरू र भदौ 24 मा राष्ट्रिय धरोहर खरानी बनाउने तथा देश चलाउने विध्वंसकारीहरूलाई कानूनी दायरामा ल्याएर कड़ा कार्यवाही गर्न उहाँले माग गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेएनजी आन्दोलनको वास्तविक भावना अनुसार नभई त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको आरोप लगाउनु भएको छ। पोखरेलले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सुलभ सेवा प्रवाह र सामाजिक सञ्जालको निर्वाध प्रयोग जस्ता मागहरू अत्यन्त जायज र साझा सरकारका विषय भएको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालको सन्दर्भमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनको लागि दर्ताको नीति अघि सारे पनि त्यसलाई स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सड़कमा आउनु पुगेको उहाँको विश्लेषण छ। शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड़काएर हिंसात्मक बनाउन ठूलो षड्यन्त्र भएको पोखरेलको दावी छ।
0: हनुसामा पोखरीको आसपासमा रहेका संरचना हटाउने निर्णयको विरोधमा स्थानीयहरू आन्दोलित बनेका छन्। जनकपुरधाम उपमहानगरपालिका 14 स्थित लौवकी पोखरीको डील तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठीले जारी गरेको 7 दिनको सूचनाको स्थानीयवासीले विरोध गरेका हुन्। राजगुठीले पोखरी तथा डील क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय आन्दोलित बनेका हुन्। स्थानीयले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दावी गर्दै सूचना तत्काल पुनरावलोकन गर्न माग गरेका छन्। प्रदर्शनमा उत्रिएका स्थानीयले जग्गाको स्वामित्व नापी तथा कानूनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको बताएका छन्। जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानूनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने उनीहरूको भनाई छ। सूचनाको विरोधमा स्थानीयले आज जनकपुरको पिडारी चोकमा चक्काजाम तथा प्रदर्शन पनि गरेका छन्। चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको थियो। प्रदर्शनमा सहभागीहरूले आफूहरूको मागलाई व्यवस्था गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।
1: भोटेकोशी बाढ़ीपछिको पुननिर्माणको लागि नेपालले बेलायतसँग थप सहयोगको मागेको छ। बेलायती संसदमा आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झनै डेढ़ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन द्वाड़ीले सो आग्रह गर्नुभएको हो। द्वाड़ीले नेपालमा संकटपछिको पछिल्लो अवस्थाबारे मन्त्री र सांसदहरूलाई जानकारी गराउँदै पुननिर्माण पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानको लागि बेलायतको थप सहयोग आवश्यक रहेको भन्दै आग्रह गर्नुभएको थियो। द्वाड़ीले यस कठिन घड़ीमा नेपालप्रति देखाएको निरन्तर एकबद्धता र सहयोगको लागि बेलायत सरकार तथा जनताप्रति आभार समेत व्यक्त गर्नुभयो। बाढ़ी लगत्तै बेलायतले मानवीय सहायता स्वरूप 5 मिलियन पाउण्ड उपलब्ध गराउने घोषणा गरेको थियो।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सड़क पनि मरमतका लागि बन्द हुने भएको छ। परेवा टार, पिपल टार, अदम टार, बेलिन टार मास्टर सड़क मरमत सम्हारका लागि बन्द गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सड़क पूर्ण रूपमा बन्द रहनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन समेत रोक लगाइएको छ। प्रशासनले यो अवधिमा धादिङ बेसी सुनौलो बजार भोरले कोशी खोला फोस्रे टार कल्लेरी टार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
1: पहिरो खसेपछि 3 दिनदेखि अवरूद्ध बाजुरा सदरमुका मार्तडी जोड्ने साफे मार्तडी सड़क सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण शनिबार रातिदेखि बढ़ीमालिका नगरपालिका क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सड़क अवरूद्ध हुँदा जिल्लाको आवतजावतसँगै दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित भएको थियो। पहिरो पछ्याउन बढ़ीमालिका नगरपालिकाको एउटा र सड़क विभागका 2 डोजर परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि सड़कमा खसेका 2 दर्जनभन्दा बढ़ी पहिरो हटाएर संचालनमा ल्याइएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडा सैनीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़कमा खसेका पहिरो हटाएपछि अहिले यातायात सञ्चालनमा आएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इजरायलका दीर्घकालीन स्याहार केन्द्र हरूमा सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको सूचना अनुसार गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारको लागि 1132 जना महिला र 332 जना पुरूष गरी कुल 1464 जना कामदार माग गरिएको हो। आवेदन दिन 25 वर्ष उमेर पूरा भए 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि असोज 26 गते राति 11 बजेर 59 मिनटसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट अन्तर्गत पनि दिन सकिनेछ। छनौट भएका कामदारले मासिक 6,443 इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियम अनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने सूचनामा उल्लेख छ। कामदारले सातामा 42 घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन विदा पाउनेछन्। वार्षिक विदा भने इजरायली सरकारको कानून अनुसार हुने बताइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको 81औं महासभा आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ। यसपटकको महासभाका लागि विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ नारा तय गरिएको छ। महासभाको सबैभन्दा महत्वपूर्ण कार्यक्रम सेप्टेम्बर 18 28 मानिन्छ। सो अवसरमा विश्वको चाँसो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायता लगायतका विविध विषयहरूमाथि छलफल हुन्छ। यसैगरी सेप्टेम्बर 22 26 तारीकसम्म विश्वका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ। महासभाको महत्वपूर्ण कार्यक्रम मध्ये 18 सेप्टेम्बरका दिन दिगो विकासका लक्ष्यहरूको बारेमा छलफल हुनेछ, जहाँ समुदाय, राष्ट्र र क्षेत्रीय रूपमा भइरहेका मानव र भौतिक विकास र विश्वव्यापी रूपमा भइरहेका कार्य प्रगतिको समीक्षा समेत गरिनेछ। यसैगरी सेप्टेम्बर 23 दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। यस सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसका विकसित राष्ट्रहरूको भूमिका, प्रभावित देशहरूको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकार लगायतका विविध विषयमा मजबूत सहकारीका लागि आह्वान गर्नुहुनेछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित बनेको नेपालले जलवायु उत्सर्जनमा कम योगदान, कार्बन उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। खास गरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जा लगायत क्षेत्रमा परेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहनेछ। जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै आएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धि लगायतका समस्याले कैयौं देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिक रूपमा आयोजना हुने महासभाले विश्वको ध्यान खिचेको छ। साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिम युद्धले मानव जीवनमा आर्थिक, भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ।
1: र अब खेल समाचार। एसीसी पुरूष प्रिमियर कप 2026 अन्तर्गत मलेसियामा भइरहेको खेलमा हङकङले नेपाललाई जितका लागि 262 रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। क्वालालम्पुर स्थित बायुमास क्रिकेट ओभलमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रनको सम्मानजनक योगफल तयार पारेको हो।
0: महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ।
1: र अब खेल समाचार। एसीसी पुरूष प्रिमियर कप 2026 अन्तर्गत

0: रनको विस्फोटक रन बनाए। शुरूआती चरणमा 133 रनमा 7 विकेट गुमाएर संकटमा परेको हङकङलाई बाबर हायत र इहासन खानले 8 विकेटका लागि 128 रनको अभिजित साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका हुन्। खानले 46 बलमा 6 चौका प्रहार गर्दै 35 रन बनाए। साहिद वासिमले 45, जिसन अलीले 15 रन तथा अंशुल राथले 13 रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले 4 विकेट हात पारे भने शेरमल्लले 3 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 16 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 69 रन बनाएको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: जेएनजी आन्दोलनको एक वर्ष पूरा, सरकारको कार्यशैलीमा चौतर्फी प्रश्न, आन्दोलनमा बल प्रयोग गर्ने र देश जलाउने सबैमाथि कार्यवाही गर्न प्रतिपक्षीहरूको माग।
1: धनुषामा पोखरीको अतिक्रमण हटाउने निर्णय विरूद्ध स्थानीय आन्दोलित, भोग चलनमा रहेको जग्गाको स्वामित्व गुठीसँग नरहेकाले पुनरावलोकन गर्न माग।
0: फुर्की खोलाको पुल मरमत गर्न पृथ्वीराज मार्ग बन्द, पहिरोले अवरूद्ध साँपे मार्तडी खण्ड 3 दिनपछि खुल्यो।
1: संयुक्त राष्ट्रसंघको 81 महासभा अमेरिकाको न्यूयोर्कमा शुरू हुँदै सेप्टेम्बर 22 सदस्य राष्ट्रका प्रमुखले सम्बोधन गर्ने।
0: र एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई दियो 262 रनको लक्ष्य।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
2: This is Radio Dhorbarahi, 103.8 megahertz.
3: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
7: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक।

0: शिक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871600069 राजु विश्वकर्मा 9087769142।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
2: डीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
5: मोबाइल 98058535537 र 98066159900।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने,
14: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
15: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568833002 र 98460783002।
17: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
18: यो हो बोनस चाउचाउ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
1: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
1: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
1: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560-31-937,
1: सुरेन्द्र श्रेष्ठ 98560-36-136,
2: रविन्द्र राज पौडेल 98560-62-888।
3: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले को सानी।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0625414321,
4: मोबाइल 98065-78634 र 97081-10790।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061-115।
1: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साख्य। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल। दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा। फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
9: साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: सनौ सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 9856443।
11: प्रणाम अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तिमीलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

0: हेलो गुड आफ्टरनून दर्शन नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ पनि कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलाको श्रृंखलाको साथमा उपस्थित भइसकेकी छु र तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरकबार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित गर्दछौ भने आजको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रममा स्थान दिनेछौ र यसै गरी नै कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र प्रोग्रामको पहिलो सांगीतिक कोसेरी सुरु गर्नको लागि चाहिँ एउटा निकै नै सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु र पेन्सन पचा मुइबाज रोहेको गीत रहेको छ र गीतको टाइटल रहेको छ ऐना हेरेर कपाल कोरेर निकै नै सुमधुर सङ्ग रहेको छ स्वीकार्नुहोला है त
1: नम्बरीलाई के चाहियो

हजुर श्रोता साथी, ऐना हेरेर कपाल कोरे त त्यहाँमा रहेको निकै सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थानीय सोगेको छु। पेन्सन कता बोईबाट रहेको सुमधुर सङ्ग रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि प्रोग्राममा सुन्नुभयो होला, जसमा चाहिँ आवाज रहेको छ सुरज तमु अनि शान्ति श्री परियारको भने सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर सङ्ग राखिरहेको छु र श्रोता साथी गीतको टाइटल रहेको छ नाचौ बरीलाई, जुन चाहिँ ती सङ्ग रहेको छ अक्षरा मुईबाट रहेको स्वीकार्नु होला है त।

0: हजुर साथी, नाचौ नबरीलाई यसपालिको टिजरमा रहेको सुमधुर सङ्गलाई पनि स्थान दिइसकेको छु। त्यो सङ्ग रहेको जुन चाहिँ अक्षरामूलबाट भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर सङ्गलाई स्वीकार्नु भयो होला र जसमा आवाज यो गीतमा आवाज रहेको छ समीक्षा अधिकारीको। र यसै गरी श्रोता साथी, आजको एपिसोडमा हामीहरू मुभी न्यू नेपाली मुभी ट्रेलर अनि ट्रिजरहरूलाई प्रोग्राममा स्थान दिनेछौ भने श्रोता साथी अहिलेको लागि भने हामी प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि अक्षरामुईबाट नै रहेको ट्रेलर राख्नतर्फ दिन लागिरहेको छु। यो ट्रेलर राख्दै केही क्षणमा हामी फेरि पनि पुनः भेट हुनेछौ भने स्वीकार्नु होला है त।
1: मेरो बिहेको निर्णय मलाई एक वचन नसोधी किन गर्नुभयो तपाईँहरूले?
2: किनकि हामी तेरो अभिभावक हौ। अभिभावकले आफ्नो सन्तानको भविष्य के गर्दा राम्रो हुन्छ त्यो निर्णय लिने अधिकार राख्छ।
3: आई एम ह्याप्पी, जिन्दगी सोचे जस्तै जिउने हो के?
4: तपाईँले रक्सी खाएर आउनु भएको?
3: विश्वर नखानालाई
4: हात माग्ने बेला त्यस्तो कुरा गर्नु भएको थिएन त?
3: हात माग्न आउँदा मलाई तिमी धेरै राम्रो लाग्यो के, त्यही भएर झुट बोल्यो। धेरै बुढीलाई टाउकोमा नराख, पोथी बासेको र स्वस्नी मान्छे खिक्का छोडेर हाँसेको कहिले राम्रो हुँदैन।

0: मलाई टीका लगाएर पानी खुवाइदिनुहोस् न।
1: घरभित्रको कुरा तेरो गाला गरे किन भनिस्?
0: पाउ जस्तै भएर निस्किस् है।
2: त सस्नुहोस्, सस्नुको ठाउँमा बस।
1: दाजु यो घरबाट निस्कि।
3: छोरीको घरबार बिग्रियो भन्ने हल्ला छ।
2: तिमीसँग के गर्छु?
0: गर्छु
1: साँच्ची,
0: तर मेरो एउटा शर्त छ।
3: श्रीमान भनेको श्रीमती पिट्नु होइन, परि आएको खण्डमा आफ्नो श्रीमतीको कवच बन्नु।
4: लानुहोस् आफ्नो छोरी, केटीको कमी छैन, झै झै बाजा बजाएर अर्को बिहा गर्छु छोरो।
2: त सस्नुहोस्, सस्नुको ठाउँमा बस।
3: छोरीको घरबार बिग्रियो भन्ने हल्ला छ।

0: जे बोलला ना ते गोऱ्याचं इळ्याचं माझं किती घर फरकेर आऊट पडतायत आता
1: त्रो घरको महारानी बनेकै छिस खाकै छिस राम्रो लुगा लाकै छिस अब अरू के चाहियो तलाई
2: मान्छे जस्तो देखिन्छ त्यस्तो नहुँदो रहेछ बाहिर एउटा भित्र अर्कै हुँदो रहेछ
3: एउटा केटी मान्छेलाई अति पनि नगर्नु अति गर्यो भने खत्ती हुन्छ भन्ने कुरा सुनेको छ नि
4: यो छोरीले यतिसम्म गर्थ्यो भनेर मैले त सपना पनि सोचेको थिइनँ
5: म सबै चिज सहन सक्छु तर मेरो बहिनीको आँखामा आँसु सहन सक्दिनँ
6: अदालत नगएर पनि कुरा मिल्न सक्छ
7: मेरो बाको हजुर बाको कसैको पनि सहने बानी छैन र म पनि सहदिनँ
6: साला तेरो चक्करमा मैले पनि गल्ती
7: हामी दुईजनाले गरेको होइन म चुल्हा गरेर बस्दिनँ अब

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510887161 र सिजन गुरुङ 9705440900 शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
2: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
2: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
2: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
2: टिम दर्ता शुल्क 500 रुपियाँ
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपिचो
2: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
0: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
13: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

परिषद साथीकै झिन्को विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई प्रोग्रामबाट उपस्थित गर्दछु र त्यसै गरी श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरू नेपाली मुभी ट्रेजर अनि ट्रेलरहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ भने प्रोग्राममा फेरि पनि यहाँको लागि भनेर एउटा अर्को सुमधुर सङ्ग राखिरहेको छ। निकै नै अहिलेको समयमा चाहिँ निकै नै ट्रेनिङ सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ चाँदी जलप, जुन चाहिँ झालकी मुभीबाट रहेको छ। हालाकि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि सुनिराख्नु भएको छ होला र अहिलेको लागि भने यस्तो मधुर सङ्ग सिकार्नु होला है त।

हजुर साथी चाली जलमा रहेको सुमधुर सङ पनि प्रोग्राम सान्दिसकेको छु। जालकी मुहीबाट रहेको सङ रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने दिलमा ठाउँ छ गीतको बोल राखिरहेको छु र बेहुली मुहीबाट रहेको छ भने स्वीकार्नु होला है त।

0: हजुर श्रोत साथी दिलमा ठाउँ छ टाइटलमा रहेको निकै नै सुमधुर सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु, जुन चाहिँ बेहुली मूलबाट रहेको सङ रहेको थियो, जसमा आवाज रहेको सञ्जु पन्त, प्रशान्त सेवाकोटी अनि रवि वार्डको पनि पक्कै पनि याद श्रोत साथीले स्वीकार गर्नुभयो होला। र त्यसै गरी श्रोत साथी आजको एपिसोडमा त हामी नेपाली मुभी ट्रेलर अनि ट्रिजरहरूलाई नै कार्यक्रम स्थान दिइरहेका छौँ। त्यसै गरी अहिलेको लागि भने बेहुली मुभीकै ट्रेलरलाई राख्न यो ट्रेलर राख्दै फेरि पनि जाँदैछु प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ भने सिकार्नु होला है।
1: महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए। युद्ध कलियुग हो, यहाँ हरेक घर गल्ली गल्लीमा कति युद्ध हुन्छन् होला मायाको लागि।

0: your life, man. It's so deep.
1: You do the three I put you on me.
0: Eight shin dila bagar. Sure, climb it through into your life.
2: यो सब कहिले गर्दा भएको नबुझ्ने गर्दा भएको
0: मैले गर्दा
2: मंगल दशा शनि दशा राहु केतु पेतु सेतु सबै दशाले एकै प्रति समावेश भयो
3: यो लिङ्गेश्वर बाबा धामबाट निस्किसकेपछि जुन तपाईँहरू सिकाएको आदर्श छ नि मलाई म कहिले पनि छैन
2: यो हो पिसाब फेर्न आएको नि
4: अनि पिसाब फेर्न जाँदाखेरि त यो होइन र
2: यो त सानो हुन्छ ठुलो भएपछि त
5: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ तिम्रो यो चर्टी कला छ नि सब गरेर सुट्टीलाई सुनाइदिन्छु म
4: ए सुट्टी सुट्टी मैले मात्र भन्यो मेरो आमालाई
0: सुट्टी ए

0: কাছে
1: প্রতিবেদন
0: মন্ত্রী কাছারি
2: ভারতকে বম র জেডিকে তোমরা চিনলে চিনেকে চাই না
0: আই নিড আ রেজাল্ট
3: अन्डरवेयर लगाएर अन्डर वाटर लुकेका अन्डरवर्ल्डका ठुला ठुला मान्छेहरूलाई
4: अन्डर अरेस्ट गरेको हिस्ट्री छ मेरो
3: 35 किलो सुन कहाँ गयो
5: म आफै 36 किलो गर्छु
6: अब म आमा बोले एकैचोटि यत्रो काटिदिन सक्दिनँ अब जे होला समयले बताउँदा
7: यहाँसम्मको साथको लागि थ्याङ्क यू सो मच
0: दिव्या
7: अब मेरो सपना कहिले छुट्दैन यो आँखामा कहिले पनि आँसु देख्नु नपरोस् तपाईँ जे गर्नुहोस्

0: तपाई त कुलवे जस्तै देखिनुहुन्छ त।
1: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
0: ओहो ठ्याक्कै दिलीप रायमाझी जस्तै।
2: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौड़ा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile Antanabe Pansati, Bottis Charsi Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: सिधै मयाम चिसापानीबाट
6: काठमाडौँबाट
5: मयाम चिसापानी अनि बीचमा नझर्ने
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
5: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
7: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
8: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
7: ठाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरि प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
9: र रामचन्द्र महत 9841616878
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9645610950।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: हजुर श्रोता साथी केही क्षणको विश्राम लगतै यहाँहरू सम्पूर्ण श्रोता साथीहरूको माग फेरि पनि कार्यक्रममा पुनः उपस्थित भइसकेकी छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि प्रोग्राम सुनिराख्नु भएको त छ नै होला र त्यसै गरी आजको एपिसोडमा हामीले न्यू नेपाली मुभी ट्रेजर अनि ट्रेजरहरूको कार्यक्रममा स्थान दियौ भने आशा रहेको छ सम्पूर्ण श्रोता साथीले कार्यक्रमका अन्तिमसम्म सुनेर साथ दिनुभयो होला र अहिलेको लागि छुट्टिएर जानुपर्ने बेला पनि समयलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुनेछ र हाम्रो कार्यक्रमको चाहिँ निश्चित समय सकिने बेला भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा फेरि पनि यहाँको लागि चर्को सुमधुर सङ राखिरहेको छु र गीतको टाइटल रहेको छ निम्तो सुपारी जुन चाहिँ परालको आगो मूलबाट रहेको सङ रहेको छ भने यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट कार्यक्रम प्रस्तुत म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार हेभ अ गुड डे।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सबैलाई यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
5: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
2: र 9968168787।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
17: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
17: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
21: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
25: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
27: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
28: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपतिका सभापति रवि लामी छानेले जेएनजी आन्दोलनका क्रममा अंगभंग भएकाहरूलाई राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने बताउनु भएको छ। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै वहाँले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ साकरणको विस्फोट भएको दिनको रूपमा लिएका छन्। जेएनजी आन्दोलन पूर्णत स्वस्फूर्त जागरण भएको जिकिर गर्दै कुनै पनि राजनैतिक दल वा नेताले यसलाई आफ्नो संकुचित राजनैतिक लाभको अवसर बनाउने दुस्साहस नगर्न नहुने उल्लेख गर्नुभएको छ। वहाँले आफूहरूलाई रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर गरिराख्न आग्रह गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमका दौरान हो हल्ला गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। परिचय नखुलेका उनी जेएनजी आन्दोलनका खाइते हुन्। नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ र अन्य केही उपस्थित रहेका छन्। कार्यक्रमका दौरान एक जेएनजी शहीदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोशित बोकेकी थिइन्। केही भोलिन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए। त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताएका छन्। युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई भ्यानमा राखेर लगिएको थियो। ती युवकले आफू जेएनजी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद मिलाउनको लागि पूर्व सभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको ब्रिफिङ गर्नुभएको छ। दुई दिन चलेको केन्द्रीय समिति बैठकमा आफूले देउबाको सचिवालय मार्फत चार पटक भेटको समय माग्दा पनि नदिएको जानकारी दिनुभएको हो। सचिवालयले मात्रै नभई देउबा निकट नेताहरू पनि संवादमा आउन नचाहेको गगनले बैठकलाई जानकारी गराएको ती नेताले बताएका छन्। देउबा सभापति थापासँग संवादमा आउन नचाहनाले एकता नै नचाहेको बुझ्नुपर्ने ती नेताको पनि भनाइ रहेको छ। सभापति थापाले पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालासँग वार्ता सकारात्मक भएको जानकारी गराएको बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित नुवाकोटमा हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका लागि 80,523 डोज 23 बक्स हैजा विरूद्धको खोप सहित 10 स्थान फ्रिज फ्री भ्याक्सिन क्यारियर 0.6 लिटर क्षमताका 220 स्थान आइस प्याक र 8 स्थान फ्रिज ट्याग पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान पर्सि बिहिबारदेखि हैजा विरूद्धको खोप अभियान सञ्चालन हुँदैछ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमित्याम्न पार्ने प्रयास भइरहेको बताउनु भएको छ। शहीद सुरेश बाग्ले र भीमसेन पोखरेलको 27 स्मृति सभालाई सम्बोधन गर्दै उपलब्धिलाई निम्त्याउन पार्न खोज्ने प्रवृत्तिका विरूद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध अहिले पनि प्रतिक्रियावादी चर्खेल भइरहेको भन्दै त्यसका विरूद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनु भएको हो। 2056 सालमा गोर्खामा वाग्ले र पोखरेलले शहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताउनु भएको छ। राष्ट्रिय सभा सदस्य रंजित करले फुटेकोसी बाढ़ीले निम्ताएको विपदमा नेपाललाई राहतको टुक्रा नभई अधिकार चाहिएको बताउनु भएको छ। यसका लागि सिंगो नेपाल एकजुट भएर आवाज उठाउन जरूरी रहेको उहाँको भनाइ रहेको छ। यही भदौ 10 गते रसुवाको फुटेकोसी त्रिशुली बाढ़ीले ठूलो जनधनको क्षति गरेको छ। सांसद करले रसुवा बाढ़ीको क्षतिपूर्ति स्मरण गराउँदै पत्र पठाएका हुन्। उनको सचिवालयले नेपाल स्थित संयुक्त राष्ट्र संघ आवासीय संयोजकको कार्यालयलाई पत्र व्यक्तिगत रूपमा हस्तान्तरण गर्न भेटवार्ताको समय माग गर्दै छुट्टै ईमेल पनि पठाएको जानकारी दिएका छन्। विपदपछिको उद्धार र पुनर्निर्माणमा निरन्तर सहयोग तथा क्षतिको विस्तृत मूल्यांकन हुनुपर्ने विश्व मौसम विज्ञान संगठन डब्ल्यूएचओ र इसिमोसँग समन्वय गरी उच्च हिमाली विपदको बहुविधागत वैज्ञानिक अध्ययन गरिनुपर्ने माग गर्नुभएको छ। यसै गरी जलवायु जोखिममा रहेका मुलुकहरूका लागि रणरहित र अनुदानमा आधारित जलवायु वित्त प्राथमिकतामा राखिनुपर्ने भन्दै सांसद करले क्षति तथा हानि शीर्षकको छुट्टै कार्य समूह गठन गरी हिमाली क्षेत्रका पूर्व सूचना प्रणाली सुदृढ बनाइनुपर्ने माग राख्नु भएको छ। भोटेकोसी त्रिशुली वारीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारी र पारीको सम्बन्ध विच्छेद भएको छ। सिर्खाली नयाँ पुल, देवीखाजको सोलुङ्गे पुल, बुहुनी बेसीको मध्य पहाड़ी लोकमार्गको पुल, देवीखाट जलविद्युत आयोजनाको पुल र गौरी बेसीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानीय मर्कामा रहेका छन्। देवीघाट र त्रिशुली गुम्बामा ट्विन बनाए पनि आवागमन अत्यन्तै कष्टकर बनेको छ। यस्तोमा नुवाकोटको अधिकांश भेगका लागि पाइ पर्ने स्थानमा अस्थायी पुल र छुलुङ्गे पुल निर्माणका लागि स्थानीयले माग गरेका छन्। नुवाकोटको देवीघाट क्षेत्रलाई केन्द्र बनाएर त्रिशुली नदीमा अस्थायी पुल राख्न सके तारकेश्वर गाउँपालिका विदुर नगरपालिकाका 12 वडा र किस्पाङ तथा मेघाङ जोड्न सकिनेछ। यस्तै थादिङको खनियावास र रुबी फ्यारी सम्मका स्थानीय रेललाई पाउनेछन्। त्रिशुली नदी पारीको सबै सड़क संरचना तुरन्त तन्दुरुस्त रहेकाले देवीघाटमा अस्थायी पुल निर्माण आयुक्त उपयुक्त हुर्ने स्थानीय सागर रिमालले बताउनु भएको छ। बारकुमारी राजयोग सेवा केन्द्रले प्रधानमन्त्री राहत कोषमा 1,01,00,000 रूपियाँ सहयोग गरेको छ। केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डाक्टर सोनी वाग्रेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरित रकम भदौ 10 गते भोलि कोसी नदीमा आएको भीषण बाढ़ीको कारण ठूलो जनधनको क्षति भएको रसुवा नुवाकोट धादिङ लगायतका स्थानमा पुनः निर्माण एवं पुनर्स्थापनामा सहयोग हुने केन्द्रको विश्वास रहेको छ। लगातार दुई दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो चाँदी तोलामा 75 रूपियाँले घटेर तोलाको 4,690 रूपियाँमा कारोबार भएको थियो। आइतबार चाँदी तोलामा 40 रूपियाँले घटेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र ग्यासको मूल्य प्रति ग्यालन र अमेरिकी डलर भन्दा कम हुने दावी गर्नुभएको छ। ट्रम्पले मध्य पूर्वमा चलिरहेको सैन्य कार्यवाहीका कारण ऊर्जा लागत बढ़ेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनु भएको हो। उहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनी समेत दिनुभएको छ। यसको जवाफमा इरानी संसदका अध्यक्ष मोहम्मद बाघेरले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ। उहाँले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनी समेत जोखिममा पर्ने बताउनु भएको हो। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्क नष्ट गर्ने चेतावनी दिनुभएको छ। उहाँले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दावी गर्दै अमेरिकी विमान जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताउनु भएको हो। अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दावीसँग जोड़िरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। बढ़दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढ़ेको छ। भारतको मध्य प्रदेश स्थित सागर जिल्लाको बाधा क्षेत्रमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा कम्तीमा 15 जनाको मृत्यु भएको छ। खजनामा 100 भन्दा बढ़ी व्यक्ति बिरामी परेपछि सरकारी अस्पतालमा उपचार भइरहेको छ। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा रहेको पाइएको छ। नकली मदिरा सेवनपछि प्रभावित व्यक्तिहरूमा वान्त हुने, चक्कर लाग्ने र धमिलो देखिने जस्ता लक्षण देखिएको छ। केही बिरामीमा मृगौलामा समेत असर देखिएपछि चिकित्सकहरूले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरेका छन्। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीले कम्तीमा 20 जना विरूद्ध उजुरी दर्ता गरिएको र तीमध्ये 10 जनालाई पक्राउ गरिएको जनाएको छ। हस्त दिउँसो दुई बजेको ठोर बढाइलाई साँझलाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेकौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँथे।
4: राजु विश्वकर्मा 9807169142।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु।

0: सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
5: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक बैङ्कको ठिक पारिपट्टि, फोन 0625 90 3 69।
0: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
9: हेलो
10: बा, कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
10: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
11: होइन यो आमा के गरिराखेको छौ भने तिमी
12: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
12: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
11: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
13: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
14: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
15: मम्मी भोक लाग्यो खाजा खाऊँ
16: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
15: हस् मम्मी
17: मैले सुने छोरी ल जाम हिँड
16: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
16: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
19: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि
16: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98563218 98462014726
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460970246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: थिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, लेट्स डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417000787।
7: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
7: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
8: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
7: द्वितीय पुरस्कार रु 15,000,
8: तृतीय पुरस्कार रु 10,000,
7: सान्त्वना पुरस्कार रु 5,000।
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
7: द्वितीय पुरस्कार 5,000
8: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
8: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98553119337,
7: सुरेन्द्र श्रेष्ठ 98563136136,
8: रविन्द्र राज पौडेल 98562688।
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो लाइट अहिले दिउँसोको 3 बज्यो
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
9: जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी शहीद दिवस मनाउने कार्यक्रममा गृहमन्त्री र रासोपाका सांसद सहभागी। जेएनजी आन्दोलनले दिएको म्याण्डेटबाट 1 इन्च पनि विचलित नहुने रविको प्रतिबद्धता।
0: भटेको सिपाहीमा रसुवाबाट मात्रै 2800 जना सम्पर्कविहीन। बाढ़ीका घाइते मध्ये 32 जनाको काठमाण्डुका विभिन्न अस्पतालमा उपचार हुँदै।
1: नुवाकोटमा हैजा विरूद्धको खोप पठाइयो। रसुवामा पर्सीदेखि अभियान सञ्चालन हुँदै।
0: इरान युद्धका कारण पाकिस्तानको तेल आपूर्तिमा गम्भीर समस्या। फेरि पेट्रोल र डिजलको मूल्यमा भारी वृद्धि।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमका गृहमन्त्री सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सहभागी भएका छन्। नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ र रासोपाका सांसदहरू खगेन्द्र सुनार लगायत उपस्थित भएका हुन्। त्यस क्रममा गृहमन्त्रीको आलोचना गरेका एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी एक जेएनजी शहीदकी आमालाई समर्थन गरेर बोल्न थालेका युवालाई प्रहरीले समातेको हो। परिचय नखुलेका उनी पनि जेएनजी आन्दोलनका घाइते हुन्। कार्यक्रममा जेएनजी शहीदका आफन्त र परिवार सहित केही घाइते उपस्थित भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रासोपाका सांसद खगेन्द्र सुनारले जेएनजी आन्दोलनमा छोरा गुमाएका आमाहरूलाई बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: जेएनजी आन्दोलनमा सहभागी भएका तर सरकारमा नभएका जेएनजी अगुवाहरूले भने सामाजिक सञ्जाल लगायतका प्लेटफर्म मार्फत असन्तुष्टि पोखेका छन्। नेपाल जेएनजी फ्रन्टले जेएनजी आन्दोलनबाट राजनीतिक परिवर्तनको दावी गर्ने नेताहरू सत्तामा पुगे पनि आन्दोलनकारी विरूद्धका मुद्दा फिर्ता र रिहाईको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेको छ। जेएनजी शहीद दिवसका अवसरमा आज फ्रन्टले जेएनजी विद्रोहको पहिलो वार्षिकी विशेष बहसपत्र सार्वजनिक गर्दै वर्तमान सरकार र राजनैतिक नेतृत्वलाई 12 प्रश्न गरेको छ। रक्षा बम संयोजकत्वको फ्रन्टले जारी गरेको बहसपत्रमा आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाबदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारका एजेण्डाको समीक्षा गरिनुपर्ने बताइएको छ। जेएनजी आन्दोलनका क्रममा भएको 10 बुधे सम्झौता कार्यान्वयनदेखि आन्दोलनकारी विरूद्धका मुद्दा, भूमिहीन तथा सुकुम्बासीका समस्या, संसदको भूमिका, स्वास्थ्य बीमा, भदौ 23-24 घटनाको छानबिन तथा सुरक्षा निकायको सुधार सम्मका विषय पत्रमा उठाइएका छन्।
0: सत्तारूढ रासोपाका सभापति रवि लामेछानेले जेएनजी आन्दोलनले दिएको म्याण्डेटबाट 1 इन्च पनि विचलित नहुने प्रतिबद्धता जनाउनु भएको छ। जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको दिनका रूपमा लिएको बताउनु भएको छ। जेएनजी आन्दोलनका क्रममा अंगभंग भएकाहरूलाई राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने पनि उहाँले बताउनुभयो। आफूहरूलाई रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर गरिराख्न पनि लामेछानेले आग्रह गर्नुभएको छ।
1: भटेकुसी बाढ़ीमा रसुवाबाट मात्रै 2860 जना सम्पर्कविहीन भएको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 5326 जना सम्पर्कविहीन छन्। उनीहरू मध्ये रसुवाबाट मात्रै 2860 जना सम्पर्कविहीन भएका हुन्। रसुवाबाट मात्रै सम्पर्कविहीन हुनेहरूमा 1393 जना स्थानीय बासिन्दा छन्। त्यस्तै अन्य जिल्लाका 1286 जना रहेका छन्। यसैगरी रसुवामा रहेका सरकारी कर्मचारी 76, नेपाली सेना 45, नेपाल प्रहरी 25, सशस्त्र प्रहरी 12 र बैंक तथा वित्तीय संस्थाका कर्मचारी 26 जना पनि सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार नुवाकोट जिल्लाबाट 1981 जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर 587 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन छन्। बाढ़ीमा फराइरहेका मानिसको खोजी कार्य जारी रहेको छ। नेपाली तथा विदेशी टोली खोज तथा उद्धारमा खटिएका छन्। हालसम्म 1357 जनाको शव भेटिएको छ। त्यसमध्ये 102 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। अन्यको शव पहिचान खुलेको छैन।
0: भोटेकोसी बाढ़ीमा परि घाइते भएका भएर काठमाडौँ ल्याइएका 150 जना मध्ये 32 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अस्पताल प्रशासनबाट प्राप्त पछिल्लो जानकारी अनुसार आजसम्ममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 19, राष्ट्रिय ट्रामा सेन्टरमा 10 र वीर अस्पतालमा 3 जना उपचाररत रहेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भाड़ी पहिरोमा परि घाइते भएका 81 जना उपचारका लागि भर्ना भएका थिए। अस्पताल प्रशासनले आज सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार 57 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल 19 जना विभिन्न वार्ड तथा सघन उपचार कक्षमा उपचाररत रहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा हैजा संक्रमण विरूद्धका खोप पठाएको छ। आज नुवाकोटका लागि 80,523 डोज 23 बक्स हैजा विरूद्धको खोप सहित 10 थान फ्रिज फ्री भ्याक्सिन क्यारियर, 0.3 लिटर क्षमताका 220 थान आइसप्याक र 8 थान फ्रिज ट्याग पठाएको मन्त्रालयले जनाएको छ। रसुवामा आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाइसकिएको छ। साथै रसुवामा खोप अभियान यही बिहिबारदेखि हैजा विरूद्धको खोप अभियान सञ्चालन हुँदैछ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बन्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण र रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान सरकारले इन्धनको मूल्यमा फेरि भारी वृद्धि गरेको छ। नयाँ सरकारी सूचना अनुसार पेट्रोलमा प्रति लिटर 12.90 रूपियाँ र डिजलमा 3.72 रूपियाँ मूल्य वृद्धि गरिएको हो। मूल्य वृद्धिसँगै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य प्रति लिटर 358.77 रूपियाँ पुगेको छ भने डिजलको मूल्य प्रति लिटर 381.77 रूपियाँ कायम भएको छ। मूल्य वृद्धिको यो नयाँ दर तत्काल प्रभावकारी हुने गरी लागू गरिएको छ। इरान युद्धका कारण पाकिस्तानको तेल आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएको छ। पाकिस्तानले आयात गर्ने अधिकांश तेल होर्मुज स्ट्रेटको बाटो भएर आउने गर्दछ। तर यस मार्गमा आवत जावत बन्द भएपछि मुलुकभर पेट्रोल र डिजलको अभाव चुलिएको हो। पाकिस्तानले गत मार्च महिनादेखि निरन्तर रूपमा तेलको मूल्यमा संशोधन गर्दै आएको छ।
1: अब खेल समाचार। एसियन क्रिकेट काउन्सिल एसएससी प्रिमियर कपमा नेपाल पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई 15 रनले पराजित गरेको हो। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपाल 49 ओभर एक बलमा 246 रनमा अलआउट भएको हो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक 90 रन बनाए, दिपेन्द्र सिंह अहिले 25, करण केसीले 21 रन जोड़े। यसअघि मलेसियाको कोलालम्पुर स्थित वायुआ मास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन बनाएको थियो। हङकङका लागि ब्याटर बाबर हयातले अभिजित 117 रन बनाए, इशान खानले 35 रन बनाए, शाहिद वासिफले 45 रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले 4 विकेट हात पारे भने शेर मल्लले 3 विकेट लिए।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी शहीद दिवस मनाउने कार्यक्रममा गृहमन्त्री र रासोपाका सांसद सहभागी। जेएनजी आन्दोलनले दिएको म्याण्डेटबाट एक इन्च पनि विचलित नहुने रविको प्रतिबद्धता।
0: घटेको सिपाडीमा र सुवाकबाट मात्रै 2800 जना सम्पर्कविहीन। बाढ़ीका घाइते मध्ये 32 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदै।
1: नुवाकोटमा हैजा विरूद्धको खोप पठाइयो, रसुवामा पर्सीदेखि अभियान सञ्चालन हुँदै।
0: इरान युद्धका कारण पाकिस्तानको तेल आपूर्तिमा गम्भीर समस्या, फेरि पेट्रोल र डिजलको मूल्यमा भारी वृद्धि।
1: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित
6: आवाज।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिक पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
9: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
11: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुवोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको
14: त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो।

0: डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको, त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
1: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि, खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौँ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
12: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल।
17: पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।

0: मोबाइल 9805535537 र 9806615899।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9805535537।
0: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक शिशुलीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रश्नदास प्रिया गुरुङ कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा रमाइलो श्रृङ्खलाको साथमा कार्यक्रममा उपस्थित भइसकेको छु भने श्रोता साथी म कार्यक्रम प्रश्नदास प्रिया गुरुङ रहेको छु र यहाँहरूसँग अब ठिक 4 बजेको टाइम सेक्सनमा साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज गर्छन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगिन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुनसादी पसलले भने यो पसल तिरेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यसको सेवाबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ र यसै गरी नै फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ र आफ्नो मिठा आवाज सुनाउनको लागि सुमधुर भागहरू सुनाउनको लागि 0 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको दैलो उगाड्दै पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाका राख्नत पतिर लागिरहेको छु निकै नै चर्चित भाका पनि रहेको छ र सिगरी गीतको बोल रहेको छ नत्र भने जिन्दगी व्यर्थ छ ए बाटोली सुमधुर भाका रहेको छ जसमा आवाज रहेको छ समीक्षा अधिकारी खेम सेन्चुरी अनि दीपिका बैम्ब मगरको भने स्वीकार होला यो सुमधुर भाकालाई हैका

हजुर श्रोता साथी, कस्की भान्जी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र गीतमा आवाज रहेको छ कालिका रोका दीपिका बैम्ब मगरको भने लय र संगीत सजिएको छ वसन्त थापाकोमा निकै नै सुमधुभाका रहेको थियो। र यसै गरी श्रोता साथी, यहाँको लागि अलिको लागि भने एउटा निकै नै रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। तीज भाका नै रहेको छ र गीतको बोल रहेको छ लाइटे बालेर हे रमायाले स्वीकार्नुहोला है।

हजुर साथीलाई चाहिँ पालेर हेर माया लेखेको बोललाई पनि टाइप गरिसकेको छु र पगे पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला र अहिलेको लागि भने श्रोता साथी अथवा निकै नै चर्चित भाका कतातर्फतिर लागिरहेको छु। हाल अहिलेको समयमा निकै नै चर्चित भाका पनि रहेको छ र गीतको बोल रहेको छ तिसको रनको स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, देशको रनको गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। भदौरे महिना गीतको बोल रहेको थियो र सबैजना श्रोता साथीहरूले सुन्नु पनि भयो होला प्रोग्राममा भने। त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। फिदा छ बरेली बजार गीतको बोलमा सजिएको मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरु, सुमधुर भाका लागि केटिनमा कार्यक्रममा स्थान लिन्छ भने श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमबाट छुटिनु पर्ने बेला पनि हाम्रो भइसकेको छ र त्यसै गरी आजको श्रृङ्खलामा रहेर हामीले गायनकलालाई कार्यक्रममा स्थान दियो र त्यसै गरी सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर पनि भरपूर मनोरञ्जनको साथ दिनुभयो होला भने भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो श्रृङ्खलाको साथमा त हाम्रो भेट हुने नै छ भने अहिलेको लागि भने सोही गीत फिदा छ बरेली बजार गीतको बोललाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रीया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा
7: ए अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
11: हेलो
12: बा कति बन्यो घर अनि ढलान भयो त
13: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
12: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
13: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
14: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोपाइटर राम भुजेल सम्पर्क 9891905630 र 9746680681
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
15: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
16: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 0165901625963
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
11: स्टुडियो टाइमचेन
20: अहिले दिउँसोको 4 बज्यो
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460976246।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065590065, मोबाइल 98164334372।
11: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633398 र 9465010950।

0: सबै झैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9876168887।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
6: तीन दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा बेपिचो,
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4,
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143770 मोबाइल 9856043340
0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9860631937
0: सुरेन्द्र श्रेष्ठ 9560361636
2: रविन्द्र राज पौडेल 9560662888
3: अफिसबाट अमित सरको फोन
4: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
7: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
8: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
9: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
10: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
7: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860557731 9860657731
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो दाइचेन
13: अहिले साँझको 5 बज्यो
14: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9160695301
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
15: ढोरबाराही हाइलाइट्स को साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
17: नमस्कार रेडियो दुर्गाको साता 5 बजेको रसुवाको भोटेको नदीमा आएको विनाशकारी बाढी पछि त्रिशुली नदी तथा विपत्ता व्यक्तिको खोजीका लागि तनहु प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढी पछि तनहुको आबु फैलिने त्रिशुली नदी आबकारी बढाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली तनहुमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु इलाका प्रहरी कार्यालय आबुखरिनी बन्दीपुर देवघाट सारङघाट तथा अस्थायी प्रहरी रूपमा खोजी कार्यमा खटिएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी न्यायिक उपरीक्षक गदिरिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। टोलीले आबुखरिनी गाउँपालिका 4 र 5 तथा देवघाट गाउँपालिका 4 र 5 अन्तर्गत पर्ने बोगडेन पुलदेखि देवघाटसम्मको त्रिशुली नदी किनारका क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। रसुवाको भोडीकोसी नदीमा आएको बाढीपछि त्रिशुली नदीमा बगेर आएका 39 शव तनहुका विभिन्न क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये 24 शव पोखरा पठाएको थियो भने 15 शव व्यासनगर आपन गरिसकेको छ। एक वर्ष अघि फदौ 23 र 24 गते भएको जेएनजी आक्रमणका क्रममा तनहु कारागारबाट भागेका कैदीबन्दी मध्ये 38 जना अझै फरार रहेका छन्। गत फदौ 24 गते एकै दिन तनहु कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटना लगतै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेका छन्। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी रहेका छन्। उनीहरूको खोजीका लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय गरिएको कारागार प्रमुख केसीले बताउनु भएको छ। तनहु कारागारमा हाल 304 जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले तनहु कारागारको कार्यालय भवनमा समेत तोडफोड गरी आन्दोलनका क्रममा कारागारको सुरक्षा व्यवस्था समेत प्रभावित भएका थिए। गोर्खामा डेंगू संक्रमण बढ्दै गएको छ। साउन महिनाको 1 गतेदेखि भदौ 23 गतेसम्म 1 महिना 3 हप्ताको अवधिमा जिल्लामा 81 संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा 1 महिना 3 हप्ताको अवधिमा डेंगू संक्रमणको संख्या बढ्दै गएको छ। गोर्खाका 11 स्थानीय तहमध्ये हालसम्म 7 स्थानीय तहमा डेंगू संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। संक्रमणको दर बढ्दै गएपछि स्थानीय तह तथा सम्बन्धित निकायलाई समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालनसँगै सरसफाई अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। डेंगू फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै आरूघाट गाउँपालिकाले पनि मंगलबार सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले लामखुट्टेको प्रजनन स्थल बन्न सक्ने अव्यवस्थित टायर थोत्रा ड्रम लगायतका सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको छ। अर्जुन चौपारी गाउँपालिकाले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि खुम्ती शिविर गरेको छ। वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरेर पालिकाले पोखराको पृथ्वी चोकमा दुई दिन शिविर सञ्चालन गरेको हो। शिविरबाट अर्जुन चौपारी 1-6, वडा नम्बर 2-36, वडा नम्बर 3-20, वडा नम्बर 4-23, वडा नम्बर 5-22 र वडा नम्बर 6-60 गरेर 169 जनाले सेवा दिएको गाउँपालिकाले जनाएको छ। सेवा लिएका मध्ये 1 जनाको नयाँ दर्ता समेत गरिएको हो। सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सरकारी सहज रूपमा सेवा दिनुपर्ने भएकाले पोखरामै पुगेर नवीकरणको व्यवस्था दिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनु भएको हो। वडाध्यक्ष सहित पञ्जीकरण शाखाका कर्मचारी पोखरामा पुगेर घुम्ती शिविर मार्फत नवीकरण सहितका सेवा दिएको बताउँदै तिवारीले शिविरले शारीरिक रूपमा अशक्त र वृद्ध वृद्धालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भएको छ। पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउँदै अर्जुन चौपारी 1-का नरबहादुर छेत्रीले सरकारले सधैँ यस्तै ढंगले सेवा दिनुपर्ने बताउनु भएको हो। जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ। नेपाल बार एसोसिएशन उच्च अदालत बार इकाई बागलुङले रसुवाको भोटेकोसी बाढी पीड़ितलाई सहयोग गरेको छ। बारका सदस्यबाट संकलित रकमबाट भोटेकोसी बाढी पीड़ितका लागि 68,300 रूपियाँ पठाएको अध्यक्ष गीता सुरेशले बताउनु भएको हो। रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेपछि अध्यक्ष श्रीले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई भौचर बुझाउनु भएको थियो। व्यक्तिगत रूपमा पनि बारका सदस्यहरूले सहयोग गरेका छन्। त्यसै गरी संस्थागत रूपमा पनि सहयोग संकलन गरिएको हो। गत भदौ 10 गतेको बाढ़ी पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो दनछनको क्षति भएको छ। अहिलेसम्म क्षतिको यकिन तथ्याङ्क आइसकेको छैन। खोजी उद्धार कार्य भइरहेको बेला सरकारले चिन्तित राहत संकलनमा रोक लगाएको छ। नगद रकम पनि कोषमा मात्रै जम्मा गर्न सरकारले आग्रह गरेपछि सबै संस्था समूह तथा व्यक्तिगत रूपमा पनि कोषमा नगदै जम्मा गर्ने क्रम चलिरहेको छ। बारमा क्रियाशील सदस्यहरूले पनि संस्थागत रूपमा उक्त रकम संकलन गरी कोषमा जम्मा गरेको श्रीले बताउनु भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरुद्ध हुने जोखिम बढ़ेपछि त्यसको विकल्पको रूपमा त्रिशुली नदीको वारीतर्फ गोर्खातर्फको 19 किलोमिटर सड़क स्तरोन्नतिको काम शुरू भएको छ। गण्डकी गाउँपालिका 6 पल्लो 4 देखि वडा नम्बर 8 सिउरेनी 4 सम्म जोड्ने सड़कलाई तत्काल सञ्चालनमा ल्याउने गरी बिहिबारदेखि स्तरोन्नति थालिएको हो। पृथ्वी राजमार्गको कृष्णवीर क्षेत्रमा वर्षेनी पहिरोका कारण यातायात प्रभावित हुने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्री तथा मालवाहक सवारीले लामो समयसम्म शास्ती खेप्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पल्लो 4 कौदी सिउरेनी 4 सड़कलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सेनाले बताउनु भएको छ। उहाँका अनुसार गण्डकी गाउँपालिका 6 गढाई पल्लो 4 कौदी हुँदै बेनीघाट निस्कने करिब 19 किलोमिटर सड़कलाई तत्काल सवारी सञ्चालन गर्न मिल्नेछ। उक्त सड़कको ज्यामिरे खाददेखि सुरेनी 4 सम्मको करिब 10 किलोमिटर खण्ड भने कालोपत्रका लागि ठेक्का लागिसकेको छ। केन्द्र र प्रदेश सरकारको समपूरक बजेटबाट 2 लेनको सड़क निर्माण गर्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गर्दा अपेक्षित प्रगति हुन नसकेको अध्यक्ष तिमल सेनाले बताउनु भएको हो। गत वर्षको जेएनसी आन्दोलनका बेला कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दी मध्ये अझै 112 जना फर्किएका छैनन्। 2082 भदौ 24 गते साँझ कारागारमा रहेका 773 जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको थियो। आन्दोलनकारीले कारागारको कार्यालय भवन तथा कागजात समेत जलाएका थिए। त्यसबेला कारागारमा 2 नाबालक र 35 महिला सहित 773 जना कैदीबन्दी रहेका थिए। कास्कीका कारागार प्रशासक सम्राट थापा मगरले अझै ठूलो संख्यामा कैदीबन्दी बाहिरै रहेको जानकारी दिनुभएको छ। नेशनल प्याप्सन कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ। निर्वाचन समितिले नेशनल प्याप्सन कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवं 18 वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरेको हो। कार्यक्रममा नेशनल प्याप्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निवर्तमान अध्यक्ष हेमन्त अधिकारीले अबेर खाता र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेशनल प्याप्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष यम खड्काले एन प्याप्सनको गरिमालाई उचाइमा पुर्याउन नयाँ समिति कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। दक्षिण बागलुङको व्यापारिक केन्द्र हो बेरङ बजार। त्यही बजार कृषि हाट बजार सञ्चालन गर्न पूर्वाधार निर्माण गरिएको छ। गाउँपालिकाले 39,50,000 रूपियाँको लागतमा बरेङ बजारमा पूर्वाधार निर्माण गरेको हो। किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउन हाट बजार सञ्चालनमा ल्याउन लागि हो। भौतिक संरचना बनिसकेकाले हाट बजार छिट्टै सञ्चालनमा ल्याउने पालिकाले तयारी गरेको छ। हाट बजार व्यवस्थापनका लागि चालू वर्षका लागि 25 लाख बजेट छुट्याएको छ। हाट बजार अगुवा कृषकको समिति मार्फत सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले त्यो सम्भव नभए सहकारी वा समूह जिम्मा दिने अध्यक्ष शर्माले बताउनु भएको छ। चीनसँगको उत्तरी सीमा नागा कोरोला हुँदै पहिलो पटक फलफूल पैछारी हुन थालेपछि उपल्लो मुस्ताङको लोमाथाङ गाउँपालिका 4 नेचुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा दरबन्दी अनुसारको जनशक्ति खटाएको छ। भोटेकोसी नदीमा आएको वाडीका कारण रसुवाको टिमोरे स्थित रसुवा गढी भन्सार कार्यालय बगाएपछि चिनिया फलफूल तिब्बत हुँदै लिची नेचुङ कोरोला नाकाबाट आयात हुन थालेसँगै वरिष्ठ बाली संरक्षण अधिकृत, बाली संरक्षण अधिकृत, सूचना प्रविधि अधिकृत, प्राविधिक सहायक चालक र कार्यालय सहयोगीलाई परिचालन गरेको हो। हस्त साझा 5 बजेको ढोरबरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
19: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने पछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800286142।
21: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
0: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
0: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
16: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ट्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा
20: अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा

0: सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560 11445 र 98560 20445।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527363 र 98660 80715
2: र रामचन्द्र महत 98461688।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
0: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
7: फोन नम्बर 0654143121,
8: मोबाइल 98065788634 र 97081010790।
9: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: मैडम धूम्रपान भनेको के हो
9: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
9: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि मैडम यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
11: This is Radio Dhorbarahi 103.8 MHz.

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिक पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तलहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
6: र रामचन्द्र महत 9461616878।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट
8: लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9865324093 र 9865283
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: स्टुडियो दालचिन
4: अहिले साँझको 6 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: जगत भण्डारीको स्वागत छ।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: रसुवा भट्टेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एकजनाको शव फेला। विभिन्न प्रभावित इलाकाबाट 20 जनाको उद्धार।
5: चीनबाट चौथो हवाई खेपको राहत सामग्री नेपाल आइपुग्यो। उत्तरी कोरोला नाकाबाट फलफूल भित्रिने क्रम शुरू।
6: भट्टेकोशी बाढ़ीका कारण कंग्रेसको ओडा अधिवेशन सारियो। आगामी असोज 3 गतेदेखि शुरू हुने।
5: इरानसँगै उद्धजिते तेल सस्तो हुने ट्रम्पको दावी। इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने भनाई।
6: र नेपाल एएससी प्रिमियर कपमा समूह विजेता बन्दै सेमी फाइनलमा फाइनल प्रवेशका लागि ओमानको सामना गर्ने।
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
5: समाचार अब विस्तारमा। रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एकजनाको शव फेला परेको छ। भोटेकोशी बाढ़ीका कारण सुरुङभित्र रहेकाहरूको खोजी गर्ने क्रममा आज दिउँसो एकजनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गा स्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोज तलाश गर्दा शव फेला पारेको हो। सेनाले सबै सुरुङमा भइरहेको खोज उद्धार राहत वितरण लगायतका गतिविधिबारे जानकारी समेत दिएको छ। नेपाली सेनाद्वारा हवाई साधन मार्फत आज दिउँसो 3 बजेसम्म विभिन्न प्रभावित इलाकाबाट 20 जनाको उद्धार गरिएको जनाएको छ। हालसम्म हवाई उडान मार्फत 4040 जनाको उद्धार भइसकेको छ।
6: चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनको जनमुक्ति सेनाको वायुसेनाको Y-20A ठूलो क्षमताको ढुवानी विमान मार्फत आज दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र नेपालका विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन सहभागी हुनुभएको थियो। चीनबाट आएको पछिल्लो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट स्टेनलेस स्टील स्थायी चुम्बकीय बाढ़ी पम्प अतिरिक्त ब्याट्री सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट संचालन हुने बत्ती रहेका छन्। नेपालमा देखिएको विपदको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक आवश्यकता अनुसार सामग्री छनौट गरिएको चीनले जनाएको छ। चीनले यसअघि पनि नेपालमा विपद प्रभावित क्षेत्रमा सहयोग पुर्याउन आपतकालीन राहत सामग्रीका विभिन्न खेप उपलब्ध गराउँदै आएको छ।
5: उत्तरी कोरोला नाकाबाट फलफूल बोकेका 10 कन्टेनर भन्सारमा चेक जाँच गरी कर्मश नेपाल भित्रन थालेका छन्। भदौ 10 गतेको रसुवा बाढ़ी पछि रसुवा केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरोला नाकातर्फ पठाउन फर्काउन थालिएको हो। केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरोला नाका स्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफूल पल्टी गरी नेपाल भित्राउन थालेका हुन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरोना नाकाबाट पहिलो पटक फलफूल नेपाल भित्रन थालेका हुन्। हिजो अस्ति गरी दुई दिनमा कोरोना नाकाबाट नेपाल भित्रिएका 10 कन्टेनरको पैठारी भन्सार जाँच पास भई नेपालतर्फ आइरहेका छन्। रसुवा गरी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोना नाकाबाट कतिको संख्यामा कन्टेनर फर्काइएको हो यकिन भइसकेको छैन।
6: गृहमन्त्री सुदन गुरूङले पुराना दलका नेताहरूले जेन्जी आन्दोलनलाई अपमान गरेको आरोप लगाउँदै सुध्रन सुझाव दिनुभएको छ। जेन्जी शहीद दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुराना दलका नेताहरूलाई सुध्रन सुझाव दिनुभएको हो। जेन्जी आन्दोलन इतिहास बनिसकेको र इतिहास कसैले फेरेर नफेरिने उहाँको भनाइ छ। आन्दोलनलाई अपमान गर्नु भनेको 3 करोड़ नेपाली जनतालाई अपमान गर्नु भएको गृहमन्त्री गुरूङको भनाइ थियो। गुरूङले पुराना राजनीतिक दलसँग राजनीति सिक्न नभई सिकाउन आफूहरू आएको दावी समेत गर्नुभयो। पुराना दलले गरे जस्तो राजनीति गर्न आफूहरूलाई नआएको उहाँको भनाइ छ। गृहमन्त्री गुरूङले आफूहरू 2/3 मत लिएर आएको नबिर्सन पुराना दललाई चेतावनी समेत दिनुभएको छ। आफ्नो कामको भन्दा पनि भाषण र लुगामाथि टिप्पणी गरिएको भन्दै उहाँले दुखेसो समेत पोख्नु भएको छ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 गते शुरू हुने भएको छ। कंग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको वडा अधिवेशन रसुवा बाढ़ीका कारण केही पर धकलिएको हो। कंग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज 3 र 4 गते गर्न लागि जानकारी दिनुभयो। उक्त दिन देशभरका 6743 वडा महाधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ। आगामी असोज 7 गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज 10 गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका छ। केन्द्रीय अधिवेशन भने असोज 16-19 गतेसम्म काठमाडौँमा हुने तय भएको छ। तर कंग्रेसको इतर समूहले भने महाधिवेशनको तालिकामा आपत्ति जनाउँदै पहिला एकताको प्रस्ताव अघि बढ़ाएको छ। त्यसका लागि इतर पक्ष पनि निरन्तर छलफलमा रहिआएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको सात जीवन।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। काठमाडौँ स्थित बागमती नदी कौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले जलसतह पार गरेको भन्दै नदी आसपासको क्षेत्र डुबान भइरहने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ। यसैबीच काठमाडौँको धोबी खोलामा बग्दै गरेका मानिसलाई प्रहरीले उद्धार गरेको छ। आज धोब खोलाले मान्छे बगाउँदै गरेको देखेपछि स्थानीय र प्रहरीले संयुक्त रूपमा उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ परीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो।
5: रसुवा बाढ़ीका कारण आज साँझसम्म 1364 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार रसुवामा 173 जना, नुवाकोटमा 197 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्वमा 226 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1364 शव फेला परेको हो। फेला परेका सबको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1140 शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। सब पहिचानका लागि मृतकका 1280 र आफन्तका 1412 गरी कुल 2692 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1310 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिलाई राखिएको छ।
6: प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यो समाचार तयार पार्दछ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। नेपाल भलिबल लीग एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको 5,90,150 रूपियाँ पनि यही कोषमा जम्मा गरिएको छ। केडिया ग्रुपका अध्यक्ष अभिमल कुमार केडिया लगायतका अधिकारीले उक्त रकम बराबरको चेक आज अर्थमन्त्री डाक्टर सोनी मोक्लेलाई सिंहदरबारमै पुगेर हस्तान्तरण गरेका हुन्।
5: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने बताउनु भएको छ। युद्धमा अमेरिका विजय भए पेट्रोलको मूल्य प्रति ग्यालन 2 अमेरिकी डलर भन्दा कम हुने उहाँको दावी छ। ट्रम्पले मध्य पूर्वमा जारी सैन्य कार्यवाहीका कारण ऊर्जा लागत बढ़ेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनु भएको छ। उहाँले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसको जवाबमा इरानी संसदका अध्यक्ष मोहम्मद बागेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ। उहाँले इरानी तेल तथा ग्यासो क्षेत्रमा संलग्न अमेरिकी कम्पनी समेत जोखिममा पर्ने चेतावनी दिनुभएको हो। यसैबीच अमेरिकी युद्धमन्त्री पीट हेक्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिनुभएको छ। उहाँले इरानसँग प्रभावकारी नौसेना तथा वायु सेवा नरहेको दावी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्लीले इरानी सैनिक तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताउनुभयो।
6: अब खेल समाचार। नेपाल एसीसी पुरूष प्रिमियर कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आज हङकङसँग 15 रनले पराजित भए पनि नेपाल समूह एको विजेता बनेरै सेमी फाइनलमा पुग्न सफल भएको हो। नेपाल र हङकङ दुवैको 6-6 अंक भए पनि नेट रन रेटमा नेपालले हङकङलाई पछि पारेको छ। नेपालले अब फाइनल प्रवेशका लागि समूह बीको उपविजेता ओमानको सामना गर्नेछ। अर्को सेमी फाइनल खेल हङकङ र समूह बीको विजेता संयुक्त अरब इमिरेट्स यूए बीच खेलिनेछ। यूएले आज भएको अर्को खेलमा ओमानलाई 49 रनले हराएको हो। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपका लागि छनौट हुनेछ।
5: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एकजनाको शव फेला। विभिन्न प्रभावित इलाकाहरूबाट 20 जनाको उद्धार,
5: इरानबाट चौथो हवाई खेपको राहत सामग्री काठमाडौँ आइपुग्यो, उत्तरी कोरोना नाकाबाट फलफूल भित्रिने क्रम शुरू,
6: भोटेको सिबाडीका कारण कंग्रेसको ओडा अधिवेशन सारियो, आगामी असोज 3 गतेदेखि शुरू हुने,
5: इरानसँगै उद्योजिते तेलको मूल्य सस्तो पर्ने ट्रम्पको दावी, इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने भनाई,
6: र नेपाल एसिसी प्रिमियर कपमा समूह विजेता बन्दै सेमी फाइनलमा, फाइनल प्रवेशका लागि ओमानको सामना गर्ने।
5: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ, नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा
2: This is Radio Dhorbarahi 103.8 MHz.
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मैडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लालबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका
13: सबैबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?

0: शिक्षा गुरुङ। सम्पर्क 9841633101 र 9848383522।
1: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैङ्कको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यातिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
4: ए हो र, ल त ल,
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9855216692।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
7: टिम दर्ता शुल्क 500 रुपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपिचो।
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।

0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9842626743।

0: एरियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460969246।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
10: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
9: द्वितीय पुरस्कार ₹15,000,
10: तृतीय पुरस्कार ₹10,000,
9: सान्तोना पुरस्कार ₹5,000।
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
9: द्वितीय पुरस्कार ₹5,000
10: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
10: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31937,
9: सुरेन्द्र श्रेष्ठ 98560 36136,
10: रविन्द्र राज पौडेल 98560 62888।
11: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9841453305।
14: मम्मी भोक लाग्यो, खाजा खाम न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
16: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
17: ए हो र, हस् दाई आजै जान्छु।
16: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
19: जयमा सिंह, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको कन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
1: अनि बिचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9641616878 र दुलेगौडा ढोल फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: हेलो
12: बा कति बन्यो घर अनि ढलान भयो त
13: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
12: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
13: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891505630 र 9746680681
14: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेसर्सको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
10: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
17: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
16: ए त्यसो भए त म गइहाले
17: चिया त पिएर जाऊ
16: अहिले हतार छ पछि आउँदै गरौला है
18: दीर्घायु फर्निचर सोरुम
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
19: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।

0: सुन्दरता देखाउने होइन महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: स्टुडियो साइड
8: अहिले साँझको 7 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461439304।
1: दुर्बारा ही 103.7 अशोक विश्वकर्माको स्वागत छ। दुर्बाराही हाइलाइट्स सुरुमा आजका मुख्य समाचारहरू सुन्नुहोस्। भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अझै 5326 जना सम्पर्क विहीन, अहिलेसम्म 1357 जनाको शव फेला। सड़कबाट नवयुवाहरूले सोधेको हरेक प्रश्नको जवाफ दिने ठाउँमा आफूहरू उभिएको रासोपा सभापति लामे छानेको भनाई, ठूलो षड्यन्त्र गरेर गत वर्ष जेएनजी आन्दोलन हाइज्याक गरिएको प्रचण्डको दावी। जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिए पछाडि मात्रै गर्ने नेपाली कांग्रेसको निर्णय, केन्द्रीय महाधिवेशनको मिति भने यथावत। इरान युद्ध र कच्चा तेलको ध्वनीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा। इरान संघको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने, राष्ट्रपति ट्रम्पको दावी। र एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित, समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गर्न सफल। अब पूरा समाचार सुन्नुहोस्। रसुवाको भटेकुशी नदीमा बहदौको 10 गते बुधबार आएको विनाशकारी बाढ़ी पछाडि अझै पनि 5326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223, नवलपरासी

0: पश्चिममा 222 सेना रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा संचालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भएर आफन्तले बुझेका छन्। यस्तै बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाहरूले सोधेको हरेक प्रश्नको जवाफ दिने ठाउँमा आफूहरू उभिएको बताउनु भएको छ। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार आज पार्टीको तर्फबाट विज्ञप्ति प्रकाशन गरेर लामिछानेले आफूहरूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ भन्नुभएको छ। लामिछानेले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएर पूर्ण स्वतस्फूर्त जागरण भएको उल्लेख गर्दै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस नगर्न पनि सचेत गराउनुभयो। उहाँले रचनात्मक खबरदारी र सरकारको कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् भन्दै आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिए पछाडि गर्ने भएको छ। निर्वाचन समितिको आज मंगलबार बसेको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति नतोकिँदै तल्लो तहको अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। यस्तै महामन्त्री गुरूराज घिमिरेले केन्द्रीय महाधिवेशन सार्ने सुविधा पार्टीलाई नरहेको दावी गर्दै कार्यतालिका परिमार्जन भएको बताउनुभयो। परिमार्जित कार्यतालिका अनुसार जिल्ला र प्रदेश बाहेक पार्टी संरचनाका चार तहका अधिवेशन हुने भनिएको छ। वडा अधिवेशन असोजको 3 र 4 गते, गाउँ नगर असोजको 7 गते, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन असोजको 10 गते हुने गरेर कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर गरिएको छैन, जसमा असोजको 17 गतेदेखि 19 गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने ती जिल्लामा तोकिएको निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ठूलो षड्यन्त्र गरेर गत भदौको 23 गतेको जेएनजी आन्दोलन हाइजियाक गरिएको दावी गर्नुभएको छ। आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चो पुग्नुभएका प्रचण्डले जेएनजी आन्दोलनको अपहरणकारी को थिए भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो, त्यो घुसपैठ गर्ने को थिए र तिनले अहिले देशलाई कहाँ पुर्याए भन्ने कुरा त्यो बिन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ। मलाई विश्वास छ, समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन्। मानवाधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेको प्रतिवेदन अहिले सरकारमा हुनेहरूले गायब पारेको पनि प्रचण्डले आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो, म सुन्दैछु, आज मेरो कसैप्रति आरोप लगाउन चाहेको छैन, तर म यो फेरि भन्न आवश्यक ठानेको छु कि ती प्रतिवेदनहरू गायब पारिएका छन्। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्य तथ्य के हो? उहाँले भदौको 24 गते विध्वंस कसले गर्यो भन्दै प्रश्न समेत गर्नुभएको थियो। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पाउने 12 अरब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,60,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8,59,19,4,223 रूपियाँ मौजदात रहेको छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअगाडि 1 अरब रूपियाँ रसुवाको बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकास भएको छ। यस्तै गरी हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नवयुवा आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा जेएनजी सहित कल्याणकारी समाजले आज आयोजना गरेको कार्यक्रममा कानून मन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभयो। उहाँले नवयुवा आन्दोलनको माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको समेत दावी गर्नुभएको छ। लोकतन्त्रमा पनि गएको भदौको 23 गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले पनि भोग्न नपर्ने उल्लेख गर्नुभयो। उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोड़िएका सबैलाई एक ठाउँमा आएर एक अर्कालाई सहयोग गर्न र ढाडस दिन पनि जेएनजी भित्रै विभाजन र दोषारोपण बढ़ेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँले बताउनुभयो। मन्त्री गौतमले आन्दोलन पछाडि भएको चुनाव मार्फत नेपाली नागरिकले आफ्नो नेतृत्व रोजेकाले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको उल्लेख समेत गर्नुभएको छ। यस्तै सरकारले प्रतिनिधि सभामा पर्याप्त संख्या भए पनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको पनि उल्लेख गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित नुवाकोटमा हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका लागि 80,523 डोज हैजा विरूद्धको खोप सहित 10 थान फ्रिज फ्री भ्याक्सिन क्यारियर 0.6 लिटर क्षमताका 220 थान आइस प्याक र 8 थान फ्रिज ट्याग पठाइएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान पर्सि बिहिबारदेखि हैजा विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसममा भदौको 30 र 31 गते एउटा फरक प्रकृतिको सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनका लागि हिमाली क्षेत्रमा देखिन थालेको असर, त्यसबाट उत्पन्न विपद र बदलिदो वातावरणीय अवस्था बीचमा स्थानीय तहले खेल्नुपर्ने भूमिकामाथि केन्द्रित हुँदै घरपोजङ गाउँपालिकाले घरपोजङ जलवायु परिवर्तन सम्मेलन 2083 आयोजन गर्न लागेको हो। सम्मेलनका लागि देशैभरिका स्थानीय तहका प्रमुख र अध्यक्षलाई गाउँपालिकाले निमन्त्रणा गरेको छ। आयोजकका अनुसार देशका 753 वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सहभागिताका लागि निमन्त्रणा गरिएकोमा हालसम्म 340 स्थानीय तहले सम्मेलनमा आफ्नो सहभागिता रहने जानकारी गराइसकेका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई एउटै थलोमा भेला गराएर जलवायु परिवर्तनले स्थानीय तहमा पारेको प्रभाव पारे साझा धारणा बनाउने उद्देश्य सम्मेलनको रहेको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। एक वर्ष अगाडि भदौको 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तनहु कारागारबाट भागेका कैदी बन्दी मध्ये 38 जना अझै पनि फरार रहेका छन्। गत भदौको 24 गते एकै दिन तनहु कारागारबाट 326 जना कैदी बन्दी बाहिरिएका थिए। घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदी बन्दीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेको छ। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदी बन्दी रहेका थिए। यसैबीच गत वर्षको जेएनजी आन्दोलनका बेलामा कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दी मध्ये अझै पनि 112 जना कारागार फर्किएका छैनन्। 2082 साल भदौको 24 गते साँझ कारागारमा रहेका 773 जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको थियो। आन्दोलनकारीहरूले कारागारको कार्यालय भवन तथा कागजात समेत जलाएका थिए। त्यसबेला कारागारमा 2 नाबालक र 35 महिला सहित 753 जना कैदीबन्दी रहेका थिए। कास्कीका कारागार प्रशासक सम्राट थापा मगरले अझै पनि ठूलो संख्यामा कैदीबन्दी बाहिरी रहेको जानकारी दिनुभयो। चीनसँगको उत्तरी सीमा नाका कोरेला हुँदै पहिलो पटक धमाधम फलफूलको कन्टेनर भित्रिन थालेको छ। भटेकोशी नदीमा आएको बाढ़ीका कारणले रसुवाको टिमुरे स्थित रसुवागढ़ी भन्सार कार्यालय बगाएपछि चीनीय फलफूल तिब्बत हुँदै लिजी नेचुङ नाकाबाट 2 दिनमा ठूलो परिमाणमा फलफूल आयात गरिएको छ। ओपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङमा अवस्थित रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार र सोमबार स्याउ 87,000 किलोग्राम, नाशपति 26,100 किलोग्राम र आँप 15,400 किलोग्राम, एभोकाडा 8,000 किलोग्राम, ड्रागन फ्रूट 9,400 50 किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेक जाँच गरिएको छ। प्लान्ट क्वारेन्टाइनमा प्राविधिक सहायक वन्दना घरती मगरले कोरोला नाकाबाट थप फलफूलहरू भित्रने सूचना आएको जानकारी दिनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले पोखरामा नै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर आयोजना गरेको छ। वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरेर पालिकाले पोखराको पृथ्वी चोकमा दुई दिन शिविर सञ्चालन गरेको हो। शिविरबाट अर्जुन चौपारीका विभिन्न ओडामा रहेका 169 जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। सेवा लिएका मध्ये एकजनाको नयाँ दर्ता समेत गरिएको छ। सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सरकारले सहज रूपमा सेवा दिनुपर्ने भएकाले पोखरामा नै आएर नवीकरणको व्यवस्था दिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। गोर्खामा डेंगू संक्रमण बढ़दै जान थालेको छ। साउन महिनाको 1 गतेदेखि भदौको 23 अर्थात आजसम्म एक महिना तीन हप्ताको अवधिमा जिल्लामा 81 जनामा डेंगू संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा 1 महिना 3 हप्ताको अवधिमा डेंगू संक्रमितको संख्या बढ़दै गएको छ। गोर्खाका 11 स्थानीय तहमध्ये हालसम्म 7 स्थानीय तहमा डेंगू संक्रमण फैलिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। संक्रमणको दर बढ़दै गएपछि स्थानीय तह सम्बन्धित निकायलाई समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालनसँगै सरसफाई अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। तपाईं यति बेला साँझ 7 बजेको धोरबार ही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।
4: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635-90-369।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-0141-54674 र 98-460-23420।
9: चुर कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
10: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
11: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
3: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657700
11: आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी

0: तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर तिल तिल मात्र बल्छ, करारा मात्रै भयो।
0: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। पोखरा पर्यटन परिषदको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी मनोनित हुनुभएको छ। गत बुधबार परिषदको 26 वार्षिक साधन सभा तथा 14 अधिवेशनले हरि भुजेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो। साथै चारजना सदस्य सर्वसम्मत बनेका छन्। नवनिर्वाचित कार्य समिति र पदाधिकारीको मंगलबार आज पदस्थापना भएको हो। उनीहरूले नवनिर्वाचित अध्यक्ष भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। सदस्यमा निर्वाचित र मनोनित मध्ये परिषदले विधान बमोजिम अध्यक्षले पदाधिकारी मनोनित गर्ने व्यवस्था रहेको छ। सो बमोजिम अध्यक्ष भुजेलले प्रथम उपाध्यक्षीय अधिकारीलाई मनोनित गर्नुभएको हो। यस्तै गरी द्वितीय उपाध्यक्षमा नारायण सुवेदी मनोनित हुनुभएको छ। यस्तै नाराका मिलन तिवारी महासचिव, एटीभीएका बाबुराम पाण्डे सचिव र सहकोषाध्यक्षमा भिटो फकी शोभा अधिकारी सबकोटा मनोनित हुनुभएको छ। यस्तै कोषाध्यक्ष र रिक्त दुई सदस्य मनोनित गर्न बाँकी रहेको छ। तनहुको शुक्ला गुण्डकी नगरपालिका चार दुलेगौडा स्थित बनकेवा चोकमा जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरू तथा भोटेकुसी बाढ़ीमा परि बेपत्ता र मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा आज साँझ गरिएको दीप प्रज्वलन कार्यक्रममा दुलेगौडा र आसपासका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्। कार्यक्रममा सहभागीहरूले देशका लागि ज्यान गुमाएका शहीद र भोटेको कुशी भाडीमा परेर बेपत्ता र मृत्यु भएका अरूको सम्झनामा दीप प्रज्वलन गर्नु श्रद्धांजली व्यक्त गर्ने महत्वपूर्ण र सराहनीय कार्य भएको बताएका थिए। कार्यक्रममा लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुंगाना, शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम्बहादुर बिक राजु लगायत सहभागी हुनुभएको थियो। जापानको फुकुआकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्। जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुआका शहरको हाकातावाड स्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत रहेकी 28 वर्षकी सञ्जु तामाङ, सागा प्रिफेक्चरको तोसु शहरमा बस्ने 25 वर्षकी अस्मिता तामाङ र सोही शहरमा बस्ने 22 वर्षका प्रवीण लामा पक्राउ परेका हुन्। जापानको फुकुआकामा 19 अगस्तमा झापा चन्द्रगढ़ीकी 25 वर्षकी राजवंशी खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। उनको टाउकोमा प्रहार गरेर घाँटीमा डोरीले कसेपछि बरण्डाबाट नदीमा खसालिएको आशंका प्रहरीले गरेको छ। प्रहरीले पक्राउ परेका तीनैजना अभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन। अनुसन्धानका क्रममा राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रवीण लामा र पक्राउ परेकी सञ्जु एउटै घरमा बस्दै आएको तथ्य समेत खुलेको छ। प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमि हुन सक्ने आशंकामा हत्या हुनु अगाडिको घटनाक्रमबारे विस्तृत अध्ययन गरिरहेको छ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आज बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइएको छ। बालबालिकाको शारीरिक तथा मानसिक विकास, पाचन शक्ति र रोग प्रतिरोधात्मक क्षमता प्रवर्धन गर्ने आयुर्वेदिक मान्यतासँग जोडिएको यस अभ्यासमा सहभागी हुन ठूलो संख्यामा अभिभावकहरू आफ्नो बालबालिकासहित उपस्थित भएका थिए। परम्परागत आयुर्वेदिक ज्ञानलाई स्वास्थ्य सेवासँग जोड्दै बाल स्वास्थ्य प्रवर्धनमा गरिएको यो पहलले अभिभावकहरूमा पनि आयुर्वेद

0: व्यक्तिको उपचार पद्धतिप्रति चासो बढेको देखिएको छ। सामाजिक कार्यमा सक्रिय रहँदै आएको तनहुँको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडा स्थित श्री उन्नतिशील आमा समूहले बाढ़ी प्रभावित नागरिकका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समूहकी अध्यक्ष रजनी थापाका अनुसार बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना र प्रभावित नागरिकहरूको सहयोगका लागि उक्त रकम प्रदान गरिएको हो। आमा समूहले मंगलबार प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 50,555 रूपियाँ जम्मा गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो। बाढ़ी र विपदका कारणले प्रभावित नागरिकको पीड़ामा साथ दिन सबैको सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष थापाले अन्य संघ संस्था तथा सामाजिक संस्थाहरूलाई समेत सक्दो सहयोग गर्न आह्वान गर्नुभएको छ। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको उन्नतिशील आमा समूहको यो सहयोगले विपदमा परेका नागरिकहरूलाई राहत पुग्ने विश्वास गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारणले अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै रहेको छ। यस अगाडि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम रहेको छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालोन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र ग्यासको मूल्य प्रति ग्यालन 2 अमेरिकी डलर भन्दा कम हुने दावी गर्नुभएको छ। ट्रम्पले मध्य पूर्वमा चलिरहेको सैन्य कार्यवाहीका कारणले ऊर्जा लागत बढ़ेको उल्लेख गर्दै युद्ध पछाडि बजार स्थिर हुने समेत बताउनुभयो। वहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनी समेत दिनुभएको छ। यसको जवाफमा इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ। उहाँले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनी समेत जोखिममा पर्ने बताउनुभयो। येमनमा रहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुती लडाकुले साउदी अरेबियामा गरेको आक्रमणमा परेर कम्तीमा पनि 73 जना घाइते भएको दावी गरेको छ। बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले आक्रमण विरूद्ध निर्णायक जवाफ दिने पनि बताएको छ। येमनको सबैभन्दा बढ़ी जनसंख्या भएको क्षेत्र र देशको उत्तरको धेरैजसो भाग नियन्त्रण गर्ने हुती विद्रोहीले जुलाईमा साउदी अरेबिया विरूद्ध 9 सेना नाकाबन्दीको घोषणा गरेको थियो। यस पछाडि हुतीले साउदी अरेबियामा हमला शुरू गरेको थियो भने लाल सागरमा साउदी जहाजहरूलाई पनि निशाना बनाइएको थियो। येमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले हालै तीव्र बनेको लडाईँबारे खतरनाक भएको संज्ञा दिनुभएको छ। उहाँले उतिले साउदी अरेबियामा नागरिक र आर्थिक प्रतिष्ठानहरूलाई निशाना बनाएको जानकारी दिनुभयो। अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको थियो। यसअगाडि मलेसियाको क्लाङमा भएको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङसँग हारे पनि नेपाल समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाउन सफल भएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै यूएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले यूएईसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष उनी एसिया कपमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार भदौको 27 गते हुने जनाइएको छ। नेपाल भलिबल लीग एनबीएलमा मधेश वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेशले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई 3-0 को सोझो सेटमा पराजित गरेको हो। मधेशले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको छ। मधेश यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तडको यो लगातार तेस्रो हार रहेको छ। प्रतियोगितामा अहिले बेलुका 7 बजेदेखि सगरमाथा स्म्यासर्स र काठमाडौँ रेड्स बीच खेल भइरहेको छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुने जनाइएको छ। यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ढोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। भदौको 10 गते बुधबार आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अझै पनि 5,326 जना सम्पर्कविहीन, अहिलेसम्म 1,363 जनाको शव फेला। सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आफूहरू उभिएको रासोपा सभापति लामी छानेको भनाई। ठूलो षड्यन्त्र गरेर गत वर्ष जेएनजी आन्दोलन हाइज्याक गरेको प्रचण्डको दावी। जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिए पछाडि गर्ने नेपाली कांग्रेसको निर्णय, केन्द्रीय महाधिवेशनको मिति भने यथावत। इरान युद्ध र कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारणले अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च। इरान संघको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने राष्ट्रपति ट्रम्पको दावी। र एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित, समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गर्न सफल। हवस्त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजी हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मीहरू र म अशोक विश्वकर्मालाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
6: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
7: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
10: सधैँभै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
13: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
11: र 98678187।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
17: मोबाइल 9008535537 र 9086615899।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
19: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठजन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
20: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
24: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: देशका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856036136
1: रविन्द्र राज पौडेल 9856062888
2: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
3: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
2: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
0: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
5: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
4: ओके ल डन
5: हजुर सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787
6: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
7: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
6: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
6: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
9: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
8: अनि बन्छ त दाई
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
12: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062529
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0625414321,
1: मोबाइल 9805678634 र 9701107090।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
15: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोपाइटर कीर्तिमान थापा मगर।
16: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा, तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9851066136।
2: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
2: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
22: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
24: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
25: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
26: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556043443
27: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
28: म्याडम धुम्रपान भनेको के हो
27: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
28: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
27: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
28: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसा पानी
29: अनि बीचमा नझर्ने
28: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
29: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
0: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी:
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
1: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
8: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
8: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
8: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
8: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
8: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937।
8: सुरेन्द्र श्रेष्ठ 9856036136।
2: रविन्द्र राज पौडेल 9856062888।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845010950।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति।

0: 103.8 अन्तर्मनको आवाज
1: पत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यस मात्रै रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
2: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरूबीच 5 लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेएनजी आन्दोलन भएको 1 पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक विदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेएनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेएनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
4: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाई जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौमसत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 औसतमा 5 तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 यता 4 भन्दा तापक्रम नागेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक 1 अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 भएको आगजनीको आड़मा 23 घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
4: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 देश मरेको दिन थियो, 24 देश जलेको भनेर मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ। 23 मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनको आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
2: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
5: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 घटना भएको, त्यसपछि मात्रै 24 भएको। 23 हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रङ दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
2: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी सुशासन कायम हुने नै छ। सुशासनको अधिधारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीरै बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
6: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
2: सुशासन र जवाबदेही युक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
6: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
2: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
7: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
8: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ शवबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब शव भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
7: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा र उहाँहरूको पनि अब हामीले फोरेन्सिकले अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ, सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
8: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
7: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ, हामीले डीएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिक पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
8: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5000 जना अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ, भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो महिनौ या अझ बढी?
7: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषद विकसन गरेर त्यही अनुसार पनि काम भइरहेको छ। भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
8: के कुनै सबहरू या कुनै सम्पर्कविनहरू कहिले सम्पर्कै फेरि नपर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
7: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन। जस्तो मिटिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेका भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो दिनसम्म जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन। त्यो सबै नै मिटिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ। त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
8: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
7: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल आएर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
2: उनी छिन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महत प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न तुइन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छन्।
9: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
10: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
9: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
11: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
9: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
12: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलिहेलि रेस्क्यू गर्न नसक्दा खरेमा अपरेसन गरेर केही बिरामीहरूलाई तुइनबाट पनि प्राथमिकता दिएर हामीले ल्याइरहेका छौँ।
9: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
13: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
9: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेरिसकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइमचेक अहिले रातिको 9 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेन छ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
3: ए त्यो सिकदेल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
4: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
5: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
6: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
6: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति फोन 0635 93 369
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98560 23 420 98041 54674 र 98460 23 420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-562-32-475 र 98-011-32-475।
12: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: रामबहादुर परियार, घारे शीतल बस्ती, रु 15,055,
12: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
13: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
12: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
13: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
12: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
13: र समाया गुरुङ दुलेगौडा, रु 55,555,
12: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
13: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
12: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
13: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
12: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
13: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 101,111,
12: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
13: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
12: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
14: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: तीन दर्ता शुल्क 500 रुपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौडा बेपी चोक।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841493004 र 9462626743।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
8: एउटा कुरा थाहा पाइराख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है
17: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
10: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
9: द्वितीय पुरस्कार ₹15,000,
10: तृतीय पुरस्कार ₹10,000,
9: सान्त्वना पुरस्कार ₹5,000।
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
9: द्वितीय पुरस्कार ₹5,000
10: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका, वडा नम्बर 6 र 7 को कार्यालय।
10: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9850631937,
9: सुरेन्द्र श्रेष्ठ 9850636136,
10: रविन्द्र राज पौडेल 9850662888।
11: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850662639।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो अहिले रातिको 10 बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा इरफान दिनमियाको स्वागत छ। अब समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोलामा पहिरो खसेर खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। कास्की प्रमुख प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार किमरुङ खोलामा पहिरो खसेर करिब 6 घण्टादेखि खोला थुनिएको जानकारी स्थानीयबाट आएको हो। यसअघि पनि यही खोलामा पहिरो खसेर थुनिएपछि बाढ़ी आएको थियो। प्रहरीले नयाँ पुल भिरठाटी र आसपासका बस्तीमा माइकिङ गर्दै सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको एसपी कार्कीले जानकारी दिए। हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोखिममा भदौ 30 र 31 गते एउटा फरक प्रकृतिको सम्मेलन हुँदैछ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका असर त्यसबाट उत्पन्न विपद र बदलिदो वातावरणीय अवस्थाबीच स्थानीय तहले खेल्नुपर्ने भूमिकामाथि केन्द्रित हुँदै घरपजोङ गाउँपालिकाले घरपजोङ जलवायु परिवर्तन सम्मेलन 2083 आयोजना गर्न लागेको हो। सम्मेलनका लागि देशभरका स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई गाउँपालिकाले निमन्त्रणा गरेको छ। आयोजकका अनुसार देशका 753 वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सहभागिताका लागि निमन्त्रणा गरिसकेको हालसम्म 340 स्थानीय तहले सम्मेलनमा आफ्नो सहभागिता रहने जानकारी गराइसकेका छन्। महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई एउटै थलोमा भेला गराएर जलवायु परिवर्तनले स्थानीय तहमा पारेको प्रभावबारे साझा धारणा बनाउने उद्देश्य सम्मेलनमा रहेको गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताए। साविक लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै पोहरा महानगरपालिका एक तिहाई जनप्रतिनिधिले विशेष नगरसभा बैठक बोलाउन माग गरेका छन्। कास्कीको लेखनाथ 23 भदौमा जनप्रतिनिधिले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढ़ाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर 31 का वडाध्यक्ष ढकनाथ कडेल र वडा नम्बर 29 का वडाध्यक्ष श्रीप्रसाद गुरूङको अगुवाईमा सो पत्र बुझाइएको हो। विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न पत्रमा माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उद्देश्य माग गरेको छ। तनहु क्षेत्र नम्बर 2 का सांसद श्रीराम न्यूपानेले जनताको करबाट राज्य कोषबाट प्राप्त हुने नगद सुविधालाई जनताकै सेवामा फर्काउनु आफ्नो जनप्रतिनिधिको दायित्व भएको बताएका छन्। भदौ 10 गते विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने तथा आफ्नो 12 वर्षको सुरुङ निर्माण अनुभव प्रयोग गर्दै त्रिशुली 3A जलविद्युत आयोजनामा दुईजनाको उद्धार सहयोगी भूमिका निर्वाह गर्नु, जेएनजी आन्दोलनका उपलब्धिको संरक्षण र जेएनजी शहीदप्रति सम्मान व्यक्त गर्ने जिम्मेवारी कदम भएको उनको भनाइ छ। एक वर्ष अघि भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तनहु कारागारबाट भएका कैदीबन्दी मध्ये 38 जना अझै फरार छन्। गत भदौ 24 गते एकै दिन तनहु कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनर्नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागारबाट कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजीका लागि प्रहरी विभिन्न टोली परिचालन भइरहेका छन्। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर अपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी छन्। गत वर्ष जेएनजी आन्दोलनका बेला कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दी मध्ये अझै 112 जना फर्किएका छैनन्। 2082 भदौ 24 गते साँझ कारागारमा रहेका 753 जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको थियो। आन्दोलनकारी कारागारको कार्यालय भवन तथा कागजात समेत जलाएका थिए। त्यस बेला कारागारमा दुई नाबालक र 35 महिला सहित 753 कैदी बन्दी रहेका थिए। कास्कीका कारागार प्रशासक सम्राट थापाले अझै ठूलो संख्यामा कैदीबन्दी बाहिरै रहेको जानकारी दिनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा स्थित बन्केवा चोकमा जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरूमध्ये तथा भोटेकोशी बाढ़ीमा परिबेपत्ता र मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा आज साँझ गरिएको दीप प्रज्वलन कार्यक्रममा दुलेगौड़ा तथा आसपासका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो। सहभागिताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा सहभागीहरूले देशका लागि ज्यान गुमाएका शहीद तथा भोटेकोशी बाढ़ीमा परिबेपत्ता र मृत्यु भएकाहरूमध्ये सम्झनामा दीप प्रज्वलन गर्न श्रद्धांजलि व्यक्त गर्ने महत्वपूर्ण सराहनीय कार्य भएको बताएका थिए। गएको भदौ 10 गते भोटेकोशी र बाढ़ी र फेवताल दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पोखरामा विशेष पूजा र प्रार्थना गरिएको छ। बैदाम तामाङ सेवा समाजले आयोजना गरेको कार्यक्रममा 108 वटा शान्तिका दीप प्रज्वलन गरियो। समाजका अध्यक्ष ज्याक तामाङले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै यो कार्यक्रम गरिएको बताए। प्रमुख लामा छेवाङ दोर्जे लामाको नेतृत्वमा 7 जना लामा गुरूले विभिन्न धार्मिक मन्त्र पाठ परे। दीप प्रज्वलन सँगै बाढ़ी र दुर्घटनामा ज्यान गुमाएका सबै आत्माले चिर शान्ति पाओस् भन्ने कामना गरियो। यस्तै विपत्ता भएका नागरिकको सकुशल र सुरक्षित उद्धार होस् भन्ने प्रार्थना गरिएको थियो। चीनसँगको उत्तर सिमानाका कोर्ला हुँदै पहिलो पटक धमाधम फलफूलको कन्टेनर भित्रिन थालेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित रसुवा घड़ी भन्सार कार्यालय बगाएपछि चिनिया फलफूल तिब्बत हुँदै लिजी नेचुङ नाकाबाट दुई दिनमा ठूलो परिमाणमा फलफूल आयात गरिएको छ। उपल्लो मुस्ताङको लोमानथाङ 4 नेचुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार र सोमबार 87,000 किलोग्राम नास्पति 26,100 किलोग्राम र आँप 15,400 किलोग्राम एभोकाडो 8,000 किलोग्राम र ड्रागन फ्रूट 9,450 किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेक जाँच गरिएको छ। प्लान्ट क्वारेन्टाइनमा प्राविधिक सहायक वन्दना घरती मगरले कोर्ला नाकाबाट थप फलफूल भित्रिने सूचना आएको बताउनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर गरेको छ। वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपंगता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरेर पालिकाले पोखराको पृथ्वी चोकमा दुई दिन शिविर सञ्चालन गरेको हो। शिविरबाट अर्जुन चौपारीका विभिन्न वडाका 169 जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। सेवा लिए मध्ये एकजना नयाँ दर्ता समेत गरिएको हो। सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सरकारले सहज रूपमा सेवा दिनुपर्ने भएकाले पोखरामै पुगेर नवीकरणले व्यवस्था दिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। गोर्खामा डेंगू संक्रमण बढ़दै गएको छ। साउन महिना 1 गतेदेखि भदौ 23 गतेसम्म महिना 3 हप्ताको अवधिमा जिल्लामा 81 जनामा डेंगू संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा 1 महिना 3 हप्ताको अवधिमा डेंगू संक्रमितको संख्या बढ़दै गएको छ। गोर्खाका 11 स्थानीय तह मध्ये हालसम्म 7 स्थानीय तह डेंगू संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। संक्रमणको दर बढ्दै गएपछि स्थानीय तह तथा सम्बन्धित निकायलाई जनसमुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालनसँगै सरसफाई अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। पोखरा पर्यटन परिषदको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी मनोनित भएका छन्। गत बुधबार परिषदको 26 वार्षिक साधारण सभा तथा 14 अधिवेशनले हरि भुजेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो। साथै 4 सदस्य सर्वसम्मत बनेका थिए। नवनिर्वाचित कार्य समिति तथा पदाधिकारीको मंगलबार पदस्थापन भएको हो। उनीहरूलाई नवनिर्वाचित अध्यक्ष भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। सदस्यमा निर्वाचित र मनोनित मध्ये परिषदको विधान बमोजिम अध्यक्षले पदाधिकारी मनोनित गर्ने व्यवस्था छ। सो बमोजिम अध्यक्ष भुजेलले प्रथम उपाध्यक्षमा अधिकारीलाई मनोनित गरेका हुन्। यसै गरी द्वितीय उपाध्यक्ष नारायण सुवेदी मनोनित भए। नाराका मिलन तिवारी, महासचिव एटभीए का बाबुराम पाण्डे सचिव र कोषाध्यक्षमा भिटो की शोभा अधिकारी सापकोटा मनोनित भइन्। कोषाध्यक्ष र रिक्त 2 सदस्य मनोनित हुन बाँकी छ। प्रदेश आयुर्वेद चिकित्सालय दमोलीमा आज बालबालिकालाई स्वर्णबिन्दु प्रशासन गराइएको छ। बालबालिकाको शारीरिक तथा मानसिक विकास, पाचन शक्ति र रोग प्रतिरोधात्मक क्षमता परिवर्तन गर्न आयुर्वेदिक मान्यतासँग जोडिएको यस अभ्यासमा सहभागी हुन ठूलो संख्यामा अभिभावकहरूको आफ्ना बालबालिका सहित उपस्थित भएका छन्। परम्परागत आयुर्वेदिक ज्ञानलाई स्वास्थ्य सेवालाई जोड्दै बाल स्वास्थ्य परिवर्तन गरिएको यो पहलले अभिभावकहरूमा पनि आयुर्वेदिक उपचार प्रतिबद्धता चासो बढ़ाएको देखिन्छ। हस्त, यिनै खबरहरू सहित राति 10 ढोरबराई हाइलाइट्समा सकिएको छ। भोलि बिहान थप ताजा समाचारहरू सहित हामी उपस्थित हुनेछौ। हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मी सहित म पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
7: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: स्टूडियो तांचे
1: अहिले बिहानको 5 बज्यो
2: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335। हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: Na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na टिकुली माया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरा तिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
18: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
13: अनि बिचमा नझर्ने।
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली, साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।

0: 103.8 अन्तर्मनको आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98416493004।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज, वेबसाइट, नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 24 गते बुधबार, नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि, सन् 2026 सेप्टेम्बर 9 तारीक। रेडियो ढोरबाराहीको ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। जेएनजी आन्दोलनको एक वर्ष पूरा, घाइतेको गुनासै गुनासो, सुशासनको सपना पूरा गर्न आएका गृहमन्त्रीको दावी, सरकारसँग जेएनजी रुष्ट र इरान युद्धले इन्धनको मूल्यमा उच्च वृद्धि। भदौको 10 गते बुधबार आएको विनाशकारी बाढीमा परेका मध्ये अझै पनि 5326 जना सम्पर्कविहीन, अहिलेसम्म 1363 जनाको मात्रै शव फेला। सड़कबाट नव युवाहरूले सोधेको हरेक प्रश्नको जवाफ दिने ठाउँमा आफूहरू उभिएको सभापति राष्ट्रपा सभापति र बिलामी छानेको भनाई। ठूलो षड्यन्त्र गरेर गत वर्ष जेएनजी आन्दोलन हाइज्याक गरेको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको दावी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त, जेएनजी शहीदहरूप्रति श्रद्धांजलि अर्पण। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपति मन्दिरमा पूजा आराधना। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुईवटै सदनको बैठक बस्दै विभिन्न विधेयक प्रस्ताव र समितिको प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची तयार। नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका हेरफेर, जिल्ला र प्रदेशको अधिवेशन दोस्रो चरणमा हुने, सभापति गगन थापाद्वारा विधायन मस्यौदा समितिमा सदस्य र सदस्य सचिव मनोनयन। भारतबाट 15 जना बालबालिकाको दार, नेपालगंज हुँदै मंगलबार हिजो राति नेपाल फिर्ता। कास्कीमा पहिरो खसेको किमरूङ खोला थुनियो, कालीगण्डकी आसपासमा सचेत रहन आग्रह। बिरेठाटी घान्द्रुक सड़क 3 सातादेखि अवरूद्ध, पुनर्निर्माण गर्न 9 लाख भन्दा बढ़ी सहयोग। नेपालमा हिमनदी भत्कनु अगाडि असाधारण तापक्रम देखिएको खुलासा। युवाहरूको आँधीले कोरेको मार्गबाट 1 इन्च पनि विचलित नहुने, राष्ट्रपा सभापति रवि लामिछानेको प्रतिबद्धता। पुराना दलका नेताहरूले जेएनजी आन्दोलनको अपमान गरेको, गृहमन्त्री सुधन गुरूङको गुनासो, समय भएकाले सुध्रन चेतावनी। राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थिति नहुँदा कानून निर्माणमा समस्या उत्पन्न भएको, कानून मन्त्री सुविता गौतमको भनाई।

चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ्दै आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता। सरलाईका एसपीलाई धम्काउने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता अशोक यादव पक्राउ, दुई वर्ष पछाडि पक्राउ गर्न सफल भएको प्रहरीको भनाए। मोस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर भूकम्प गयो, काठमाण्डौसम्म धक्का महसुस, रसुवा भुतेकोशी जलविद्युत आयोजनाको सुरुङमा एकजनाको शव फेला। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रकम संकलन, अहिलेसम्म 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 59 करोड़ 19 लाख 4 हजार 223 रूपियाँ मौजदात। जनतासँगको सम्बन्ध टाढिएका कारणले एमाले पार्टी कमजोर भएको नेता प्रदीप गेवालीको विश्लेषण। गत वर्ष भदौको 23 र 24 गते देशव्यापी रूपमा उठेको युवाहरूको जेएनजी आन्दोलनले पुराना राजनीतिक दलहरू र स्थापित शक्तिहरू र तिनका स्वार्थी संयन्त्रहरू हल्लिएको दावी। बाढ़ी पहिरो पीड़ितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै एमाले सचिव महेश बस्नेतले दिएको अभिव्यक्ति प्रति नेपाल प्रहरीको आपत्ति। आगजनी भएको प्रहरीको 7 वटा भवन र ब्यारेक अझै तयार हुन सकेन, 45 लाख ऋण काटेर क्यान्टिन खोलेको 5 महिनामै खरानी। आन्दोलनले सरकार फेरिए पनि शैली नफेरिएको असन्तुष्ट जेएनजीहरूको भनाई। गोली र धुवाबीच सिभिल अस्पतालको इमर्जेन्सी कमाण्ड सम्हालेको डाक्टर मोहन चन्द्र रेग्मीको अनुभव व्यक्त। अब देशमा कसैले पनि गोली चलाउने हिम्मत नगर्ने गृहमन्त्री सुधन गुरूङको भनाई। जेएनजी सहित सम्झना प्रधानमन्त्रीको अनुपस्थिति, ओली नेतृत्वको सरकारले हाम्रो होनहार युवाहरूलाई गोली हानेर हत्या गरेको, ऋषिको गुनासो। प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेको जनमत गुमाएको जनता टिप्पणी, कांग्रेसले महाधिवेशन असोजमै गर्ने, राष्ट्रिय सभागृहको हल बुकिङ गर्नका लागि पत्र प्रेषित। जेएनजी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन, प्रधानमन्त्री राहत कोषमा पाउने 12 अर्ब रूपियाँ जम्मा। बाढ़ी पीड़ितलाई भीमेश्वर नगरपालिकाले 30 लाख र बैतेश्वरले 7 लाख 70 हजार सहयोग गर्ने, माइती घरमा एक महिलाद्वारा आत्मदहको प्रयास। चीनबाट चौथो चरणको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुग्यो, बाढ़ी प्रभावित नुवाकोटमा हैजा विरूद्धको खोप प्रदान। युनि लिभर नेपालद्वारा प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 5 करोड़ रूपियाँ जम्मा। तनहुको दुलेगौड़ामा रहेको उन्नति लामा समूहबाट बाढ़ी पीड़ितका लागि 50,555 रूपियाँ सहयोग गर्ने निर्णय। भारत र बंगलादेशको रेल सेवा पुनः सञ्चालन गर्ने सम्बन्धी वार्ता, हंगेरीद्वारा 10 रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश। साउदी अरबका 4 वटा शहरमा हुथीको आक्रमण, 73 भन्दा बढ़ी घाइते। चीनको व्यापार वृद्धि तीव्र, भारतीय रक्षा मन्त्री राजनाथ सिंह श्रीलंका भ्रमणमा। किएवमा शुरू आक्रमण फेरि पनि शुरू, इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धनको मूल्य बढ़ाएको टिप्पणी, इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दावी। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित, समूह विजेता बन्दै सेमी फाइनलमा

0: प्रवेश गर्न सफल। एनबीएलमा मधेस वारियर्सको पहिलो जित हासिल। मधेसले खत्तड़ फाल्कन्स सुदूरपश्चिमलाई 3-0 को सोझो सेटमा पराजित गर्न सफल। अवस्था नै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजे वृष्टि समाचारहरू सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न। टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
0: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715 र रामचन्द्र महत 98461668।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9, फोन 061-590-162-590-163।
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
13: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114345 र 9856204345।
14: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
14: दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठ तन हो।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भने अपाकै।
16: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850202779। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
4: र 9968168887।
7: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 24 गते बुधबार, भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि, सन् 2026 सेप्टेम्बर 9 तारीख। श्रोतावृन्द, तपाईँको आजको राशिफल शुरू गर्नुभन्दा पहिला छोटो जानकारी। यो कार्यक्रमलाई प्रायोजन गरेको जय शिव सुनचाँदी पसल दोलेगाउँडाको बनकेवा चोकमा रेडियो ढोरबाराहीभन्दा केही घर तल छ। सुन र चाँदीको आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेको छ भने राशि अनुसारका पत्थर मोती जडित औठी र उत्कृष्ट सेवाको खोजीमा हुनुहुन्छ भने तपाईँ यही पसलमा गएर कारोबार गर्नुहुन हार्दिक अनुरोध छ। र अब भने लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिला मेष राशि। भौतिक सम्पत्ति र सवारी साधनको प्रयोग मार्फत आमदनी बढ़ाउन सकिने योग छ। आफन्त र आमाको साथ पाइने हुनाले मन प्रसन्न रहनेछ। माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ। समाजमा सबैलाई चित्त बुझ्दो काम गरेर नाम कमाउन सकिनेछ। कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागि समयले साथ दिनेछ। राजनीतिक कर्मीका लागि आजको दिन उत्तम रहेको छ। साझा पख सन्तानसँग टाढिनु पर्दा मन खिन्न बन्नेछ। वृष राशि। नयाँ काम गरेर धन आर्जन गर्न सकिनेछ। साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ। विशेष गरेर नयाँ उद्योग र रचनात्मक काममा जुट्ने समय देखिन्छ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्रिम स्थानमा आउनेछ। परिवारजनको आशंका तथा इच्छाहरू पूरा गर्न सकिनेछ। खानपान यात्रा र मनोरञ्जनको समय व्यतीत हुनेछ भने साँझ पख यात्रा गर्दा र सवारी साधन चलाउँदा ध्यान दिनुपर्नेछ। मिथुन राशि। अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ। आफन्त र साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित भइनेछ। प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेको छ। बोलीको प्रभाव बढ्नाले धेरै बोलेर मनज्ञ धन आर्जन गर्न सकिनेछ। ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आमदानी हुन सक्छ। शेयर बजार, खाद्यान्न र होटल तथा रेस्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गर्न सके आमदानी बढ़ाउन सकिनेछ। कर्कट राशि। समाजमा राम्रा कामहरू गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ। बन्द व्यापार फस्टाएर जानेछ तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्थामा सुधार आउनेछ। प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न रहनेछ। नयाँ प्रविधिको प्रयोग मार्फत आमदानी बढ़ाउन सकिनेछ। साँझ पख बोल्दा भोजन ग्रहण गर्दा ध्यान दिनुहोला। सिंह राशि। समय राम्रो भएकाले आमदानीको तुलनामा खर्च कम हुँदा रूपैयाँ पैसाको बचत हुनेछ। स्वास्थ्य सामग्री र खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि होला। विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजीओ र आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढ़ुवा हुने योग रहेको छ। अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्राको तय गर्न सकिनेछ। माया र प्रेममा रमाउन चाहनेहरूका लागि आजको दिन उत्तम रहेको छ। कन्या राशि। पढ़ाई र लेखाईमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ़न सकिनेछ। इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने र नयाँ कामहरू गर्ने अवसर आउनेछ। सरकारी धन तथा पैतृक सम्पत्तिहरू हात लागेर हुने सम्भावना पनि छ भने व्यापार व्यवसायमा लगानी